दोपहर 12:10 पर। कलाकार बेमिसाल, इस कार्यक्रम का समय रहेगा 1:01।

प्रिय श्रोता साथीहरूलाई हार्दिक नमस्कार। आजको शुभ एवं रमाइलो बिहानीमा एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। समय यस बेला बिहानको 6:25 अनि 30 सेकेन्ड भइरहेछ। श्रोता, आज हो मङ्गलबार, विक्रम सम्वत 2083 जेठ 12 गते अनि सन् 2026 26 तारिक मई महिना। आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधकसीका प्रतिमा। सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौँ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 103.2 मेगा साथै न्युज जन एर एपमा पनि सुन्न सक्नुहुनेछ।

यो संसार छनभंगुर अनि क्षणिक छ। हामी सबैले नै यो सत्य कुरोलाई बुझेर आजदेखि नै सत्य कर्म गर्ने गरौँ। आदरणीय श्रोताबृन्द नमस्ते। आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेल तामाङको न्यानो अभिवादन अनि शुभ प्रभात।

भनिन्छ श्रोताबिन्द, ईश्वर एक रूप अनेक भनेर। साँच्चै नै ईश्वर सबै नै एकै नै हुन्, खालि हामीले बोलाउने नाम मात्रै भिन्न भिन्नै छन्। तर ईश्वरको अनुग्रह अनि करुणा हामी सबैले नै एकै नै प्राप्त गर्ने गर्दछौँ। चाहे हामी जुनै पनि धर्म अविलम्बीहरू किन नहोस्, तर अन्तमा गएर पुग्नुपर्ने हाम्रो गन्तव्य भने एउटै नै हुनेछ। त्यसै कारण श्रोताबिन्द, हामी सबैले नै यो सोच्नु सक्नुपर्छ कि हामीलाई यो संसारमा ईश्वरले राम्रो कार्य गर्नुको निम्ति मात्र सृष्टि गरेको हो भनेर। शास्त्रमा पनि भनिएको छ, 48 लाख जुनीपछि मात्रै हामीले यो मानव रूपी जीवन प्राप्त गर्छौँ अरे। त्यसै कारण श्रोताबिन्द, आज हामीले यो मानव रूपी अति सुन्दर जीवन प्राप्त गरेका छौँ। यो जीवनलाई हामीले त्यसै व्यर्थमा नफ्यालौ, कुसङ्गतमा नलागौ, पाप कर्महरू नगरौ, एक अर्काको सधैँ भलाइ सोच्ने गरौ, असल कर्म गरेर अरूको मनमा खुसी जगाउने कोसिस गरौ। यही नै हामी मनुष्यको परम कर्तव्य हो।

धर्म र जातको विषयमा एक अर्कासँग हामी कदापि बहस नगरौ। यो विषयमा जसले बहस गर्छ ऊ महामूर्ख अनि ज्ञान नभएको व्यक्तित्व कहलाइन्छ। त्यसै कारण श्रोताबिन्द, हामीले यो संसारमा जन्म लिइसकेपछि हामीले के गर्नुपर्छ भन्ने सोच हामीले आफ्नो मन अनि मस्तिष्कमा जगाउनु सक्नुपर्छ। ब्रह्माले जन्मन्दाखेरि दिनुभएको वरदान हामी प्रत्येक मनुष्यले अनुभव गर्नु सक्नुपर्छ। ब्रह्माजीले प्रत्येक मनुष्यलाई नै आफ्नो भाग्यको रेखा लेखिदिनु भएको छ। त्यसै कारण श्रोताबिन्द, हामी जीवित रहिन्जेल नै हामीले पुनित कर्म गर्नुपर्छ अनि दिन दुखी अनि असहाय व्यक्तिहरूप्रति पनि सहयोगको भावना राख्नु पनि सक्नुपर्छ। यही नै हो हामी मनुष्यमा हुनुपर्ने असल गुण।

भनिन्छ अरूको चित्त दुखाउनु महापाप हो भनेर। त्यसै कारण श्रोताबिन्द, अरूको मन अनि चित्त कदापि नदुखाऊ। जति बेला हामीले अरूको चित्त वा मन दुखाउँछौ, त्यति बेला त्यस व्यक्तिमाथि कस्तो प्रभाव पर्छ होला, के त्यो हामीले सोचेका छौ? अरूको चित्त र मनलाई शान्त पार्नु नै हामी मनुष्यको परम धर्म हो। प्रत्येक धर्म अविलम्बीहरूको धर्म ग्रन्थ वा शास्त्रहरूमा पनि लेखिएको छ कि अरूको चित्त दुखाउनु महापाप हो भनेर। अरूको चित्त अनि मनलाई यदि हामीले खुसी पार्नु सक्यौँ भने हामीले जीवनमा परम आनन्द महसुस गर्नेछौँ।

श्रोताबिन्द, भनिन्छ यो हाम्रो मानव रूपी जीवन क्षणभङ्गुर अनि क्षणिक छ। कति बेला हाम्रो यो प्राणले शरीर छोडेर जान्छ त्यो हामी भन्न नै सक्दैनौ। जब हाम्रो प्राण यो शरीरबाट निस्केर जान्छ तब हामी लडेको मुढासम्म हुनेछौ। आफ्ना परिवार इष्ट मित्रहरूले हामीलाई रुई कराई बोलाइरहेका हुन्छन् तर हामी सुन्ने नै छैनौ। त्यसै कारण श्रोताबिन्द, त्यस समय हाम्रो आत्मालाई शान्त बनाउनुको निम्ति हामीले आफ्नो धर्म ग्रन्थमा लेखिएका ती आध्यात्मिक विषय वस्तुलाई राम्ररी बुझेको हुनुपर्छ। जब हामीले यो शरीर छोडेर जान्छौ तब हाम्रो आत्मा कहाँ जान्छ? त्यो सबै हामी मनुष्यमा जीवित भइन्जेल नै

के राम्रो अनि के नराम्रो त्यो हामी जान्दछौँ। यी सबै जान्दा जान्दै पनि हामी अबुझ कदापि हुनु हुँदैन। सत्य सत्य नै हुन्छ। हामीले सत्यलाई नै अनुसरण गरेर हाम्रो जीवनलाई अघि बढाउँदै लैजानु पर्दछ। जब हाम्रो जीवन सुमधुर बाटोमा शान्त साथ हिँडिरहेको हुन्छ, तब हामीले अवश्य नै परमपिता परमेश्वरको अनुग्रह पनि प्राप्त गरिरहेका हुँदछौँ।

0: प्रस्तुत थियो आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले एक आध्यात्मिक चिन्तन सुन्नुभयो, साथै केही भक्ति सङ्गीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस आध्यात्मिक कार्यक्रम अर्चनाबाट यो सञ्चालक नामगेल तामाङलाई पनि बिदा दिनुहोस्। साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस् अनि हजुरहरू जहाँ पनि हुनुहुन्छ स्वस्थ अनि सुरक्षित रहनुहोस् भन्दै हजुरहरू सबैबाट बिदा लिदछु। धन्यवाद।
1: अब जन्म तिम्रो अवतार
2: कार्यक्रम अर्चनाको प्रसारणपछि अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरी सुनाइरहेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

0: राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि सिक्किमको तीन दिने भ्रमणमा हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले विभिन्न कार्यक्रममा सहभागी हुने तथा धेरै ठाउँको भ्रमण गर्नुहुनेछ। साँझ उहाँले गान्तोक स्थित नामग्याल तिब्बती विज्ञान प्रतिष्ठानको भ्रमण गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो राष्ट्रपति भवनमा आयोजित नागरिक अलंकरण समारोहमा वर्ष 2026 लागि 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कारद्वारा सम्मानित गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा क्वाड देशहरूको विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नुहुनेछ। बैठकमा अस्ट्रेलियाकी विदेश मन्त्री पेनी बोङ, जापानका विदेश मन्त्री तोसिमित्सु मोतेगी र अमेरिकाका विदेश मन्त्री मार्को रुबियो बैठकमा सहभागी हुनुहुनेछ। गृहमन्त्री अमित शाहले अबको केही दिन सीमा क्षेत्रको भ्रमण गर्नुहुनेछ। उहाँ राजस्थानको बिकानेर पुग्नु भएको छ, जहाँ उनी दुई दिने भ्रमणमा रहनुहुनेछ। नागरिक उड्डयन महानिदेशालय डीजीसीएले कंगो र युगाण्डामा इबोलाको प्रकोपपछि एयर लाइसेन्सका लागि नयाँ एसओपी जारी गरेको छ। जम्मू काश्मीरको रजौरी जिल्लाको डोरिमल वन क्षेत्रमा आतंकवादी लुकेर बसेका एउटा स्थानलाई भारतीय सुरक्षा बलले ध्वस्त पारेको छ। जम्मू काश्मीरको गुलमार्गमा गोन्डोला रोपवेमा तकनिकी खराबी आएपछि फँसेका सबै पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ। महिला फुटबलमा भारतले हिजो भएको खेलमा मालदिव्सलाई 11-0 गोलको अन्तरले पराजित गरेको छ। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार 7:25 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताले सुन्दै हुनुहुन्छ एफएमएसी 3.5 मेगाहर्जमा आकाशवाणी खरसाङ र समय बेला बिहानको 7:07 अनि 27 सेकेन्ड भइरहेछ। र अघिल्लो हाम्रो प्रस्तुति शुभ प्रभात। प्रथममा हाम्रा कृषक दाजुभाइलाई खेतीपातीबारे सल्लाह अन्तर्गत आज सुन्तलामा मल प्रयोग कति लगाउनुपर्छ त्यस विषयमा छोटो जानकारी गराइरहेछौ। सुन्तलाको बोटमा मल लगाउँदा बोटको फेददेखि करिब 1 फुट टाढोदेखि जहाँसम्म हाँगा फैलिएको छ त्यही परिधिमा मल छरेर हल्का गरी काँटाले खनेर मलमाटोसित मिलाउनुपर्छ। यसरी खन्दा बोटको जराहरू नकाटियोस्, जमिनमा आद्रता नभए सिँचाईको व्यवस्था मिलाउनुपर्छ। एक वर्ष पुगेको बोटलाई लगाउन पर्ने मलको परिमाण यस प्रकार छ: गाईको मल 200 किलो, नाइट्रोजन 50 ग्राम, युरिया 110 ग्राम, फस्फेट 100 ग्राम, सुपर फस्फेट 625 ग्राम, पोटास 50 ग्राम, म्युरिट अफ पोटास 83 ग्राम। कृषक दाजुभाइले ध्यान दिनपर्ने कुरो के छ भने गाईको मल र रासायनिक मलको परिमाण वर्षैपछि 10 वर्षसम्म बढाउँदै लानुपर्छ। अर्थात् 10 वर्षमा 200 किलो गाईको पाकेको मल, नाइट्रोजन 500 ग्राम, फस्फेट 1 किलो र पोटास 500 ग्राम प्रति बोटको दरले प्रयोग गर्नुपर्छ। अघिल्लो क्रममा अब श्रोताहरूलाई सुनाइरहेछ आधुनिक गीत। पहिलो गुन्जनी आवाज रहेको छ सुशान्त मोक्तान अनि रञ्जिता सुनारको, संगीत रहेको छ सदैव चामलिङको।

श्रोता, यो आकाशवाणीको नेपाली प्रसारण सेवा। पुनः स्वागत गरे यहाँहरू सबैलाई म प्रतिमाले। त के छन् आनन्द लिनेछौ भजन सुनेर। आजको कलाकार रहेको छ वेणुगोपाल गोस्वामी।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि सिक्किमको 3 दिने भ्रमणमा रहनुहुनेछ। भ्रमणको क्रममा साँझ उहाँले गान्तोकस्थित नामग्याल तिब्बती विज्ञान प्रतिष्ठानको भ्रमण गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा क्वाड देशहरूको विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले अबको केही दिन सीमा क्षेत्रको भ्रमण गर्नुहुनेछ। नागरिक उड्डयन महानिदेशालयले कङ्गो र युगाण्डामा इबोलाको प्रकोपपछि एयरलाइन्सका लागि नयाँ एसओपी जारी गरेको छ। जम्मू कश्मीरको रजौरी जिल्लाको डोरीमल वन क्षेत्रमा आतंकवादी लुकेर बसेको एउटा स्थानलाई भारतीय सुरक्षा बलले ध्वस्त पारेको छ। अनि आईपीएल क्रिकेटमा आज क्वालिफायर वन म्याचमा वर्तमान च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरूको सामना गुजरात टाइटन्ससँग हुनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि सिक्किमको 3 दिने भ्रमणमा हुनुहुनेछ। भ्रमणको क्रममा उहाँले विभिन्न कार्यक्रममा सहभागी हुने तथा धेरै ठाउँको भ्रमण गर्नुहुनेछ। साँझ उहाँले गान्तोकस्थित नामग्याल तिब्बती विज्ञान प्रतिष्ठानको भ्रमण गर्नुहुनेछ। भोलि राष्ट्रपति मुर्मूले नथुलाको भ्रमण गर्नुहुनेछ र त्यहाँ तैनात सैनिकहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। त्यसपछि उहाँ गान्तोकमा सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुनुहुनेछ। भ्रमणको अन्तिम दिन गान्तोकको पाल्जोर स्टेडियममा आयोजित एक समारोहमा राष्ट्रपतिले सिक्किम पुलिसलाई राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा क्वाड देशहरूको विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नुहुनेछ। बैठकमा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ, जापानका विदेश मन्त्री तोशी मित्सु मोतेगी र अमेरिकाका विदेश मन्त्री मार्को रुबियो बैठकमा सहभागी हुनुहुनेछ। बैठकमा क्वाड सहयोगलाई अघि बढाउने विभिन्न पहलहरूको प्रगतिको समीक्षा र हिन्द प्रशान्त क्षेत्रसित जुडेका ताजा घटनाक्रमहरूमाथि चर्चा हुनेछ। खुल्ला र समावेशी हिन्द प्रशान्त क्षेत्रका क्वाडको दृष्टिकोण अन्तर्गत मन्त्रीहरूले पछिल्लो वर्ष वाशिङटनमा भएको चर्चालाई पनि अघि बढाउनेछन्।
2: इस साल क्वाड विदेश मंत्रियों की बैठक ऐसे समय में हो रही है जब विश्व भर में अनिश्चितता का माहौल है और पश्चिम एशिया में संकट गहराया हुआ है। भारत, अमेरिका, ऑस्ट्रेलिया और जापान को मिलाकर बना क्वाड एक अहम समूह के तौर पर उभरा है जिसका मुख्य उद्देश्य हिंद प्रशांत क्षेत्र में शांति, सुरक्षा और स्थिरता बनाए रखना है। इस समूह के मौजूदा अध्यक्ष के तौर पर भारत इस बैठक की मेजबानी कर रहा है। क्वाड देशों ने दुनिया की भलाई के लिए मिलकर काम करने और एक ऐसे खुले, स्वतंत्र और समावेशी हिंद प्रशांत क्षेत्र का समर्थन करने का संकल्प लिया है जो समृद्ध और मजबूत हो। क्वाड ने एक सकारात्मक और व्यवहारिक एजेंडा अपनाया है जिसमें स्वास्थ्य सुरक्षा, जलवायु परिवर्तन तथा उभरती टेक्नोलॉजी और क्षेत्रीय देशों की समुद्री क्षेत्र से जुड़ी जागरूकता को बढ़ाने जैसे समकालीन मुद्दों तथा चुनौतियों पर ध्यान केंद्रित किया गया है। सुपर्णा सैकिया के साथ आनंद कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: राष्ट्रपति द्रौपदी मुर्मूले हिज राष्ट्रपति भवनमा आयोजित नागरिक अलंकरण समारोहमा वर्ष 2026 को लागि 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कारद्वारा सम्मानित गर्नुभयो। जसमध्ये 2 जनालाई पद्म विभूषण, 6 जनालाई पद्म भूषण अनि 58 जनालाई पद्मश्रीबाट सम्मानित गरिएको छ। वरिष्ठ चलचित्र अभिनेता धर्मेन्द्र सिंह देवललाई मरणोपरान्त पद्मविभूषणबाट सम्मानित गरिएको छ। उहाँकी श्रीमती तथा लोकसभा सदस्य हेमा मालिनीलाई यो पुरस्कार प्रदान गरिएको थियो। वायलन वादक डाक्टर एन राजमलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो।
3: जाने माने फिल्म अभिनेता धर्मेन्द्र सिंह देओल को कला के क्षेत्र में उनके योगदान के लिए मरणोपरांत पद्म विभूषण से सम्मानित किया गया। अभिनेता की पत्नी और लोकसभा सदस्य हेमा मालिनी ने ये पुरस्कार ग्रहण किया। वायलिन वादक डॉक्टर एन राजम को भी पद्म विभूषण से सम्मानित किया गया। उत्तराखंड के पूर्व मुख्यमंत्री और महाराष्ट्र के पूर्व राज्यपाल भगत सिंह कोश्यारी, शतावाधिनी डॉक्टर आर गणेश, उदय सुरेश कुमार और डॉक्टर कलीपट्टी रामास्वामी पाई स्वामी को पद्म भूषण से सम्मानित किया गया। जिन प्रतिष्ठित हस्तियों को पद्मश्री से सम्मानित किया गया उनमें भारतीय महिला क्रिकेट टीम की कप्तान हरमनप्रीत कौर, टागाराम भील, रतिलाल मोहनलाल बोरीसागर, स्वामी ब्रह्मदेव और कुमार बोस शामिल हैं। समारोह के दौरान उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमंत्री नरेंद्र मोदी, केंद्रीय मंत्री अमित शाह, गजेंद्र सिंह शेखावत और HD कुमार स्वामी सहित कई अन्य गणमान्य व्यक्ति भी उपस्थित थे।
1: गृहमन्त्री अमित शाहले अबको केही दिन सीमा क्षेत्रको भ्रमण गर्नुहुनेछ। उनी राजस्थानको बिकानेर पुग्नु भएको छ, जहाँ उनी दुई दिने भ्रमणमा रहनुहुनेछ। आज बिहान उहाँले सीमा सुरक्षा बलको साँचु सीमा चौकीको भ्रमण गर्नुहुनेछ र सुरक्षा बलहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ र उनीहरूका लागि कल्याणकारी योजनाहरूको उद्घाटन गर्नुहुनेछ। दिउँसो उहाँले बिकानेरको सीमा क्षेत्रको सुरक्षा अवस्थाको समीक्षा गर्ने कार्यक्रम रहेको छ। बैठकमा गृह मन्त्रालय र राजस्थान सरकारका अधिकारीहरू, बीएसएफका अधिकारीहरू, सीमावर्ती पाँच जिल्लाका जिल्ला कलेक्टर र पुलिस अधीक्षकहरू सहभागी हुनेछन्। यसै महिनाको 29 तारिकका दिन श्री शाह गुजरातको भुज जानुहुनेछ, जहाँ उहाँले सीमा सुरक्षा बल सीमा चौकीको निरीक्षण गर्नुहुनेछ। आगामी महिनाको 5 तारिक शाहले त्रिपुराको सीमावर्ती क्षेत्रको भ्रमण गर्नुहुनेछ। त्यसपछि उनी पश्चिम बंगाल जानुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मिडिया ह्यान्डल एक्समा @AIR News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नागरिक उड्डयन महानिदेशालयले कंगो र युगाण्डामा इबोलाको प्रकोपपछि एयरलाइन्सका लागि नयाँ एसओपी जारी गरेको छ। डीजीसीएले यी देशबाट आउने यात्रुले विमानबाट ओर्लनु अघि नै यात्रु सूचना फारम भर्नुपर्ने बताइएको छ। उडानको अवधि यात्रीहरूलाई ज्वरो आउने, कमजोरी हुने, वान्ता हुने वा झाडा पखाला लाग्ने जस्ता लक्षण देखिएमा भारत फर्केपछि तत्काल स्वास्थ्य अधिकारीलाई जानकारी गराउन भनिएको छ। एयरलाइन्सलाई मास्क, पीपीई किट, पन्जा, सेनिटाइजर जस्ता अत्यावश्यक सामग्रीको पर्याप्त भण्डारण राख्न भनिएको छ। जम्मू कश्मीरको गुलमर्गमा गोन्डोला रोपवेमा तकनिकी खराबी आएपछि फँसेका सबै पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ। अधिकारीहरूका अनुसार रोपवेका 65 क्याबिनमा 300 भन्दा बढी पर्यटक फँसेका थिए। एनडीआरएफ, एसडीआरएफ, पुलिस, सेना र प्रशासनले संयुक्त रूपमा लगभग 7 घण्टा उद्धार अभियान चलाएर सबै मानिसहरूलाई सुरक्षित स्थानमा निकाले। मुख्यमन्त्री उमर अब्दुल्लाले घटनाको छानबिन गर्न आदेश दिएका छन्। जम्मू कश्मीरको रजौरी जिल्लाको डोरीमल वन क्षेत्रमा आतंकवादी लुकेर बसेका एउटा स्थानलाई भारतीय सुरक्षा बलले ध्वस्त पारेको छ। अपरेशन शेरवाली अन्तर्गत जारी सर्च अपरेशनका क्रममा यो कार्यवाही भएको हो। कार्यवाहीको क्रममा सुरक्षा बल र आतंकवादी बीच गोलीबारी पनि भएको थियो। ड्रोन र स्निफर कुकुरको सहयोगमा यस क्षेत्रमा खोजी कार्य चलिरहेको छ। आयुष मन्त्री प्रताप राव जाधवले योग र प्राकृतिक चिकित्साको माध्यमबाट देशमा रोगहरूको रोकथामसँग सम्बन्धित सेवाहरूलाई बलियो बनाइरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयुष मन्त्रालयको संसदीय सल्लाहकार समितिको बैठकको अध्यक्षता गर्नुहुँदै श्री जाधवले भन्नुभयो, योग र प्राकृतिक चिकित्सा भारतको प्राचीन उपहार हो र अब यो विश्वव्यापी स्वास्थ्य अभियानको एक महत्वपूर्ण हिस्सा बनिरहेको छ। श्री जाधवले जानकारी दिनुभयो कि देशभरि प्राकृतिक चिकित्सा र योग विज्ञानका 70 भन्दा बढी महाविद्यालयहरू र 5,000 भन्दा बढी योग प्रशिक्षण संस्थाहरू सञ्चालनमा छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्यका लागि कुनै पनि सम्झौतामा साउदी अरब र पाकिस्तान सहित कैयौं देशलाई समेट्नुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्टमा ट्रम्पले इरानसँगको वार्ता राम्रोसँग अघि बढ़िरहेको बताउनु भएको छ। यद्यपि उहाँले चेतावनी दिनुभएको छ कि वार्ता शान्ति सम्झौतामा परिणत हुनेछ वा अझ ठूलो संघर्षको स्थितिको कारण बन्नेछ। श्री ट्रम्पले भन्नुभयो कि कुनै पनि सम्भावित सम्झौतालाई अब्राहम सम्झौताको विस्तारसँग जोड्नुपर्छ, जसलाई उहाँले मध्यपूर्वका लागि ऐतिहासिक अवसरको रूपमा वर्णन गर्नुभयो। सेनेगलका राष्ट्रपति वासिरू दियोमाए फायले अर्थशास्त्री अहमदु अल अमिनु लोलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। अहमदु अल अमिनु लो पहिले क्षेत्रीय केन्द्रीय ब्याङ्क बीसीईएओका सेनेगल शाखाका प्रमुख रहिसकेका छन्। राष्ट्रपति फायले शुक्रबार उस्मान सोनकोलाई प्रधानमन्त्री पदबाट हटाएपछि यो नियुक्ति गरिएको हो। आइपीएल क्रिकेटमा आज क्वालिफायर वन म्याचमा वर्तमान च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरुको सामना गुजरात टाइटन्ससँग हुनेछ। म्याच धर्मशालामा साँझ 7:30 सुरु हुनेछ। यो म्याचको विजेता टीम सिधा आइपीएल 2026 को फाइनलमा पुग्नेछ, जबकि पराजित हुने टीमलाई क्वालिफायर टूमा एक अर्को अवसर प्राप्त हुनेछ। यो समाचार युट्युबमा @AIR Khorsang मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि सिक्किमको 3 दिने भ्रमणमा हुनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा क्वाड देशहरूको विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले अबको केही दिन सीमा क्षेत्रको भ्रमण गर्नुहुनेछ। नागरिक उड्डयन महानिदेशालयले कंगो र युगाण्डामा इबोलाको प्रकोपपछि एयरलाइन्सका लागि नयाँ एसओपी जारी गरेको छ। जम्मू कश्मीरको रजौरी जिल्लाको डोरिमल वन क्षेत्रमा आतंकवादी लुकेर बसेको एउटा स्थानलाई भारतीय सुरक्षा बलले ध्वस्त पारेको छ। अनि आईपीएल क्रिकेटमा आज क्वालिफायर वन म्याचमा वर्तमान च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गुजरात टाइटन्ससँग हुनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र समय बेला बिहानको 7:35 अनि 40 सेकेन्ड भइरहेछ र अघिल्लो हाम्रो प्रस्तुति रहेको छ सङ्गीत प्रभाको।

संगीत भनेको भावना अभिव्यक्त गर्ने कला हो जसले हर्ष दुःख प्रेम पीडा जस्ता अनुभूतिहरूलाई ध्वनि मार्फत व्यक्त गर्छ त प्रथम प्रस्तुति रहेको छ प्रणय गुरुङको स्वर शब्द अनि संगीतमा रहेको यो आधुनिक गीत

श्रोताले अहिले सुन्नुभयो सोनु राईको स्वरमा शब्द नि सङ्गीत रहेको थियो सुरज मोक्तानको। त सङ्गीत प्रवाहको अघिल्लो प्रस्तुति रहेको छ अञ्जली प्रधानको स्वरमा, जसमा शब्द रहेको छ इन्द्र थपलियाको, भने सङ्गीत अम्बर गुरुङको।

श्रोताहरू, यस समय हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। नमस्कार आदरणीय श्रोता साथी, कार्यक्रम रङ बिरङको संसारमा यहाँहरू सबैलाई हार्दिक स्वागत अनि अभिवादन। म प्रतिमाको रङ बिरङको संसार भन्नाले जीवनका विभिन्न भावना, कला, संस्कार, अनुभव र मनोरञ्जनले भरिएको सुन्दर संसारलाई जनाउँछ। यसले हाँसो, खुसी, दुःख, संघर्ष, सफलता, संगीत, नृत्य, अभिनय तथा सृजनशीलताको अनेकौं रङहरूलाई प्रतिनिधित्व गर्दछ। आजको हाम्रो विशेष प्रस्तुति समर्पित छ नेपाली संगीत आकाशका एक प्रतिभाशाली, सरल र मन छुने स्वरका धनी गायक दीपक खरेल प्रति। उनको स्वरमा मिठास छ, गीतमा भावना छ अनि प्रस्तुतिमा नेपालीपनको सुगन्ध। संगीत यात्रामा उनले दर्शक श्रोताको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। आउनु श्रोता, आज हामी कार्यक्रम रङ बिरङको संसारमा उहाँको संगीत यात्रा, संघर्ष, सफलता र सृजनशीलताको रंगीन संसारभित्र प्रवेश गरौं।

वरिष्ठ गायक दीपक खरेल नेपाली आधुनिक संगीतका अत्यन्तै लोकप्रिय तथा सम्मानित गायक मध्ये एक हुन्। उनी विशेष गरी 1970 र 80 को दशकमा गाएका आधुनिक गीत तथा भावनात्मक गीतका कारण चर्चित बने। उनको मधुर स्वर, स्पष्ट उच्चारण र भावपूर्ण गायन शैलीले नेपाली संगीत क्षेत्रमा विशेष स्थान बनाएको छ। तिम्रो त्यो हँसिलो मुहारको प्रतीक्षा गर, तिम्रो हरेक प्रश्नको जवाब जस्ता गीतहरू आज पनि नेपाली संगीत प्रेमी माझ अत्यन्तै लोकप्रिय छन्।

दीपक खरेलको जन्म नेपालमा भएको हो। बाल्यकालदेखि नै उनी सङ्गीतप्रति आकर्षित थिए, तर सुरुवाती समयमा सङ्गीतलाई उनले आफ्नो मुख्य पेसा बनाउने योजना गरेका थिएनन्। एक अन्तर्वार्तामा उनले आफूलाई बाल्यकालमा पाइलट बन्ने चाहेको बताएका छन्। पछि परिस्थितिले उनलाई सङ्गीततर्फ ल्यायो। उनले आफ्नो शिक्षा पद्मोदय विद्यालयमा अध्ययन गरेका थिए भने उच्च शिक्षा त्रिचन्द्र कलेजमा लिएका थिए। दीपक खरेल केवल एक गायक मात्र होइन, उनले लामो समयसम्म अर्थ मन्त्रालयमा काम गरेका थिए। सरकारी सेवामा व्यस्त हुँदाहुँदै पनि उनले सङ्गीतलाई निरन्तरता दिए। पछि सरकारी सेवाबाट अवकाश लिएपछि उनले पुनः सङ्गीतमा सक्रियता बढाए। दीपक खरेल नेपाली आधुनिक गीतमा नयाँ मिठास भरेका गायकको रूपमा परिचित छन्। उनको गायन शैली शान्त, भावुक र सरल छ। उनी विशेष गरी प्रेम, भावना, सम्झना र जीवनका अनुभूतिमा आधारित गीत गाउन रुचाउँथे। उनका चर्चित गीतहरू स्वतःअघि भनिहाले, तिम्रो त्यो हँसिलो मुहारको, तिम्रो हरेक प्रश्नको जवाब, प्रतीक्षा गर, बादल बनाइदेऊ, यी गीतहरूले नेपाली सङ्गीतलाई अझ समृद्ध बनाएका छन्। आज पनि रेडियो, स्टेज कार्यक्रम तथा सामाजिक सञ्जालमा उनका गीतहरू उत्तिकै लोकप्रिय छन्। दीपक खरेलको आवाजलाई अत्यन्तै कोमल, मधुर र भावनात्मक मानिन्छ। उनका गीतहरूमा शब्द र भावलाई निकै सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ। यही कारण उनका गीत पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म लोकप्रिय छन्। दीपक खरेलले नेपाली आधुनिक सङ्गीतलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन्। उनले नेपाली आधुनिक गीतलाई लोकप्रिय बनाउन ठूलो भूमिका खेले। उनका गीतहरूले नेपाली सङ्गीतको स्वर्णिम युगलाई प्रतिनिधित्व गर्छन्। उनका योगदानका कारण आजका धेरै गायक गायिकाले उनलाई प्रेरणाको स्रोत मान्ने गरेका छन्। दीपक खरेल नेपाली सङ्गीत इतिहासका अमूल्य गायक हुन्। उनको स्वर, गीत र सङ्गीत प्रतिको समर्पणले नेपाली आधुनिक सङ्गीतलाई विशेष पहिचान दिएको छ। समय परिवर्तन भए पनि उनका गीतहरूको लोकप्रियता घटेको छैन। आज पनि उनका गीतहरूले हजारौं श्रोताको मन छुन्छन्। उहाँले नेपाली सङ्गीतलाई दिएको योगदान सदैव स्मरणीय रहनेछ।

कार्यक्रम रङ बिरङको संसारमा आज वरिष्ठ गायक दीपक खरेलको संगीत यात्रा बारे कुरा गर्यौं र अब भने कार्यक्रमबाट बिदा लिने समय भएकोले गर्दा कार्यक्रम प्रस्तुता लेखनाथ र अनि म प्रतिमा आज्ञा चाहन्छु। नमस्ते।

0: के तपाईँको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: श्रोतालाई सुनाइरहेछौ शोभा प्रधानको स्वरमा लोकगीत।

FM 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। समय यस बेला बिहानको 8:45 अनि 23 सेकेन्ड भइरहेछ। र अघिल्लो हाम्रो प्रस्तुति रहेको छ योजना, साथमा लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। त आज योजनामा श्रोताहरूलाई मेक इन इन्डियाबारे जानकारी गराउनेछौँ, तर त्यसअघि यस गीतलाई सुनेर हामी आनन्द लिनेछौँ जो रहेको छ बालिका वधु चलचित्रबाट। गुन्जने आवाज रहेको छ अमित कुमारको, शब्द आनन्द बक्सी छ, सङ्गीत आरडी बर्मनको।

0: परिवर्तन यसले विश्वलाई भारतमा उत्पादन गर्न आमन्त्रण गरेको छ। मुख्य उद्देश्यहरूमा भारतलाई विश्वको एक प्रमुख निर्माण केन्द्र बनाउने, विदेशी पुँजी आकर्षित गरेर रचनात्मक र उच्च स्तरीय पूर्वाधार विकास गर्ने, भारतको औद्योगिक क्षमता वृद्धि गरी विदेशी आयातमा निर्भरता कम गर्ने, वोकल फर लोकलको अवधारण प्रवर्धन गर्ने जसले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्छ, युवाहरूलाई रोजगारीका अवसरहरू सृजना गर्ने, आर्थिक विकास र आत्मनिर्भरता बढाउने। मेक इन इण्डिया पहलले घरेलु उत्पादनलाई उल्लेखनीय रूपमा बढावा दिएको छ, विदेशी लगानी आकर्षित गरेको छ र नवीनतालाई बढावा दिएको छ। यसले लाखौं रोजगारी सृजना गरेको छ र सीप विकास बढाएको छ जसले आर्थिक वृद्धिमा योगदान पुर्याएको छ। यो पहलले विश्वव्यापी उत्पादन केन्द्रको रूपमा भारतको स्थितिलाई पनि बलियो बनाएको छ, विशेष गरी इलेक्ट्रोनिक्स र अटोमोबाइल जस्ता क्षेत्रहरूमा। समग्रमा यसले भारतको औद्योगिक परिदृश्यलाई रूपान्तर गर्न र विश्व मञ्चमा यसको प्रतिस्पर्धात्मक बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
1: क्या बात है, बड़े दिनों बाद।
2: हाँ यार, अच्छा सुन, दाढ़ी बनवाने का कितना होगा?
1: अरे वही अपना 60 रुपया।
2: अरे यार, अभी सिर्फ मेरे पास 30 रुपए कैश है।
1: तो देख, दो तरीके हैं। पहला, आधी दाढ़ी करा ले।
2: और दूसरा?
1: अरे डिजिटल पेमेंट कर यूपीआई से।
2: ये लो यार, यूपीआई ने तो बचा लिया।
1: एक काम कर, फेशियल भी करा ले, डिजिटल पेमेंट कर देना।
3: भारत करता है डिजिटल भुगतान,
4: हर लेन देन अब है आसान।

श्रोताले गीत सुन्नुभयो लभिश्वरी चलचित्रबाट लता मङ्गेशकर अनि अमित कुमारको स्वरमा, जसमा सङ्गीत थियो आर डी बर्मनको नै शब्द आनन्द बक्सीको।

0: वो प्यारे दिन और वो प्यारी रातें याद। अब समय भएको छ 9 बजेको समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णले भन्नुभएको छ कि भारत आज अमृतकालको परिवर्तनकारी चरणबाट गुज्रिरहेको छ, जहाँ युवाहरूको ऊर्जा, नवीनता र कडा परिश्रमले 2047 सम्ममा विकसित भारतको सपनालाई साकार पार्नेछ। एउटा अङ्ग्रेजी दैनिकमा छापिएको लेखमा उहाँले पछिल्लो दशकमा भारतले पूर्वाधार, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ। उहाँले युवाहरूलाई राष्ट्र निर्माणको जिम्मा लिएर अनुशासन र सामूहिक प्रयासका साथ अघि बढ्न आग्रह गर्नुभयो। महिला सशक्तिकरणको उल्लेख गर्नुहुँदै उपराष्ट्रपतिले भन्नुभयो, कृषि, शिक्षा, विज्ञान र अन्तरिक्ष जस्ता क्षेत्रहरूमा महिलाहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन् र लाखौं महिलाहरू लखपति दिदी र नमो ड्रोन दिदी बनिरहेका छन्। उहाँले भन्नुभयो, बलियो नीतिहरूका कारण देशमा शान्ति र विकासको वातावरण सृजना भएको छ र भारतले पूर्वाधार र जनकल्याणकारी योजनाहरूको क्षेत्रमा तीव्र प्रगति गरिरहेको छ। जम्मू कश्मीरको गुलमर्गमा गोन्डोला रोपवेमा तकनिकी खराबी आएपछि फँसेका सबै पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ। अधिकारीहरूका अनुसार रोपवेमा 65 वटा क्याबिनमा 300 भन्दा बढी पर्यटकहरू फँसेका थिए। एनडीआरएफ, एसडीआरएफ, पुलिस, सेना र प्रशासनले संयुक्त रूपमा लगभग 7 घण्टा उद्धार अभियान चलाएर सबै मानिसहरूलाई सुरक्षित स्थानमा निकाल्न सफल भए। रक्षा मन्त्री राजनाथ सिंहले गुलमर्गमा केबल कारमा फँसेका करिब 300 पर्यटकहरूको उद्धार अभियानको सफलताको प्रशंसा गर्नुभएको छ। एक सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री सिंहले भन्नुभयो, जुन दक्षता र दृढताको साथ यो कठिन अपरेशन सम्पन्न गरियो त्यसका लागि राष्ट्र सबै कर्मचारीहरूप्रति आभारी छ। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले क्यानाडाका प्रधानमन्त्री मार्क कर्नीसँग ओटावामा भेटवार्ता गर्नुभएको छ। दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा दुवै नेताबीच सकारात्मक र अग्रगामी छलफल भएको छ। भारत क्यानाडा विस्तृत आर्थिक साझेदारी सम्झौतालाई चाँडै सम्पन्न गर्ने सहमति पनि भएको छ। पीयूष गोयलले यो सम्झौताले दुवै देशका लागि विकास र समृद्धिका लागि नयाँ अवसरहरू खोल्ने बताएका छन्। उनले प्रधानमन्त्री कर्णीको हालैको भारत भ्रमणलाई द्विपक्षीय सम्बन्धमा नयाँ गतिको रूपमा वर्णन गर्नुभयो। दिल्लीमा कम्प्रेस्ड नेचुरल ग्यास सीएनजीको मूल्य प्रति किलोग्राम 2 रुपियाँले बढेको छ। बिहान 6 बजेदेखि राष्ट्रिय राजधानीमा सीएनजीको नयाँ मूल्य प्रति किलोग्राम 83 रुपियाँ 9 पैसा पुगेको छ। उत्तर प्रदेशमा भीषण गर्मी र लूबाट कुनै राहत भएको छैन। धेरै ठाउँहरूमा तापमान 43 देखि 47 डिग्री सेल्सियसको बीच पुगेको छ। बुन्देलखण्ड सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो। लगभग हरेक जिल्लामा 45 डिग्री सेल्सियसभन्दा बढी तापमान मापन गरिएको छ। बान्दामा तापक्रम 47.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन देशको सबैभन्दा गर्मी स्थानमध्ये एक हो। यसैबीच प्रदेशमा बिजुलीको मागले नयाँ रेकर्ड कायम गरेको छ। हिजो उत्तर प्रदेशले 31,824 मेगावटको सबैभन्दा बढी बिजुलीको माग रेकर्ड गर्यो, जुन देशको कुनै पनि राज्यको अहिलेसम्मकै सबैभन्दा बढी बिजुली आपूर्ति मानिँदैछ। मौसम विभागले आज दिल्लीमा हिट वेभको लागि येलो अलर्ट जारी गरेको छ। राजधानीमा लूको स्थिति भोलिसम्म जारी रहने सम्भावना रहेको छ। अधिकतम तापमान 44 देखि 46 डिग्री सेल्सियस बीच रहने अनुमान व्यक्त गरेको छ। हरियाणा, चण्डीगढ, पूर्वी मध्यप्रदेश, पन्जाब, उत्तर प्रदेश, विदर्भ र पश्चिम राजस्थानमा आज पनि भीषण लू चल्ने सम्भावना व्यक्त गरिएको छ। त्यही छत्तीसगढ, तटीय आन्ध्र प्रदेश, पूर्वी राजस्थान, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, झारखण्ड, ओडिसा, तेलङ्गाना, उत्तराखण्ड र पश्चिम मध्यप्रदेशका केही भागहरूमा पनि त्यस्तै स्थिति बनिरहनेछ। गंगाको मैदानी क्षेत्र, पश्चिम बंगाल, कोंकण, गोवा, सौराष्ट्र, कच्छ र तमिलनाडुमा पनि आज गर्मी र आर्द्रता रहने अनुमान व्यक्त गरेको छ भने मौसम विभागले पूर्वोत्तर भारत, बिहार, उपहिमालय, पश्चिम बंगाल, सिक्किम, केरलम र माहेमा आज भारी वर्षा हुन सक्ने सम्भावना व्यक्त गरेको छ। महिला फुटबलमा भारतले हिजो भएको खेलमा मालदिव्सलाई 11-0 गोल अन्तरले पराजित गरेको छ। अविका सिंहले 4 गोल हाले भने करिश्मा र प्रियङ्का नोरिमले 2-2 गोल हाल्न सफल भए। विश्व वरियतामा 79 वरियतामा रहेको भारतीय महिला टोलीले सुरुदेखि नै मालदिव्सको 167 वरियतामा रहेको टोलीमा आफ्नो प्रभुत्व जमाएको थियो। पाँच पटकको च्याम्पियन भारतले आइतबार डिफेन्डिङ च्याम्पियन बङ्गलादेशको सामना गर्नेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

कार्यक्रम प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएम 102.2 मेगा साथै न्यूज़ अन एयर एपमा यहाँलाई पुनः मनोरञ्जन गराइरहेछौं हिन्दी चलचित्रका गीतहरूबाट।

श्रोताले गीत सुन्नुभयो अमित कुमारको स्वरमा लभर्स सलसिटरबाट, संगीत आरडी बर्मन थियो नि, शब्द आनन्द बक्सीको। त अघिल्लो क्रममा आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार रिले गरी सुनाइरहेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ एफएमएस 3.5 मेगाहर्जमा।

0: अब नेपाल र भारतले पनि 10,000 मेगावटसम्म चाहिँ नि भारतले खरिद गर्ने, अहिले त भारतले कति 50 मेगावट मात्रै खरिद गरेर होला, अनि भारतले भुटान र नेपाललाई बङ्गलादेशमा पनि ऊर्जा चाहिँ नि निर्यात गर्ने भन्ने कुरो गरेछ होइन। अब यसमा चाहिँ नि यो तिनवटा मुलुकले र भारतमा ऊर्जाको कमी बढी हुने, त्यसको कमी हुने होइन, अनि नेपाल र भुटानले तरक्की गर्न सक्ने, र यसमा भुटानका पेमाथाङ सबै नयाँ नयाँ योजनाहरू छन् नि होइन, यो सबै गर्दा चाहिँ नि कहाँसम्म पुग्ने, र नेपालमा अहिले जुन खाले गण्डकीको कार्यक्रम भइरहेछ, यो पूर्वमा अरुण नदीमा भइरहेछ, यसले चाहिँ यो क्षेत्रको आर्थिक उन्नतिलाई चाहिँ कतिसम्म चाहिँ नि उभोतिर धकेल्ने हो?
1: सुरु गर्नुपर्दा भुटानबाट सुरु गरौँ, यो तपाईँको ऊर्जा र जल स्रोत लिएर। भुटानको पक्षमा चाहिँ ऊर्जा र जल स्रोत चाहिँ भारतसँगको उसको सम्बन्धमा चाहिँ एउटा मेरुदण्ड भएर आएको छ। अनि तपाईँले अघि भनेको जस्तो चुक्का भयो, त्योपछि कुरेचु भयो, अब अहिले मेगादेशु, अहिले तपाईँको पुनासाङ्छु 2 अहिले अपरेसनमा छ, पुनासाङ्छु 1 अब कति दिनमा अपरेसनमा आउने, अनि 3,000 मेगावाट चाहिँ भुटानले जेनेरेट गर्ने भन्ने भारत र इन्डिया, भुटान र भारत बिचमा सम्झौता पनि रहेको छ। अनि यो ऊर्जाको केसमा चाहिँ भुटानले धेरै राम्रो काम गरेको छ, नेपालभन्दा पनि भुटानले एक हिसाबमा एउटा मोडल बनेको छ भनौँ न, कसरी ऊर्जा र जल स्रोतको व्यापार कसरी गर्ने हो, त्यो पनि भारतसँग कसरी गर्नुपर्ने हो, भारतलाई कसरी युनो डेभलपमेन्ट फन्ड भारतबाट माग्ने हो वा उहाँलाई सहयोग माग्ने हो, त्यो भुटान सरकारले धेरै राम्रो प्रकारले उहाँले त्यसलाई चलाउनु भएको छ। र जस्तै कि इन्भाइरोमेन्टको केसमा हेऱ्यौँ भने यो ऊर्जा र जल स्रोत, अनि भुटानमा फेरि तपाईँको इन्भाइरोमेन्ट इस्यु अझै एकदमै इम्पोर्टेन्ट छ भनौँ न, उहाँको त संविधानमा नै 75% त ल्यान्ड मास इज अन्डर होइन ट्री कभर, त्यो उनीहरूले एक हिसाबमा ल नै लिएर आएको छ भनौँ न। अनि भुटान इन्डियाको मेन रिलेसन भनेकै ऊर्जा र यो हो क्या, जल स्रोतको कोअपरेसन हो। अनि तपाईँले भन्नुभएको जस्तो भुटानले चाहिँ देखिसकेको छ कि भाइ मेरो उन्नतिको बाटो चाहिँ हाइड्रो इलेक्ट्रिक पावर प्लान्ट चाहिँ हो, यसले नै मलाई एक हिसाबमा मेरो इकोनोमिक उन्नतिमा चाहिँ यसले सहयोग गर्छ भनेर उहाँहरूले बुझ्नु भइसकेको छ, र त्यो हिसाबमा उहाँहरूले काम पनि गर्नु सुरु गरिसकेको छ है। नेपालमा चाहिँ अलिक ढिलो भयो, नेपालको आफ्नै राजनीतिक परिस्थितिले गर्दा पनि होला, नेपालमा एउटा कल्चर पनि छ, एउटा पोलिटिकल कल्चरले पनि होला है। अनि एक हिसाबमा वान मेजर डिफ्रेन्स मैले के देखेको छु भने, भिन्नता के देखेको छु, नेपाल इन्डिया र नेपाल भुटानमा चाहिँ, भुटानमा चाहिँ इन्डियालाई तपाईँको ठुलो दाजुको हिसाबमा जसले गाली गर्छ, जसले कुटी पनि हाल्छ, त्यो हिसाबमा चाहिँ उहाँहरूले भारतलाई बुझ्दैन भुटानमा, तर नेपाल भुटानमा चाहिँ वी डोन्ट सी द्याट, त्यो देख्दैनौँ। र त्यसले गर्दा पनि दुई बिचको जुन चाहिँ पर्टिकुलरली यो ऊर्जाको सम्बन्धमा चाहिँ त्यसले पनि धेरै मात्रामा सहयोग गरेको छ भुटानलाई। नेपालमा चाहिँ यही कुरोहरूले हुनुपर्ने कामहरू पनि रोकेको छ, पोलिटिकल आइडियोलोजी, इगो कल्चर, पोलिटिकल कल्चर भनौँ न, सो यो विषयहरूले गर्दा चाहिँ आई थिङ्क इम्पोर्टेन्ट चाहिँ दुवैको लागि हो, तर अहिलेसम्म फाइदा चाहिँ भुटानले
0: अब यसैलाई अघि बढाएर, अघि त जल स्रोत भन्यो, अब मानव स्रोत साधन छ नि होइन, यो स्रोतलाई चाहिँ नि भारतले भुटानलाई पनि नेपाललाई पनि विकास गर्नमा धेरै सघाएको छ है। त अब यहाँ आफै पनि अब एउटा नाउँ चलेको विश्वविद्यालयको प्राज्ञा हुनुहुन्छ होइन, त्यहाँ निर्देशक हुनुहुन्छ, भारतले यी दुईवटा मुलुकलाई चाहिँ नि उसको मानव संसाधन स्रोतलाई चाहिँ नि अघि लाउन कतिसम्म प्रयास गरेको छ र कस्तो हुनुपर्ने हो, एउटा भयो। अनि यहाँ डाक्टर थापाले भन्नुभएको जस्तै अब अर्को दुईवटा प्रश्न गाँसे हो कि, अब समय पनि कम, अर्को चाहिँ छ अब भारत चाहिँ नै कस्तो छ भनेदेखि, भारतको भौगोलिक अवस्थान चाहिँ कस्तो छ भनेदेखि, भारत बिना सार्कका कुनै पनि मुलुकहरूको चाहिँ नै ठाडो सम्पर्क हुन सक्दैन, केवल अफगानिस्तान र पाकिस्तान बाहेक, र श्रीलङ्का पनि टाढो पर्छ, र भारतले बङ्गलादेशको कुरा गरिहाले, भुटान र नेपाललाई चाहिँ नि आफ्नो निर्यात र आयातको पारगमनको लागि पनि अनुमति दिएकै छ। त अब म मेरो अब प्रश्नको अन्ततिर आउँ अघि, र मानव संसाधनको विकासमा र यो यिनीहरूको पारगमनको मालाई चाहिँ नि हक र अधिकार दिएर चाहिँ अघि बढाउनमा चाहिँ नि भारतको कस्तो भूमिका तपाईँले कसरी हेर्ने गर्ने भएको छ
2: सर? यसमा पनि मलाई त लाग्छ कि जति गरिसक्नुपर्ने थियो अहिलेसम्म त्यतिसम्म त हामीले गरेको छैनौँ। त्यसमा मैले यदि दुई तिनवटा चिजको नाम दियो भने तपाईँलाई लाग्छ होला, या जो कसैलाई सोद्धाखेरि या कोही डिप्लोमेटलाई सोद्धाखेरि उनीहरूले यही तिन स्किम्स अथवा यही तिन इक्जाम्पल्स कि काठमाडौँकोहरूलाई हामीले यहाँ ल्याएको छ, उनीहरूको आर्मीको अफिसर्सहरूलाई हामीले यहाँ ट्रेन गरेको छौँ, यो एकदमै कम्ती एकदमै हातमा गरिन सक्नेहरू हो। भुटानको धेरै स्टुडेन्टहरू दिल्लीमा पढ्थ्यो, यो कुरा पनि ठिकै हो, उहाँको धेरै स्टुडेन्टहरूलाई मेडिकल कलेजेस यहाँ गराउँथ्यो, तर अहिलेसम्म त चाइनाले हुनु चाइनालाई यो एक्सेस पाएको भए चाइनाले योभन्दा धेरै डबल उनीहरूको आर्थिक कुरालाई नस लियो भने पनि उनीहरूको कमिटमेन्ट योभन्दा डबल हुन्थ्यो। हामीले सायद जोइन्ट युनिभर्सिटिज, जोइन्ट के अरे थिङ्क ट्याङ्क्स, जोइन्ट धेरै कुराहरू अहिलेसम्म गरिसक्नुपर्ने थियो जो हामीले गरेको छैनौँ, हामीले सिरियसली लिएको छैनौँ, अथवा धेरैपल्ट के अरे तपाईँको दिल्लीको गेज चाहिँ योपट्टि नै जाँदैन। मैले चाइनासँग कम्पेयर गर्छु सर, चाइनामा पाँचवटा युनिभर्सिटी छ जसले चाहिँ हिमालयमाथि डेडिकेटेड रिसर्च गर्छ, इन्डियामा यो हिमालयमा इस्टर्न हिमालयमा डेडिकेटेड रिसर्च गर्छ विथ अनलिमिटेड फन्ड्स, भारतमा सेन्टर फर हिमालयन स्टडिज जहाँ अद्वितीय म पढाउँछु विथ कति हो साथी 5 लाखको बजेट ले त्यही कम्पिट गर्नुपर्छ यो एरियामा, यसले नै तपाईँको आन्सर दिन्छ।
0: ल डाक्टर थापालाई अन्ततिर आउँ है, अब भुटानले पारगमनको कुरा आयो होइन, भारतले नेपालको भूपग्रहको निम्ति मुनालको निम्ति पनि सघाउ पुर्याएको छ, नेपाल क्रिकेट एसोसिएसनको लागि एउटा मैदानको पनि गर्ने वा यस्ता धेरै कुराहरू छन् नि हगि, अनि यहाँलाई कस्तो लाग्छ मानव संसाधनको स्रोतको चाहिँ नि विकासमा चाहिँ नि यो तिन मुलुकमा? अर्को कुरो, भुटानको पहिलो पञ्चवर्षीय योजनामा भारतले पैसा आर्थिक सहयोग गरेको थियो सबैभन्दा बढी, अहिले पनि भारतले नै गरिरहेको छ। भुटानको पञ्चवर्षीय जुन चाहिँ योजना छ भारत बिना त्यो चलाउन खुब गाह्रो हगि। अब अर्को कुरो नेपालसित पनि चाहिँ एचआइडिपी भन्छ भने त हाई इन्टेन्सिभ डेभलपमेन्ट प्रोजेक्ट, साना साना गाउँ
3: कम्युनिटी
0: हजुर मोहल्ला टोलसम्म पनि दिने हगि, र यसमा तपाईँलाई कसरी हेर्नुहुन्छ यो कुरो चाहिँ, अनि यो कुरोलाई चाहिँ अहिले वर्तमान युगलाई हेरेर कसरी अघि बढाउनु पर्ने हो?
1: यो विषयमा आई थिङ्क भुटान र भारतले चाहिँ अलिक अघिदेखि नै दुई देशको सरकारले एक हिसाबमा उनीहरूले एउटा अग्रिमेन्ट छ कि हामी बिचमा इकोनोमिक इन्टिग्रेसन चाहिँ भारत र भुटान बिचमै एउटा इकोनोमिक इन्टिग्रेसन भइसकेको छ है, नेपालसँग त्यो हिसाबमा हामीले गर्नु सकेको छैनौँ, किन नेपाल एउटा फरक देश पनि हो, एउटा सभ्यता पनि हो, उनीहरूको एउटा आफ्नै चाहना छ इन्ट्रेस्ट छ उनीहरूको, त्यो हामी रेस्पेक्ट गर्छौँ। तर भुटानसँग चाहिँ के भएको छ भन्दाखेरि एउटा इकोनोमिक इन्टिग्रेसन पहिलेदेखि नै छ है, भुटानलाई पनि रिसोर्सेसमा धेरै सहयोग चाहिने हुन्छ, प्लस भुटानको धेरै मान्छे अहिले विदेशिँदैछ होइन, अनि एक हिसाबमा आजको दिनमा आजको भुटानका हिज म्याजिस्ट्रेटले जुन जिएमसी गेलफु माइन्डफुलनेस जुन चाहिँ प्रोजेक्ट उहाँले सुरु गर्नुभएको छ, त्यो एक हिसाबमा जो विदेशिएको भुटनिस छ उहाँहरूलाई भोलिको दिनमा आफ्नो देशमा केही इन्भेस्टमेन्ट गर्नुसक्छ, केही काम गर्नुसक्छ भन्ने एउटा सोचले भुटनिज जता पनि रहे पनि डायस्पोरालाई नै एउटा टार्गेट गरेर भनौँ न, जता पनि रहे पनि उहाँहरूले आफ्नो देशमा चाहिँ थ्रु द जिएमसी प्रोग्राम दे कुड कन्ट्रिब्युट आफ्नो देशलाई आफ्नो समाजलाई फ्यामिलीलाई भन्ने एउटा विचारको एउटा प्रोजेक्ट सुरु भएको छ, त्यो युथलाई फेरि भुटानमा तान्नको लागि होला भोलिको दिनमा होइन, कतिसम्म सफल हुन्छ त अब आउने दिनले भन्छ, तर नेपालसँग त्यो हिसाबको नीतिहरू हामीले देख्न पाएको छैनौँ। अब इन्डियाले जति गर्न सक्छ, यो इलेक्सन अगाडि पनि इन्डियाले धेरै गाडीहरू नेपाल पुलिसलाई नेपाल आर्मीलाई इलेक्सनकोमा चाहिन्छ भन्ने हिसाबले भारतले दिएको छ है, यी सानसानो कामहरू त भइरहेको छ, तर एउटा नीतिगत हिसाबमा चाहिँ आई थिङ्क इन्डियाले अझै बेसी गर्नुसक्छ, अनि अलिकति उधार चाहिँ हुनुपर्छ लाग्छ मलाई इन्डिया जो नेबरहुड फर्स्ट त हामी भन्छौँ, तर नेबरहुड फर्स्ट चाहिँ भुटानसँग मात्रै अलिक सक्सेस भएको छ, अरू साउथ एसियन नेबरसँग चाहिँ आई डोन्ट सी सक्सेस त्यस्तो भएको। अब यो पछिल्लो दिनमा श्रीलङ्कासँग अलिकति भारतले सहयोग गर्यो होइन, तर अनि अलिक उदारवादी हुनु हामीलाई चाहिँ मलाई लाग्छ इम्पोर्टेन्ट छ, किन हाम्रोमा पैसा पनि छ, हाम्रोमा स्रोत पनि छ, हाम्रोमा सबै थरीको हाम्रोमा स्रोत साधनहरू छन् त। भारत एउटा विशाल देश हो अनि उसको शक्ति विशाल छ। सो हामी अलिकति उदार हुनु चाहिँ इम्पोर्टेन्ट छ, किनभने जबसम्म हाम्रो नेबरहुड हाम्रो नेबरहरू स्टेबल हुँदैन है, इकोनोमिकली उनीहरू राम्रो हुँदैन भनौँ न, उहाँहरूको पोजिसन इकोनोमिकली राम्रो नहुन्जेलसम्म भारतलाई प्रब्लमै हुन्छ। सो उहाँहरूलाई जति विकासको लागि उहाँहरूले सहयोग गर्नु सक्यो त्यति राम्रो हो म त भन्छु। अझै तीव्र रूपमा गर्नुपर्छ नेपालमा त।
0: हजुर, मानव संसाधन स्रोतको चाहिँ नि अब विकासको कुरो चाहिँ किन गर्यो भनेदेखि यहाँले भन्नुभयो जस्तो अब गेलेक्फु माइन्डफुलनेस सिटी, अब त्यो रोजगारीको निम्ति विदेशी नै परदेशी नै मान्छेहरूको दिशालाई चाहिँ उल्टाउने नेपालमा पनि त्यही समस्या, भारतमा पनि त्यही समस्या, अघि भुटानमा पनि त्यही समस्या छ। र यो साझा कुरोले गर्दा चाहिँ बेरोजगारी कुरो हुन सक्ला होइन त, अनि फर्केर आउँला, अनि बेरोजगारी कम भए चाहिँ मलाई लाग्छ कि तिनै मुलुकका नागरिकहरूले चाहिँ नि सकारात्मक सोच्न सक्छ होला कि, मलाई चाहिँ त्यो लाग्छ। किनभनेदेखि अब भनिन्छ नि होइन, हङ्गर नोज नो जियोग्राफिकल बााउन्डेरी, खालि भोको पेटले चाहिँ नि भूगोल मान्दैन भन्ने कुरो होइन। त अब यो सबै कुरो हेऱ्यौँ हामीले अघि, अब त भारत र नेपाल र भुटानको सम्बन्ध चाहिने कस्तो छ भनेदेखि, अब मलाई लाग्छ अघि सुरुमा पनि मैले भने विश्वले चाहिँ सिक्नुपर्ने चाहिँ के छ भनेदेखि, त्यो खुलेआम मिचापन चाहिँ देखिन्न त्यसमा। कता कता एउटा माने पूर्वेली एउटा दर्शनको अनुसार सभ्यताको अनुसार चाहिँ अलिकति हामी भन्छौँ नि माने माया गर्ने, किनभने अब पश्चिमतिर हेरौँ भनेदेखि अहिले जुन कुरो भइरहेछ ल्याटिन अमेरिका र नर्थ अमेरिकामा होइन, अलिकति कता कता बल मिचाएको कुरो, त्यो खुलेआम बल मिचाएको कुरो चाहिँ देखिन्न अघि। र तपाईँलाई कस्तो लाग्छ, बस तपाईँले चाहिँ नि तिनवटा मुलुकको बारेमा चाहिँ उसको गुणात्मक सकारात्मक पक्ष के होला?
2: हजुर, सर मलाई चाहिँ यो लाग्छ कि एटलिस्ट हाम्रो बोध तपाईँले भने जस्तो बायोलेट्रल र ट्राइलेट्रल रिलेसनसिपमा बारिङ

0: अहिलेसम्म छ, यदि भारत सरकारले, म भन्छु भारत सरकारले पहल त दाजुले नै गर्नु पऱ्यो नि त, दाजुले यो पहल गरेर यो तिनवटा देशलाई यो प्रकारले गाभ्नु सक्छ कि हामीले साँच्चै इन्टरनेसनल रिलेसनसिप पढ्दा पनि सायद यसको एउटा इक्जाम्पल आदर्श लिन सक्छ।
1: ल, डाक्टर थापालाई पनि होइन, यसको सकारात्मक पक्ष के होला? यो यी तिनवटा मुलुक माझको द्विपाक्षिक र त्रैपाक्षिक जुन चाहिँ सम्बन्ध छ,
2: यो त्रैपाक्षिक सम्बन्ध तिनै मुलुक माझको जुन चाहिँ सम्बन्ध छ यो हिस्टोरिकल छ है, यसको फाउन्डेसन पनि धेरै पुरानो छ, धेरै बलियो छ। भुटान पनि युवाले भरेको देश छ, इन्डिया पनि युवाले भरेको देश छ, नेपाल पनि युवाले भरेको देश छ। अनि यो जुन चाहिँ कमनालिटिजहरू छ यसलाई, अब पैसा त इन्डियाकोमै भारतकोमै बेसी छ यो दुई देश हेरी होइन। सो मैले अघि भने जस्तै इन्डियालाई अझै उदारवादी एउटा देश, अझै उदारवादी त अहिले पनि छ, नेपालको केसमा 15 भुइँचालो होस् वा अरू हाम्रो साउथ एसियामा हुने यस्ता विसङ्गतिहरूमा इन्डियाको रेस्पोन्स जहिले पनि अगाडि रहेको छ। र सो इन्डिया उदार भए पनि यो उदारवादलाई अझै बढाउनु पर्ने, किनभने समय कम छ, किनभने कम्पिटिसन अति बेसी छ भनौँ न एक हिसाबमा। विश्व राजनीतिमा तपाईँले हेर्नु, चिनियाको पहुँच, उसको पकड, उसको इकोनोमिक पावर हेऱ्यो भने इन्डियाले आफ्नो नेबर्सहरूलाई आफ्नो इकोनोमिक इन्टिग्रेसन गराएर है एक हिसाबको रिजनल स्टेबिलिटी भनौँ न, साउथ एसिया दक्षिण एसियामा एउटा स्टेबिलिटी ल्याउनु हो भने चाहिँ नेपाल भुटानलाई चाहिँ माने एक हिसाबमा इकोनोमिक इन्टिग्रेसन, त्यो पछि अब एक हिसाबमा सिक्योरिटी इन्टिग्रेसन त ट्रिटीहरूले पनि त्यो कुराहरूलाई उल्लेख गरेको छ है। तर त्योभन्दा पनि इम्पोर्टेन्ट आजको दिनमा चाहिँ इकोनोमिक इन्टिग्रेसनलाई चाहिँ तीव्र रूपमा अघि बढाएर, किनभने युवाहरू सबै देशमा छ, सबै मुख खोलेर बसिरहेको छ, रोजगार, इन्डस्ट्रिज, अनि त्यो गर्ने क्षमता चाहिँ इन्डियाको मान्छे छ। हजुर, भारतले पनि हेर्नु पऱ्यो, नेपालले पनि हेर्नु पऱ्यो यो, अनि आफ्नो पोजिटिभिटीहरूलाई चाहिँ, आफ्नो पोजिटिभ पोइन्ट्सहरूलाई है, सकारात्मक पोइन्टहरूलाई लिएर अघि बढ्नु चाहिँ इम्पोर्टेन्ट छ यो साउथ एसियाको लागि, दक्षिण एसियाको लागि।
1: डाक्टर सुन्दास र डाक्टर थापासित कुरा गरेपछि हामीले धेरै कुरो जान्न बुझ्न पायौँ, र श्रोतावर्गलाई पनि यसले धेरै मद्दत पुर्याउनेछ कि तिनवटा मुलुकको द्विपाक्षिक त्रैपाक्षिक कुरो लिएर मनोवैज्ञानिक त्यो कोणदेखि लिएर एकदम व्यावहारिक पानी रोजगारीसम्मको कुरा गर्न सकौँ, र यस्तो ज्ञानवर्धक र एउटा नयाँ नयाँ एउटा के भन्ने अब पाटा खोलिने यसको यस्तो खाले वार्तामा भाग लिन आउनुभएका डाक्टर सुन्दास र डाक्टर थापालाई आफ्नो धन्यवाद र नमस्कार भन्दै मेरो यो यहीँ नै
2: थ्याङ्क यू सर
0: थ्याङ्क यू सर
2: थ्याङ्क यू सो मच
1: धन्यवाद।

0: हवस्त श्रोता मित्र हजुरले भर्खरै सुन्दै हुनुहुन्थ्यो सीमा क्षेत्र कार्यक्रमको माध्यमबाट इन्डो भुटान अनि इन्डो नेपाल रिलेसनसिपमाथि एउटा डिस्कसन। यस विषयमाथि कुराकानी गर्न स्टुडियोमा उपस्थित हुनुहुन्थ्यो केशव प्रधान, डाक्टर विनायक सुन्दास अनि डाक्टर अद्वैत थापा। त्यसैको साथमा घडीले भने अब मलाई पनि जाने सन्देश दिइरहेको छ। आउँदो कार्यक्रममा हजुरहरूसँग पक्कै पनि यस्तै मिठो विषयवस्तु साथ उपस्थित हुने वाचकको जानकारी गर्दै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनोहराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि सिक्किमको 3 दिने भ्रमणमा हुनुहुनेछ। भ्रमणका क्रममा उहाँले विभिन्न कार्यक्रममा सहभागी हुने तथा धेरै ठाउँको भ्रमण गर्नुहुनेछ। साँझ उहाँले गान्तोकस्थित नामग्याल तिब्बती विज्ञान प्रतिष्ठानको भ्रमण गर्नुहुनेछ। भोलि राष्ट्रपति मुर्मूले नाथुलाको भ्रमण गर्नुहुनेछ र त्यहाँ तैनात सैनिकहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। त्यसपछि उहाँ गान्तोकमा सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुनुहुनेछ। भ्रमणको अन्तिम दिन गान्तोकको पाल्जोर स्टेडियममा आयोजित एक समारोहमा राष्ट्रपतिले सिक्किम पुलिसलाई राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभएको छ, भारत आज अमृतकालको परिवर्तनकारी चरणबाट गुज्रिरहेको छ, जहाँ युवाहरूको ऊर्जा, नवीनता र कडा परिश्रमले 2047सम्ममा विकसित भारतको सपनालाई साकार पार्नेछ। एक अंग्रेजी दैनिकमा छापिएको लेखमा उहाँले पछिल्लो दशकमा भारतले पूर्वाधार, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति रहेको बताउनु भएको छ। उहाँले युवाहरूलाई राष्ट्र निर्माणको जिम्मा लिएर अनुशासन र सामूहिक प्रयासका साथ अघि बढ्न आग्रह गर्नुभएको छ। महिला सशक्तिकरणको उल्लेख गर्नुहुँदै उपराष्ट्रपतिले भन्नुभयो, कृषि, शिक्षा, विज्ञान र अन्तरिक्ष जस्ता क्षेत्रहरूमा महिलाहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन् र लाखौं महिलाहरू लखपति दिदी र नमो द्रोण दिदी बनेका छन्। उहाँले भन्नुभयो, बलियो नीतिहरूका कारण देशमा शान्ति र विकासको वातावरण सृजना भएको छ र भारतले पूर्वाधार र जनकल्याणकारी योजनाहरूको क्षेत्रमा तीव्र प्रगति गरिरहेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा क्वाड देशहरूको विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नुहुनेछ। बैठकमा अस्ट्रेलियाकी विदेश मन्त्री पेनी बोङ, जापानका विदेश मन्त्री तोसिमित्सु मोतेगी र अमेरिकाका विदेश मन्त्री मार्को रुबियो बैठकमा सहभागी हुनुहुनेछ। बैठकमा क्वाड सहयोगलाई अघि बढाउने विभिन्न पहलहरूको प्रगतिले समीक्षा र हिन्द प्रशान्त क्षेत्रसित जुडेका ताजा घटनाक्रमहरूमाथि चर्चा हुनेछ। गृहमन्त्री अमित शाहले अबको केही दिन सीमा क्षेत्रको भ्रमण गर्नुहुनेछ। उनी राजस्थानको बिकानेर पुग्नुभएको छ, जहाँ उनी 2 दिने भ्रमणमा रहनुहुनेछ। आज बिहान उहाँले सीमा सुरक्षा बलको साम्चु सीमा चौकीको भ्रमण गर्नुहुनेछ र सुरक्षा बलहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। उनीहरूका लागि कल्याणकारी योजनाहरूको उद्घाटन गर्नुहुनेछ। दिउँसो उहाँ बिकानेरको सीमा क्षेत्रको सुरक्षा अवस्थाको समीक्षा गर्ने कार्यक्रम रहेको छ। बैठकमा गृह मन्त्रालय र राजस्थान सरकारका अधिकारीहरू, बीएसएफका अधिकारीहरू, सीमावर्ती 5 जिल्लाका जिल्ला कलेक्टर र पुलिस अधीक्षकहरू सहभागी हुनेछन्। यसै महिनाको 29 तारिकका दिन श्री शाह गुजरातको भुज जानुहुनेछ, जहाँ उहाँले सीमा सुरक्षा बल बीएसएफ सीमा चौकीको निरीक्षण गर्नुहुनेछ। आगामी महिनाको 5 तारिक शाहले त्रिपुराको सीमावर्ती क्षेत्रको भ्रमण गर्नुहुनेछ। त्यसपछि उनी पश्चिम बंगाल जानुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले गुलमार्गमा केबल कारमा फँसेका लगभग 300 पर्यटकहरूको उद्धार अभियानको सफलताको प्रशंसा गर्नुभएको छ। एक सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री सिंहले भन्नुभयो, जुन दक्षता र दृढताका साथ जो कठिन अपरेशन सम्पन्न गरियो, त्यसका लागि राष्ट्र सबै कर्मचारीहरूप्रति आभारी छ। भारत सहित विश्वका लाखौं मानिसहरूले आज साउदी अरबमा हज यात्रा गरिरहेका छन्। 5 दिने हजको पहिलो दिन हिजो हज यात्रीहरू मिना को टेन्ट सिटीमा भेला भएका थिए। हज यात्रीहरूले अलाफत मैदानमा पूरै दिन प्रार्थना र प्रार्थनामा बिताउनेछन्। त्यसपछि हज खुतबा ए हजको विशेष सन्देश निम्रा मस्जिदमा सुनिनेछ र दिउँसो र साँझको नमाज एकैसाथ अदा गर्नेछन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आफ्नो रुसी समकक्षी सेहेगाई लाभरोभसँग कुराकानी गर्नुभयो अनि रुस युक्रेन युद्ध र इरानको अवस्थाबारे छलफल गर्नुभयो। समाचार पूरा भयो। अघिल्लो समाचार 11:05 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएमएसमलो पाँच मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। समय बेला बिहानको 10:05 अनि 34 सेकेन्ड भइरहेछ। कार्यक्रम हेलो खरसाङको प्रस्तुतिमा विविध रोचक जानकारी लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु म प्रतिमा। सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछौँ।

हरेक दिनलाई नयाँ अवसरको रूपमा हेर्नुपर्छ, किनकि प्रत्येक बिहानसँग जीवनले हामीलाई फेरि केही नयाँ सिक्ने, अगाडि बढ्ने र आफ्नो सपना पूरा गर्ने मौका दिन्छ। हिजोको गल्ती र असफलतामा अल्झिरहनुभन्दा आजको दिनलाई सकारात्मक सोच र आत्मविश्वासको साथ सुरु गर्नु आवश्यक हुन्छ। सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ, त्यसैले हरेक दिनलाई उत्साह, आशा र मेहनतका साथ स्वागत गर्नुपर्छ। जब हामी नयाँ दिनलाई अवसरको रूपमा हेर्छौँ तब जीवन अझ सुन्दर र अर्थपूर्ण अनि सफल बन्दै जान्छ।

कार्यक्रम हलो खरसाङको पहिलो साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो जुबिन नौटियालको स्वरमा आँखो कि गुस्ताखिया चलचित्रबाट, जसमा संगीत रहेको थियो विशाल मिश्रको, भने शब्द कौशल किशोर अनि विशाल मिश्रको।

मौसम प्रकृतिको सुन्दर उपहार हो, जसले जीवनलाई कहिले घाम, कहिले पानी, कहिले चिसो र कहिले गर्मी दिएर विविधता र सौन्दर्यले भरिदिन्छ र यसले मानव जीवनलाई अझ रोचक र सन्तुलित बनाउँछ। तसर्थ आज वरिपरिको विभिन्न स्थानहरूमा के कस्ता तापमान रहेको छ यसबारे हामी जान्नेछौँ। खरसाङको हालैको तापमान 23 डिग्री सेल्सियस अनि कालिम्पोङको 24 डिग्री सेल्सियस, दार्जिलिङमा 19 डिग्री सेल्सियस अनि सिलगढीमा 27 डिग्री सेल्सियस अनि मिरिकको रहेको छ 22 डिग्री सेल्सियस।

0: सांगीतिक प्रस्तुति रहेको थियो श्रोता कोही मिल गया चलचित्रबाट उदित नारायण अनि चित्रको शर्मा, जसमा संगीत रहेको थियो राजेश रोशनको।
1: ये कहानी है एक फोटोग्राफर और उसके अंतर्मन की।
2: ओह लवली, वेल डन।
1: बिजनेस लोन अप्रूव्ड।
2: अब होगा बड़ा स्टूडियो, नया कैमरा, नई लाइट्स,
3: लगे हाथ नई कार भी ले लो उसी लोन से।
2: नो, लोन लिए गए काम में ही लगाओ, समय से ईएमआई चुकाओ, क्रेडिट स्कोर बढ़ाओ और अगला लोन आसानी से पाओ।
3: कार नहीं तो मेरी फोटो तो ले लो।
2: आप कौन?
4: आरबीआई कहता है
5: वित्तीय समझदारी समृद्ध नारी।
0: श्रोता, रङहरू प्रकृतिको सुन्दर अभिव्यक्ति हुन् जसले जीवनलाई आकर्षक, अर्थपूर्ण र भावनाले भरिपूर्ण बनाउँछ। प्रत्येक रङले आफ्नै विशेष भावना र सन्देश बोकेको हुन्छ जसले हाम्रो मन र जीवनमा सकारात्मक प्रभाव पार्छ। त आज हामी निलो रङबारे जान्नेछौँ। निलो रङलाई शान्ति, विश्वास र गहिराईको प्रतीक मानिन्छ। यो रङ आकाश र समुद्रसँग सम्बन्धित भएकाले मानिसलाई शान्त र सकुन अनुभव गराउँछ। धेरै मानिसहरूले निलो रङलाई आफ्नो मनपर्ने रङको रूपमा रोचन किनकि यसले सकारात्मक र स्थिरताको भावना बोक्छ। मनोविज्ञानका अनुसार निलो रङले तनाव कम गर्न र मनलाई शान्त बनाउन मद्दत गर्छ। त्यसैले अस्पताल, कार्यालय तथा अध्ययन गर्ने ठाउँहरूमा निलो रङ बढी प्रयोग गरिन्छ। निलो रङ विभिन्न संस्कृतिहरूमा फरक अर्थ राख्छ। कतै यसलाई बुद्धिमत्ता र सत्यताको प्रतीक मानिन्छ भने कतै सुरक्षा र विश्वासको चिन्हको रूपमा हेरिन्छ। रसो कुरा के छ भने प्रकृतिमा साँचो निलो रङ भएका फुल वा जनावरहरू धेरै कम पाइन्छ। त्यसैले निलो रङलाई विशेष र आकर्षण मानिन्छ।

त श्रोताहरूलाई सूर्यमुखी फुलबारे के जानकारी गराइरहेछौँ। सूर्यमुखी फुल प्रकृतिको सबैभन्दा आकर्षक प्रेरणादायी फुलमध्ये एक मानिन्छ। यसको नाम नै सूर्य र मुखीबाट बनेको हो, किनकि यो फुल बिहानदेखि बेलुकासम्म सूर्यतर्फ फर्किने गर्छ। यस प्रकृतिलाई वैज्ञानिक भाषामा हेलिट्रोपोजियम भनिन्छ र सूर्यमुखी फुल केवल सुन्दर मात्र होइन धेरै उपयोगी पनि हुन्छ। यसको बियाडबाट तेल निकालिन्छ जुन स्वास्थ्यको लागि लाभदायक मानिन्छ, साथै यसको बिया खाजाको रूपमा पनि खाइन्छ। एउटा ठुलो सूर्यमुखी फुल वास्तवमा हजारौँ साना फुलहरूको समूहबाट बनेको हुन्छ। बीचको भागमा हरेक साना साना फुलहरूले पछि बिया बियाड उत्पादन गर्छ। सूर्यमुखी फुललाई खुसी आशा र सकारात्मक ताको प्रतीक पनि मानिन्छ। यसको चम्किलो पहेँलो रङले मानिसको मनमा ऊर्जा र उत्साह फरिदिन्छ। त्यसैले धेरै मानिसहरूले यसलाई प्रेम, मित्रता र सफलताको प्रतीकका रूपमा उपहार दिने गर्छन्।

कार्यक्रम हेलो खरसाङमा श्रोताले यो अन्तिम साङ्गीतिक प्रस्तुति सुन्नुभयो सडक चलचित्रबाट, जसमा गुन्जने आवाज रहेको थियो अनुराधा पौडवाल अनि मनहर उदासको, शब्द समीरको थियो भने सङ्गीत नदिम श्रवणको। FM 103.5 MHz यो प्रसारण आकाशवाणी खरसाङको, र अघिल्लो हाम्रो प्रस्तुति रहेको छ हाम्रो सरोकार

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्जमा साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि। समय बिहानको 10:30 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार, विविध हिन्दी फिल्मी गीतहरूको साथमा। र आजको कार्यक्रम हाम्रो सरोकारको विषय छ प्रकृतिको सौन्दर्य बसन्त ऋतु, जसलाई अङ्ग्रेजीमा स्प्रिङ सिजन ब्युटी अफ नेचर भनिन्छ।

श्रोताहरूलाई यो गीत सुन्नुभयो चलचित्र पुष्पटु द रोलबाट श्रेया घोषालको स्वरमा। र आजको हाम्रो सरकार कार्यक्रमको विषय छ प्रकृतिको सौन्दर्य बसन्त ऋतु। प्रकृतिको सौन्दर्य बसन्त ऋतुलाई ऋतुराज अर्थात् ऋतुहरूको राजा मान्ने गरिन्छ। यस ऋतुलाई प्रकृति र सौन्दर्यको अनुपम वरदान मानिन्छ, जसमा धरतीले नयाँ रङले सजिन्छ। जाडोको कठ्याङ्ग्रिने चिसोबाट मुक्त पाएपछि आउने यो ऋतुमा फुलहरू फुल्छन्, चराहरू गाउँछन् र चारैतिर हरियाली छाउँछ। यो समयमा वातावरणमा एउटा छुट्टै प्रकारको सुगन्ध फैलिएको हुन्छ, जसले मानिसको मनलाई आनन्दित र शान्त बनाउँछ। ऋतुहरूको राजा भनेर चिनिने वसन्त ऋतु हिउँदो जाडो र ग्रीष्म गर्मी ऋतुको बीचमा आउँछ। नेपाली महिना अनुसार यो ऋतु चैत्र वैशाख महिनामा पर्दछ। यस समयमा न त धेरै जाडो हुन्छ न त धेरै गर्मी नै हुन्छ। मौसममा आएको यस सुखद परिवर्तनले मानिस पशुपक्षी र वनस्पति सबैमा एक नयाँ ऊर्जाको सञ्चार हुन्छ।

सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरकार विषय प्रकृतिको सौन्दर्य बसन्त ऋतु। बसन्तको आगमनसँगै प्रकृतिको रूप नै परिवर्तन हुन्छ। हिउँदमा पात झरेका नाङ्गा रुखहरूमा नयाँ कोपिला र हरिया पालुवाहरू पलाउन थाल्छन्। पहाडी वेगमा लाली गुराँस, लालुपाते आदि जस्ता विभिन्न रङ बिरङ फुलहरू ढकमक्क फुल्छन्, जसले पहाडलाई सुन्दर र आकर्षक बनाउँछ। ढकमक्क फुलेका फुलहरूको सुगन्धले हावालाई नै सुवासित बनाउँछ। बिहानीको नरम घाम र चिसो हावाले धरतीलाई कुनै अप्सरा झै सिँगारेको भान हुन्छ। वसन्त ऋतुमा सम्पूर्ण जीव जन्तु र चराहरूमा खुसियाली छाउँछ। कोइलीको मिठो र मधुर आवाज गुन्जिन्छ। विभिन्न प्रजातिका चराहरूले रुखमा गुड बनाउने र नाचगान गर्ने गर्छ। जङ्गलमा रमाइरहेका जनावर र फुलहरूमाथि मडारिने मौरी तथा पुतलीहरूले प्रकृतिको सुन्दरतालाई अझ आकर्षित पार्दछ।

यतिन्जेल सुन्नुभयो चलचित्र एक था टाइगरबाट वजितनी श्रेया घोषालको स्वरलाई। सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्र कार्यक्रम हाम्रो सरकार। वसन्त ऋतुलाई नयाँ सुरुवात र खुसीको प्रतीक मानिन्छ। यस ऋतुको सुरुवातसँगै नेपालीहरूले विभिन्न चाडपर्व मनाउँछन्। रङहरूको पर्व होली यही ऋतुको बीचमा पर्छ। मानिसहरू एक अर्कामा रङ र अबिर लगाएर खुसी साटासाट गर्छन्। यसका साथै चैत दसैँ र नयाँ वर्ष वैशाख एक जस्ता महत्त्वपूर्ण सांस्कृतिक उत्सवहरू पनि यसै समयमा पर्दछन्। मानिसहरू वनभोज जान र घुमफिर गर्न धेरै रुचाउँछन्। यस ऋतुको समयमा खेतीपातीका कामहरू पनि सुरु हुन्छ। किसानहरू खेतीबारीमा नयाँ बाली लगाउने तयारीमा जुट्छन्।

विषय प्रकृतिको सौन्दर्य वसन्त ऋतु। समग्रमा भन्नुपर्दा वसन्त ऋतु भनेको प्रकृतिको कायापलट हुने समय हो। यसले हामीलाई जीवनमा सधैँ सकारात्मक रहन, पुरानो निराशालाई छोडेर नयाँ सुरुवात गर्न प्रेरित गर्दछ। यस ऋतुले हामीलाई जस्तै ठुलो दुःख पछि पनि सुख आउँछ र जीवन निरन्तर चलिरहन्छ भन्ने आदेश दिन्छ। प्रकृतिको यो अनुपम सौन्दर्य र मनोरम वातावरणले मानव मनलाई शान्ति र आनन्द प्रदान गर्दछ। वास्तवमा वसन्त ऋतु पृथ्वीका लागि ईश्वरले दिएको एक सुन्दर उपहार हो।

26 बाट एमएम करिमनी केकेको स्वरलाई सुन्दै हुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई कार्यक्रम हाम्रो सरोकार। राजाको विषय थियो प्रकृतिको सौन्दर्य वसन्त ऋतु।

भर्खरै सुन्नुभयो नम्रता अवलको स्वरमा तिमीसित बिताएको त्यो दिन। सुन्दै हुनुहुन्छ कार्यक्रम स्वर माधुरी। कार्यक्रमको अर्को प्रस्तुति स्वीकार्नुहोस् कुमार सुब्बाको स्वरमा।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्ज लगायत न्युज अन एआईआर मोबाइल एप साथै आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा प्रसारण सहयोगी गजला थापाको साथमा म उद्घोषिका लमुको तर्फबाट हाम्रा आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत एवं सप्रेम नमस्कार। अब प्रस्तुत गर्न लागिरहेका छौँ विविध आधुनिक अनि लोकगीतहरूको कार्यक्रम श्रोताहरूको अनुरोधमा। त आउनुहोस् श्रोताहरूको अनुरोधमा कार्यक्रमको यो पहिलो प्रस्तुति नवीन राईको स्वरमा, जसमा शब्द अनि सङ्गीत रविन सिंहको। र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ अप्पर सिरबारी गिद्धे पहाडबाट सुषमा सिंह, श्याम दर्नाल, करुणा सिंह अनि एसएम दर्नाल, हिमाली गाउँ खरसाङबाट प्रशान्त राई, रविन्द्र राई, गीता राई, विद्या थापा, राकेश थापा, अनन्य थापा, विजय शर्मा अनि साथीहरू। पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम गुप्त, नेक कुमार गुप्त, कृष्णा गुप्त अनि चिराग परवाना। मेहरगढ़ उमेरखेर महाराष्ट्रबाट अभिजित गुहाङ्कर राही, सरिता गुहाङ्कर, सिद्धान्त गुहाङ्कर, प्रिन्स एकांश गुहाङ्कर, विश्वकर्मा नागपुरबाट शैलेश गुहाङ्कर, वैशाली गुहाङ्कर, कुमारी धनी गुहाङ्कर परी। इन्दिरा बिहार रायगढ़बाट अक्रम नूरजहाँ, डब्लु नूरजहाँ, साइद वसीम र वल्ली उल्लाह नूरजहाँ। डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी, डाक्टर सोनम अदिवा अनि दानिश अन्सारी। तेइस श्रोताहरूको अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

पुराना तालाब डुमरावट वल्लुला अंसारी अस्मराज अंसारी सुनील वर्मा आशा वर्मा दीपू इंदिरा बिहार दिल्ली बाट डब्लू अंसारी अनि बेबी अंसारी छटिया पोखरा डुमराव बाट मोहम्मद जफर हुसैन फुलजाना बानो अरिवा अनि अफताब हुसैन एकता रेडियो श्रोता संघ बड़ी खंजरपुर भागलपुर बाट भाई गुलफराज आलम बेगम समा आरा अनि साथी जमालुद्दीन नेपाली सहा मार्केट भगलपुर बाट सिटीजन मास्टर अनि हुसैन मास्टर डीएन सिंह रोड भगलपुर बाट अफरोज आलम बरकत आलम अनि सादा भाई सौरेनी मिरिक दार्जिलिंग बाट शैलेश ठाकुर कृष्ण ठाकुर अनि बब्लू ठाकुर स्वरपुर नेपाल बाट अरुण कुमार सिंह रेणु देवी सिंह र थुप्रे थुप्रे साथीहरु दार्जिलिंग बाट विजय कुमार लोहार सकुन लामा बेबी प्रधान अनि सुसान लामा नागरी फार्म बाट शान्ता तामाङ रीता तामाङ सामदेन तामाङ सिक्खा तामाङ विजय थापा अनि रिदम थापा खरसाङ चित्रे बस्ती बाट साहिल देवान अनुराग तामाङ विनोद राजवंशी प्रिया थापा अनि साथीहरु ताउनुहोस् यस श्रोताहरुको रुजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति सांगे लामाको स्वरमा जसमा शब्द अनि संगीत उत्तम लामाको

श्रोताहरूको अनुरोधमा कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् लाक्पा शेर्पाको स्वरमा, शब्द अनि संगीत उत्तम लामाको। र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ गोल्डन रेडियो श्रोतासंघ उत्तर प्रदेशबाट राजेश कुमार वर्मा, प्रीति वर्मा, कार्तिक आर्यन वर्मा, मुन्ना भाई स्वर्णकार, पिंकी स्वर्णकार, आर्यन कृष्ण अनि पिहु स्वर्णकार। महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तन्नी ठाकुर, सूरज, ज्योति, रेहान्स अनि गुरिया ठाकुर। भाटापाडा दतरङ्गीबाट द्वारिका प्रसाद वर्मा, किशोर कुमार वर्मा, दीपक कुमार वर्मा अनि झावेन्द्र कुमार वर्मा। इस्ट लन्डनबाट सरोज दत्ता, चन्द्र दत्ता, बेबी विविता, अवनीश, आशिष अनि तरुण रञ्जन। कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, अमित कुमार राई, श्रीमती उषा राई, ह्याप्पी राई अनि प्रदीप राई, श्रीमती रोशनी राई र प्राञ्जल राई। राजविराज नेपालबाट श्याम कुमार हक्कु, तारादेवी हक्कु, राजन हक्कु, कल्पना राई हक्कु, सुनिमा हक्कु, पिंकी, खुशबु, श्रुति, पूजा हक्कु अनि सनी हक्कु।

यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 3 दिवसीय औपचारिक भ्रमणका लागि आज गान्तोक पुग्नुभयो। राष्ट्रपतिलाई लिभिङ हेलिप्याडमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले न्यानो स्वागत गर्नुभयो। सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, सिक्किम सरकारका मन्त्रीहरू, संसद सदस्यहरू, विधानसभाका सदस्यहरू र वरिष्ठ नागरिक तथा पुलिस अधिकारीहरूले पनि राष्ट्रपतिलाई स्वागत गर्न उपस्थित थिए। यसरी नै मुख्य सचिव, पुलिस महानिदेशक, जिल्ला कलेक्टर, पुलिस अधीक्षक, राज्य शिष्टाचार अधिकारी र भारतीय सेनाका प्रतिनिधिहरू पनि उपस्थित थिए। राष्ट्रपति सिक्किमको 3 दिवसीय औपचारिक भ्रमणमा हुनुहुन्छ। यस अवधिमा उहाँ सिक्किम विश्वविद्यालयको 7 औं दीक्षान्त समारोहमा भाग लिनुहुनेछ र सिक्किम पुलिसलाई भारतका राष्ट्रपतिको पुलिस कलर प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज एक पोस्टमा आफ्नो विचार साझा गर्नुभयो। संस्कृतको एउटा श्लोक साझा गर्नुहुँदै उहाँले भन्नुभयो, साँचो ज्ञानले राष्ट्र, समाज र मानवताको कल्याणको लागि मार्ग प्रशस्त गर्दछ। रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा वर्णन गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै भन्नुभयो, 26 मई 2014 श्री मोदीले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्दा देशको शासन, सोच, नेतृत्व र राष्ट्रिय संकल्पमा निर्णायक परिवर्तन आयो। उहाँले पूर्वाधार विकास र निर्णायक विश्वव्यापी नेतृत्वदेखि बलियो राष्ट्रिय सुरक्षा ढाँचासम्म प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले अभूतपूर्व प्रगति गरेको बताउनुभयो। श्री मोदीको भारतको विकास यात्राप्रति प्रतिबद्धतालाई उल्लेख गर्नुहुँदै श्री सिंहले भन्नुभयो, उहाँको अटल संकल्प र राष्ट्रपति निस्वार्थ समर्पणले लाखौंलाई प्रेरणा दिइरहेको छ। श्री सिंहले भन्नुभयो, सबका साथ, सबका विकास, सबका विश्वासको नारा हरेक तहमा शासन र नीति निर्माणमा प्रतिबिम्बित हुन्छ, जसले भारतलाई पहिलेभन्दा बलियो, गौरवशाली र बढी आत्मविश्वासी बनाउँछ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 26 मई 2014 पदभार ग्रहण गरेदेखि देशले अभूतपूर्व आत्मविश्वास र नयाँ सांस्कृतिक पुनर्जागरणको ऐतिहासिक क्षण देखेको छ। सामाजिक सञ्जाल पोस्टमा श्री नवीनले प्रधानमन्त्री सरकारको विगत 12 वर्षको कार्यकाललाई सुशासन र राष्ट्र प्रथमको भावनाबाट प्रेरित ऐतिहासिक यात्राको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, श्री मोदीको नेतृत्वमा भारत आज सुरक्षित, सक्षम र दृढ आतंकवाद विरुद्धको प्रति आतंकवाद र सशस्त्र बलको बढ्दो वीरता मार्फत आफ्नो सार्वभौम सत्ताको रक्षा गर्न पूर्ण रूपमा तयार छ। भाजपा अध्यक्षले भन्नुभयो, सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयासको मूल मन्त्र र अन्त्योदयको सर्वोच्च सिद्धान्तको आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी नीतिहरूलाई केवल दस्तावेजबाट देशमा वास्तविक रूपान्तरण र जनकल्याणको शक्तिशाली साधनमा रूपान्तरण गर्नुभएको छ। क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले बैठकको अध्यक्षता गर्नुभयो। अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ, जापानी विदेश मन्त्री तोसी मिचियो मोटेगी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि भाग लिनुभएको थियो। आफ्नो उद्घाटन भाषणमा डाक्टर जयशंकरले इन्डो पेसिफिक क्षेत्र विश्वव्यापी वृद्धि र स्थिरताको चालक रहनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो, लोकतान्त्रिक राष्ट्रहरू, बहुलवादी समाजहरू र बजार अर्थव्यवस्थाहरूले समुद्री मुद्दाहरूमा सहकार्य गरिरहेकाले क्वाड देशहरूको स्वतन्त्र र खुल्ला इन्डो पेसिफिक क्षेत्रको लागि साझा जिम्मेवारी छ। डाक्टर जयशंकरले इन्डो पेसिफिक क्षेत्रसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न कूटनीतिक विश्वास बढाउने, समुद्री सुरक्षा सुनिश्चित गर्ने, आर्थिक अवसरहरू र विकल्पहरूलाई प्रवर्धन गर्ने र पारस्परिक सहयोगको गहिरो भावनालाई बढावा दिन आवश्यक रहेको बताउनुभयो। आज साउदी अरबमा अराफतको दिन हो, जुन वार्षिक हज यात्राको सबैभन्दा पवित्र र महत्वपूर्ण दिन मानिन्छ। विश्वभरका 15 लाखभन्दा बढी मुस्लिमहरू मीनाबाट अराफत पुगेका छन्। धुल हिज्जाको 9 औं दिनमा ईश्वरबाट क्षमा र दयाको लागि प्रार्थना गरिन्छ। मुख्य हज अनुष्ठान अघि हिजोदेखि तीर्थयात्रीहरू मीनामा आइपुग्न थालेका छन्। ओस्लोमा भएको नर्वे चेस च्याम्पियनसिपमा भारतीय खेलाडीहरू आर प्रज्ञा नन्दा र डी कुकेशले आफ्नो क्लासिकल म्याच बराबरीमा सकिएपछि रोमाञ्चक टाई ब्रेकरमा जित हासिल गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौँ समाचारको साथमा। अहिले 2:40 सुन्दै गर्नुहोस् आकाशवाणी।

पुनः स्वागत छ श्रोता, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला 2:30:21 भइरहेछ श्रोता, र अब सुनाउन लागिरहेका छौँ नेपाली लोक अनि आधुनिक गीत विविध कलाकारहरूको स्वरमा। त प्रथममा स्वीकार्नुहोस् यो लोकगीत मानसिंह मोक्तानको स्वरमा।

0: यो प्रसारण हो आकाशवाणीको, अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मु सिक्किमको 3 दिवसीय भ्रमणका लागि आज गान्तोक पुग्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। गृहमन्त्री अमित शाहले आज राजस्थानको भारत पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा रहेको साँचो सीमा चौकीको भ्रमण गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा वर्णन गर्नुभयो र पूर्व उपराष्ट्रपति एम वेंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एचडी देवेगौड़ाले आज नयाँ दिल्लीमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको अपनापन माई एक्सपीरियन्स विथ नरेन्द्र मोदी पुस्तकको विमोचन गर्नुभयो। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 3 दिवसीय भ्रमणका लागि आज गान्तोक पुग्नुभयो। उहाँलाई लिभिङ हेलिप्याडमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र अन्य वरिष्ठ विशिष्ट व्यक्तिहरूले स्वागत गर्नुभयो। आफ्नो भ्रमणको पहिलो दिन राष्ट्रपतिले राज्यमा सुरक्षित र पहुँचयोग्य यातायात सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूका लागि समर्पित गुलाबी बसहरूको उद्घाटन गर्नुहुनेछ। राष्ट्रपतिले सिक्किमको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गर्न रिज पार्कमा रहेको अर्किडेरियमको पनि भ्रमण गर्नुहुनेछ। उहाँले दुर्लभ पाण्डुलिपि र बौद्ध सांस्कृतिक कलाकृतिहरूको संरक्षणका लागि प्रसिद्ध नामग्याल तिब्बत विज्ञान संस्थानको पनि भ्रमण गर्नुहुनेछ। दोस्रो दिन राष्ट्रपतिले नाथुला पासको भ्रमण गर्नुहुनेछ र गान्तोकमा रहेको सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन उहाँले सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस झण्डा प्रदान गर्नुहुनेछ। यससँगै सिक्किम यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने देशको 15 औं राज्य बन्नेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकमा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ, जापानी विदेश मन्त्री तोसी मित्सु मोटेगी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भाग लिनुभयो। क्वाड देशहरूले इण्डो पेसिफिक समुद्री निगरानी पहल र समुद्री क्षेत्रमा गतिविधि र पारिस्थितिहरूको जानकारी लिन साझा गरिएको तस्विरमा सहमति जनाए। विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो, क्वाडले बन्दरगाह पूर्वाधार, फिजीमा पाइलट बन्दरगाह परियोजना र समुद्र मुनि केबलहरूमा सहयोगमा विशेषज्ञ प्यानल स्थापना गर्ने विचार गर्नेछ। उहाँले बैठकको प्रमुख परिणामहरूमध्ये एक क्वाड क्रिटिकल मिनरल फ्रेमवर्कको अन्तिम रूप दिने विषय बताउनुभयो। क्वाड देशहरूले भारत अमेरिका क्रिटिकल मिनरल फ्रेमवर्कमा पनि हस्ताक्षर गरे। क्वाडले यस क्षेत्रका अन्य समान विचारधारा भएका देशहरूसँग पनि काम गरिरहेको छ। इण्डो पेसिफिक ऊर्जा सुरक्षा प्रविधि व्यवस्थापन नीति अन्तर्राष्ट्रिय बजार विश्लेषण र आपतकालीन प्रतिक्रिया अभ्यासका क्षेत्रमा क्वाड पहलहरू पनि आज घोषणा गरियो। आफ्नो उद्घाटन भाषणमा डाक्टर जयशंकरले इण्डो पेसिफिक क्षेत्र विश्वव्यापी वृद्धि र स्थिरताको चालक रहनुपर्ने विषयमा जोड दिनुभयो। उहाँले भन्नुभयो, लोकतान्त्रिक राष्ट्रहरू, बहुलवादी समाजहरू र बजार अर्थव्यवस्थाहरूले समुद्री मुद्दाहरूमा सहकार्य गरिरहेकाले क्वाड देशहरूको स्वतन्त्र र खुल्ला इण्डो पेसिफिक क्षेत्रको लागि साझा जिम्मेवारी छ। डाक्टर जयशंकरले इण्डो पेसिफिक क्षेत्रसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न कूटनीतिक विश्वास बढाउने, समुद्री सुरक्षा सुनिश्चित गर्ने, आर्थिक अवसरहरू र विकल्पहरूलाई प्रवर्धन गर्ने र पारस्परिक सहयोगको गहिरो भावनालाई बढावा दिन आवश्यक रहेको बताउनुभयो। उहाँले यो एक विश्वसनीय र पारदर्शी साझेदारीलाई बढावा दिएर प्राप्त गर्न सकिने बताउनुभयो। डाक्टर जयशंकरले भन्नुभयो, विश्वव्यापी आपूर्ति श्रृङ्खला, लचिलोपन, कनेक्टिभिटी अवरोधहरू, उत्पादन र स्रोत एकाग्रता र महत्त्वपूर्ण पूर्वाधार अभाव जस्ता मुद्दाहरूलाई सम्बोधन गर्न आवश्यक छ।
2: Economic resilience should be promoted.
3: बैठक में आर्थिक मजबूती बनाए रखने, आपूर्ति श्रृंखला को मजबूत करने, विश्वसनीय और सुरक्षित तकनीकों का प्रसार करने तथा उत्पादन क्षमता में वृद्धि करने पर चर्चा हुई। ऊर्जा और उर्वरक की वर्तमान उपलब्धता के साथ साथ महत्वपूर्ण खनिजों और संसाधनों की उपलब्धता पर भी बात हुई। हमारा लक्ष्य आपसी सहयोग को मजबूत करना तथा दूसरों की सहायता करना है। हम क्वाड देश आदान प्रदान से विकास और समृद्धि की खोज में नवाचार और रचनात्मकता को बढ़ावा देते हैं।
2: Undertake more exchanges as we intend to do.
1: बैठकको क्रममा क्वाडका विदेश मन्त्रीहरूले प्राथमिकता क्षेत्रहरूमा क्वाड सहयोग बढाउने बारेमा विचार आदान प्रदान, क्वाड पहलहरूको प्रगतिको समीक्षा र इन्डो पेसिफिक क्षेत्रमा हालैका विकासहरू र क्वाड देशहरूको चासोका अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गरे। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भन्नुभयो, क्वाड क्रिटिकल मिनरल फ्रेमवर्कले क्वाड देशहरूलाई आर्थिक नीति उपकरणहरूको उपयोग गर्न र महत्वपूर्ण खनिजहरूको खानी, प्रशोधन र पुनर्चक्रण सहित महत्वपूर्ण खनिज आपूर्ति श्रृङ्खलाहरूलाई बलियो बनाउन, लगानी समन्वय गर्न मार्गदर्शन गर्नेछ। उहाँले इन्डो पेसिफिक ऊर्जा सुरक्षामा क्वाड इनिसिएटिभले संकटको समयमा क्षेत्रमा ऊर्जा आपूर्ति कायम राख्न मदत गर्ने बताउनुभयो। श्री रुबियोले अमेरिकाले यस वर्षको अन्त्यमा इन्धन सुरक्षा फोरमको लागि क्वाड देशहरूको आयोजना गर्नेछ, जसको उद्देश्य यो पहललाई अझ विस्तार गर्नु रहेको बताउनुभयो।
4: सहयोग के जिन क्षेत्रों पर हम मिलकर काम कर रहे हैं वे हाल ही में दुनिया भर में हुई घटनाओं के कारण और भी अधिक प्रासंगिक और महत्वपूर्ण हो गए हैं। इसलिए आज मुझे लगता है कि हम उन क्षेत्रों में अपने संबंधों को क्रियान्वित करने में और भी अधिक प्रगति करेंगे जिन पर हम सहयोग कर सकते हैं। क्वाड के बारे में सबसे दिलचस्प बात यह है कि हम साझा हितों के क्षेत्रों में विचारों का आदान प्रदान करने के लिए एक साथ आते हैं। क्वाड तेजी से एक ऐसा मंच बनता जा रहा है जिसके माध्यम से हम कार्यवाही कर सकते हैं।
1: गृहमन्त्री अमित शाहले आज राजस्थानको भारत पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा रहेको साँचु सीमा चौकीको भ्रमण गर्नुभयो। उहाँले यस क्षेत्रमा तैनात सीमा सुरक्षा बल बीएसएफका कर्मचारीहरूसँग अन्तर्क्रिया गर्नुभयो र देशको सीमाको रक्षा गर्ने उनीहरूको समर्पणको प्रशंसा गर्नुभयो। भ्रमणको क्रममा गृहमन्त्रीले राज्यको सीमा क्षेत्रका लागि जीवन्त गाउँ कार्यक्रमको दोस्रो चरणको सुरुवात गर्नुभयो। यस पहल अन्तर्गत अन्तर्राष्ट्रिय सीमामा रहेका गाउँहरूमा शिक्षा, सड़क, बिजुली र रोजगारीका अवसरहरू सहित पूर्वाधार र आवश्यक सेवाहरू सुदृढ गरिनेछ। कार्यक्रमले बारमेर, बिकानेर र जैसलमेर जिल्लाका गाउँहरूलाई समेट्छ। यस अवसरमा मुख्यमन्त्री भजनलाल शर्मा र केन्द्रीय कानून मन्त्री अर्जुन राम मेघवाल पनि उपस्थित हुनुहुन्थ्यो। केन्द्रीय गृह सचिव गोविन्द मोहन, बीएसएफका महानिर्देशक प्रवीण कुमार, गुप्तचर प्रमुख तपन डेका र राजस्थानका मुख्य सचिव वी श्रीनिवास लगायत धेरै वरिष्ठ अधिकारीहरू पनि कार्यक्रममा उपस्थित थिए। श्री शाहले बिकानेर स्थित बीएसएफ मुख्यालयमा सीमा सुरक्षा सम्बन्धी बैठकको अध्यक्षता पनि गर्नुहुनेछ। यस समन्वय बैठकमा केन्द्रीय गृह मन्त्रालय, राजस्थान सरकार र बीएसएफका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा वर्णन गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्दै भन्नुभयो, 26 मई 2014 श्री मोदीले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्दा देशको शासन, सोच, नेतृत्व र राष्ट्रिय संकल्पमा निर्णायक परिवर्तन आयो। उहाँले पूर्वाधार विकास र निर्णायक विश्वव्यापी नेतृत्वदेखि बलियो राष्ट्रिय सुरक्षा ढाँचासम्म प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले अभूतपूर्व प्रगति गरेको बताउनुभयो। श्री मोदीको भारतको विकास यात्राप्रति प्रतिबद्धतालाई उल्लेख गर्नुहुँदै श्री सिंहले भन्नुभयो, उहाँको अटल संकल्प र राष्ट्रपति निस्वार्थ समर्पणले लाखौंलाई प्रेरणा दिइरहेको छ। श्री सिंहले भन्नुभयो, सबका साथ, सबका विकास, सबका विश्वासको नारा हरेक तहमा शासन र नीति निर्माणमा प्रतिबिम्बित हुन्छ, जसले भारतलाई पहिले भन्दा बलियो, गौरवशाली र बढी आत्मविश्वासी बनाउँछ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 26 मई 2014 पदभार ग्रहण गरेदेखि देशले अभूतपूर्व आत्मविश्वास र नयाँ सांस्कृतिक पुनर्जागरणको ऐतिहासिक क्षण देखेको छ। सामाजिक सञ्जाल पोस्टमा श्री नवीनले प्रधानमन्त्री सरकारको विगत 12 वर्षको कार्यकाललाई सुशासन र राष्ट्र प्रथमको भावनाबाट प्रेरित ऐतिहासिक यात्राको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, श्री मोदीको नेतृत्वमा भारत आज सुरक्षित, सक्षम र दृढ आतंकवाद विरुद्ध को प्रति आतंकवाद र सशस्त्र बलको बढ्दो वीरता मार्फत आफ्नो सार्वभौम सत्ताको रक्षा गर्न पूर्ण रूपमा तयार छ। भाजपा अध्यक्षले भन्नुभयो, सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयासको मूल मन्त्र र अन्त्योदयको सर्वोच्च सिद्धान्तको आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी नीतिहरूलाई केवल दस्तावेजबाट देशमा वास्तविक रूपान्तरण र जनकल्याणको शक्तिशाली साधनमा रूपान्तरण गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
5: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
6: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
5: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: अब सुन्नुहोस् रहल समाचार। पूर्व उपराष्ट्रपति एम वैंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एचडी देवेगौडाले आज नयाँ दिल्लीमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको अपनापन माई एक्सपीरियन्स विथ नरेन्द्र मोदी पुस्तकको विमोचन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री चौहानले यो पुस्तक प्रधानमन्त्री नरेन्द्र मोदीसँगको आफ्नो दशकौंको अनुभवमा आधारित रहेको बताउनुभयो। एकता यात्राको क्रममा श्री मोदीसँगको आफ्नो अनुभवलाई सम्झदै चौहानले भन्नुभयो, श्री मोदीले जम्मू कश्मीरको श्रीनगरको लाल चौकमा तिरंगा फहराएर राष्ट्रपति आफ्नो दृढ़ प्रतिबद्धता प्रदर्शन गर्नुभयो। श्री मोदी गुजरातका मुख्यमन्त्री हुँदा र मध्यप्रदेशका मुख्यमन्त्री हुँदाको आफ्नो कार्यकाललाई सम्झदै उहाँले भन्नुभयो, दुवै नेताले आफ्नो राज्यका नागरिकहरूको जीवन सुधार गर्न विभिन्न क्षेत्रमा काम गरेको थियो।
7: आज 26 मई है, ये वो ऐतिहासिक दिन है जब श्रीमान नरेंद्र मोदी जी ने पहली बार प्रधानमंत्री पद की शपथ ग्रहण की थी। मैं भी उनको बधाई देता हूँ और आप सब भी उनका अभिनंदन करें। लेकिन मेरा और उनका साथ 35 साल पुराना है और इन 35 सालों में मैंने उनको हर क्षण देश के लिए जीते हुए देखा है, उनका हर कदम देश की प्रगति और विकास के लिए उठा है, मैंने उनके दिल को जनता के लिए धड़कते हुए देखा है।
1: यस अवसरमा बोल्नुहुँदै श्री नायडूले सबैले विशेष गरी उदीयमान राजनीतिज्ञहरूले यो पुस्तक पढ्नुपर्ने बताउनुभयो। उहाँले सबै राज्यका नेताहरूलाई यो पुस्तक पढ्न र दुई मुख्यमन्त्रीहरूले आफ्नो राज्यका विभिन्न समस्याहरू समाधान गर्न कसरी मिलेर काम गरे भनेर बुझ्न आग्रह गर्नुभयो। यसैबीच श्री देवेगौडाले भन्नुभयो, यो पुस्तक कुनै विशिष्ट राजनैतिक जीवनी होइन तर यसले श्री मोदी र श्री शिवराजले जनताको कल्याणको लागि कसरी मिलेर काम गरे भन्ने दर्शाउँछ। उहाँले पुस्तकको लागि चौहानलाई बधाई पनि दिनुभयो। तमिलनाडुमा अल इण्डिया अन्ना डीएमके का 3 विधायकहरूले राजीनामा दिएपछि यी 3 विधानसभा सीटहरू मधुरन्तकम, पेरेन्डुराई र धारपुरम रिक्त घोषित गरिएको छ। मुख्यमन्त्री जोसेफ विजयले राजीनामा दिएपछि त्रिची पूर्व निर्वाचन क्षेत्र पनि रिक्त घोषित गरिएको थियो। मुख्यमन्त्रीले विधानसभा चुनावमा 2 सीटबाट विजय हासिल गर्नुभएको थियो, जसमध्ये एउटा त्रिची पूर्व विधानसभा क्षेत्र थियो। अल इण्डिया अन्ना डीएमके का महासचिव इडाप्पा डीके पलानीस्वामीले 3 विधायकहरूको राजीनामा स्वीकार गर्ने विधानसभा अध्यक्षको निर्णयको आलोचना गर्नुभयो। आज वरिष्ठ पार्टी नेताहरूले विधानसभा अध्यक्ष जेसीडी प्रभाकरणलाई भेटेर ज्ञापन पत्र बुझाउँदै विधायकहरूको राजीनामा स्वीकार नगर्न आग्रह गरेका छन्। बीजू जनता दलका पूर्व राज्यसभा सांसद देवाशिष सामन्तराय भाजपामा सामेल हुनुभयो। नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा भाजपा महासचिव अरूण सिंह र ओडिसा प्रदेश अध्यक्ष मनमोहन समल लगायत वरिष्ठ नेताहरूको उपस्थितिमा उहाँलाई पार्टीमा सामेल गरिएको छ। आज उत्तर प्रदेशको आगरा, लखनऊ र पूर्वाञ्चल एक्सप्रेसवेमा भएका 2 छुट्टा छुट्टै सड़क दुर्घटनामा 10 जनाको मृत्यु भएको छ भने 10 जनाभन्दा बढी घाइते भएका छन्। पहिलो घटनामा उन्नाव जिल्ला नजिकै आगरा लखनऊ एक्सप्रेसमा बस पल्टिँदा 6 जनाको मृत्यु भएको छ भने 10 जनाभन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले बताए अनुसार बस दिल्लीबाट गोरखपुर गइरहेको बेला औरस पुलिस थाना क्षेत्र नजिकै चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर घाइतेहरूको लखनऊ ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यसरी नै बाराबंकी जिल्ला नजिकै पूर्वाञ्चल एक्सप्रेसवेमा भएको अर्को दुर्घटनामा 4 जनाको मृत्यु भएको छ। पुलिसले जनाए अनुसार उनीहरूले यात्रा गरिरहेको कार एक्सप्रेसवेमा पार्क गरिएको गाडीसँग ठोकिएको थियो। हाल दुर्घटनाको जाँच भइरहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 3 दिवसीय भ्रमणका लागि आज गान्तोक पुग्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। गृहमन्त्री अमित शाहले आज राजस्थानको भारत पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा रहेको साँचो सीमा चौकीको भ्रमण गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा वर्णन गर्नुभयो र पूर्व उपराष्ट्रपति एम वेंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एचडी देवेगौडाले आज नयाँ दिल्लीमा

फिट इंडिया संडेज अन साइकल को 75 संस्करण 24 मई 2026 आईतवार आयोजित गरिएको थियो। राष्ट्रमण्डल खेल दिवस को सम्झना गर्दै र अहमदाबाद में आयोजना हुने ऐतिहासिक वर्ष 2030 राष्ट्रमण्डल खेलहरूतर्फ गति निर्माण गर्दै देशभरिका 8,000 भन्दा बढी स्थानहरूमा यसले ठूलो सहभागिता देखाएको थियो। अहमदाबादको प्रतिष्ठित सबरमती रिवर फ्रन्टबाट राष्ट्रिय उत्सवको नेतृत्व गर्दै युवा मामला तथा खेलकुद तथा श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडविया, गुजरातका उपमुख्यमन्त्री हर्ष संघवी र बलिउड अभिनेता आयुष्मान खुराना, 5,000 साइकल चालक, खेलाड़ी, युवा स्वयंसेवक र फिटनेस उत्साहीहरूसँग सामेल भए। सामुदायिक सहभागिता र खेलकुद भावनाको जीवन्त प्रदर्शनमा फिटर इण्डियाका लागि नयाँ आइकन 2030 पेडलिङ भन्ने विषयवस्तुमा अहमदाबाद संस्करणमा योग र जुम्बा प्रदर्शनसँगै भव्य 5 किलोमिटर साइकल र्याली प्रस्तुत गरिएको थियो, जसले सबरमती नदी किनारालाई फिटनेस, संस्कृति र भारतको खेलकुद विकासको उत्सवमा परिणत गर्यो। कार्यक्रमको प्रमुख आकर्षण डाक्टर मांडवियाद्वारा विशेष राष्ट्रमण्डल खेल थीम प्रदर्शनीको उद्घाटन थियो, जसले भारतको खेलकुद उपलब्धिहरू, खेलो इण्डिया मिशन अन्तर्गत खेलकुद पूर्वाधारको वृद्धि र 2030 शताब्दी राष्ट्रमण्डल खेलहरूको नेतृत्वमा देशको विस्तार भइरहेको खेलकुद पारिस्थितिक प्रणाली प्रदर्शन गरियो। कार्यक्रममा पिकल बल, बक्स क्रिकेट, भलिबल, टग अफ वार र धेरै अन्तर्क्रियात्मक सामुदायिक खेलहरू सहित विभिन्न आकर्षक गतिविधिहरू पनि प्रस्तुत गरिएको थियो, जसले सबै उमेर समूहका सहभागीहरूका लागि उत्सव जस्तो वातावरण सृजना गरियो। अभिनेता आयुष्मान खुराना, पूर्व राष्ट्रमण्डल खेल पदक विजेता र ओलम्पियनहरू जसमा गुरजित कौर, रजनी एतिमारपु, सोनिया का टान्डी, अन्जुम मद्गिल, अंकुर मित्तल र तृप्ति मुरगुण्डे सामेल भए, जसले युवा सहभागीहरूलाई प्रेरणा दिएर भारतका युवाहरूमा फिटनेस र खेलकुदको बढ्दो संस्कृतिलाई सुदृढ पारे। कार्यक्रममा भारतीय ओलम्पिक संघका वरिष्ठ उपाध्यक्ष अजय पटेल, ओलम्पिक सुटर र सीडब्ल्यूजी पदक विजेता गगन नारंग, खेलो इण्डियाका उपमहानिदेशक मयांक श्रीवास्तव र भारतीय ओलम्पियन तथा एथलेटिक्स महासंघका अध्यक्ष आदिल सुमारीवाल लगायत धेरै प्रतिष्ठित व्यक्तिहरू र खेल नेताहरूको उपस्थिति पनि देखियो। कार्यक्रमको एक विशेष सांस्कृतिक आकर्षण प्रख्यात कलाकार अनिस रंगरेजद्वारा प्रस्तुत गरिएको गरबाको परम्परागत भावनालाई योगको विज्ञानसँग मिसाउने एक अद्वितीय प्रदर्शन थियो। वर्ष 2030 हुने ऐतिहासिक शताब्दी राष्ट्रमण्डल खेलकुदको वृहत निर्माणको एक भागको रूपमा युवा मामला तथा खेलकुद मन्त्रालयले सार्वजनिक सहभागितालाई गहिरो बनाउन भारतको खेलकुद पारिस्थितिक प्रणालीलाई सुदृढ पार्न देशभरि भव्य अन्तर्क्रियात्मक र समुदाय सञ्चालित पहलहरू आयोजना गर्न जारी राख्नेछ। केन्द्रीय युवा मामला तथा खेलकुद तथा श्रम तथा रोजगार मन्त्री डाक्टर मांडवियाले भन्नुभयो, हामीले साइकलमा फिट इण्डिया आइतबारको 75 संस्करण र राष्ट्रमण्डल खेल दिवस दुवै मनाउँदै गर्दा यो एकदमै विशेष अवसर हो। गुजरातले 2030 राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने कुरामा गर्व महसुस गर्दै फिटनेस राष्ट्र निर्माणको लागि बिहानै हजारौं मानिसहरू भेला भएको देखेर उहाँ खुसी हुनुभयो। फिट समाजले समृद्ध राष्ट्र निर्माण गर्न सक्छ यदि हामी साँच्चै प्रधानमन्त्री नरेन्द्र मोदीजीको विकसित भारतको दृष्टिकोण पूरा गर्न चाहन्छौ भने प्रत्येक नागरिकले फिटनेस र स्वस्थ जीवनलाई प्राथमिकता दिनुपर्छ। साइकल चलाउनु केवल व्यायाम मात्र होइन, यो एक आन्दोलन हो। यसले हामीलाई फिट राख्दछ, प्रदूषण कम गर्दछ र इन्धन बचत गर्न मद्दत गर्दछ, साथै इन्धन खपत कम गर्ने प्रधानमन्त्रीको अपिलसँग पनि मिल्छ।

हामी कार्यक्रमको अन्त्यतिर छौँ र अन्तमा यो अन्तिम साङ्गीतिक गीत चलचित्र कोई आपसाबाट अलका याग्ने अनि उदित नारायणको स्वरमा।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि आज राजधानी गान्तोक पुग्नुभयो। लिभिङ हेलिप्याडमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र अन्य वरिष्ठ व्यक्तिहरूले राष्ट्रपतिको स्वागत गर्नुभयो। आफ्नो भ्रमणको पहिलो दिन राष्ट्रपतिले राज्यमा सुरक्षित र पहुँचयोग्य परिवहन सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूका लागि समर्पित गुलाबी बसहरूको उद्घाटन गर्नुहुनेछ। राष्ट्रपतिले सिक्किमको समृद्ध पारिस्थिति र पुष्प सम्पदाको अवलोकन गर्न रिच पार्कमा स्थित अर्किडेरियमको पनि भ्रमण गर्नुहुनेछ। वहाँले दुर्लभ पाण्डुलिपि र बौद्ध सांस्कृतिक कलाकृतिहरूको संरक्षणका लागि प्रसिद्ध नामग्याल तिब्बत विज्ञान संस्थानको पनि भ्रमण गर्नुहुनेछ। दोस्रो दिन राष्ट्रपतिले नाथुला पासको भ्रमण गर्नुहुनेछ र गान्तोकमा रहेको सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन वहाँले सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। यसका साथै सिक्किम यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने देशको 15 राज्य बन्नेछ। असम विधानसभा सत्रको चौथो दिन आज राज्यपालको अभिभाषणमाथि चर्चाको जवाफ दिँदै मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले लगभग 1 करोड मतदाताको समर्थनमा 102 सीट जितेर राज्यको राजनीतिक इतिहासमा नयाँ कोसे ढुङ्गा स्थापित गरेको बताउनुभयो। मुख्यमन्त्रीले सदनलाई बताए अनुसार भाजपाले 82 लाख, असम गण परिषदले 14 लाख तथा बीपीएफले 8 लाख मत प्राप्त गरेका छन्। वहाँले भन्नुभयो, यसरी गठबन्धनलाई राज्यका करिब 50% मतदाताको समर्थन प्राप्त भएको छ। आफ्नो सम्बोधनमा डाक्टर शर्माले हिंसा मुक्त असमको दिशामा सरकारको उपलब्धिहरूको पनि उल्लेख गर्नुभयो। वहाँले भन्नुभयो, राज्यमा बम विस्फोट र आन्दोलनकारी हिंसाका घटनाहरूमा उल्लेखनीय कमी आएको छ र असम अब शान्तिको बाटोमा अगाडि बढ़िरहेको छ। मुख्यमन्त्रीले विभिन्न शान्ति सम्झौताहरूको माध्यमले लगभग 6,000 युवाहरू मुख्य धारामा फर्किएको पनि बताउनुभयो। वहाँले राज्यमा सक्रिय उल्फा उग्रवादीहरूको संख्यामा पनि उल्लेखनीय कमी आएको दावी गर्नुभएको छ। मुख्यमन्त्रीले शपथ लिएको दिनदेखि नै वहाँले राज्यका जनताको आकांक्षा पूरा गर्ने प्रयास गरिरहेको भन्नुभयो। वहाँले भन्नुभयो, 2 लाख युवाहरूलाई सरकारी नोकरी दिने वाचा पूरा गर्न रोडम्याप तयार भइरहेको छ। मुख्यमन्त्रीले थप भन्नुभयो, उहाँको सरकारले महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको छ ताकि राज्यका महिलाहरूले राज्यको विकासमा महत्वपूर्ण योगदान दिन सकुन्। आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महँगाई बारे पनि चर्चा गर्नुभयो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले मेघालयका मुख्यमन्त्री कनराड सङ्मासित शिक्षा परिदृश्यमा भइरहेका परिवर्तनहरूबारे चर्चा गर्नुभएको छ। श्री प्रधानले राष्ट्रिय शिक्षा नीति 2020 को कार्यान्वयन र मेघालयद्वारा औपचारिक शिक्षामा कौशललाई एकीकृत गर्ने प्रयासहरूबारे चर्चा गर्नुभयो। साथै शिक्षा प्रणालीभित्र खेल, शारीरिक शिक्षा, बागवानी र स्थानीय आजीविकाका अवसरहरूलाई बढ़ावा दिनबारे पनि चर्चा गरियो। केन्द्रीय मन्त्रीले भन्नुभयो, राज्यद्वारा खाँसी र गाह्रो लगायत मातृभाषामा शिक्षालाई सुदृढ पार्नबारे शिक्षाप्रति एक समग्र र सांस्कृतिक रूपमा जोड़िएको दृष्टिकोणलाई दर्शाउँदछ। नागाल्याण्डका मुख्यमन्त्री तथा नागा पिपल्स फ्रन्ट एनपीएफका अध्यक्ष नेफ्यू रियोले नेशनलिस्ट डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी एनडीपीपीलाई एनपीएफमा विलय गर्ने निर्वाचन आयोगको औपचारिक स्वीकृतिको स्वागत गर्नुभएको छ। गुवाहाटीमा काजीरङ्गा राष्ट्रिय उद्यान एवं टाइगर रिजर्भ आगामी 29 मईदेखि पर्यटकहरूको लागि पूर्ण रूपमा बन्द हुनेछ। यसका साथै 28 मईमा काजीरङ्गाको 2025-26 पर्यटन सत्र समाप्त हुनेछ। मनसुनको आगमनलाई ध्यानमा राख्दै उद्यान प्रशासनले यो निर्णय गरेको हो। मौसम विभागले आज मिजोरममा मनसुनको सुरुवात भएको बताएको छ। अधिकारीहरूले मानिसहरूलाई वर्षाको मौसम सुरु हुनसाथ सतर्क रहन आग्रह गरेका छन्। विभागले यस वर्ष मिजोरम, पूर्वोत्तरका अन्य राज्यहरू र केरलममा मनसुन निर्धारित समयभन्दा 6 दिन अगाडि आइपुगेको बताएको छ। यसका साथै समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको ठिक 3:30 औ 35 सेकेन्ड भइरहेछ श्रोता। र अबको क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौँ केही लोक अनि आधुनिक गीतहरू विविध कलाकारहरूको स्वरमा कार्यक्रम गीत सङ्गीतमा। त कार्यक्रम गीत सङ्गीतको यो पहिलो प्रस्तुति स्नेहश्री थापाको स्वरमा, जसमा शब्दकार वेग वसन्त थापाको

यदिन्जेल सुन्नुभयो यो लोकगीत शर्मिला पाखरिनको स्वरमा. अब कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस् थुपदेन भुटियाको स्वरमा, जसमा शब्दकार गणेश गजमेरको.

श्रोता, सङ्गीतले संसार परिवर्तन गर्न सक्छ किनभने यसले मानिसहरूलाई नै परिवर्तन गर्न सकिन्छ। कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस् भावना थापाको स्वरमा।

कार्यक्रम गीत संगीतको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् प्रणय गुरुङको स्वरमा, जसमा शब्दकार गणेश गजमेरको

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब अशोक चरस्याबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आज 12 वर्षको कार्यकाल पूरा गरेकोलाई देशको सभ्यता अनि विकास यात्राको परिवर्तनकारी समय बताउनु भएको छ। भारत र अमेरिकाले खनिज खानी प्रशोधन र आपूर्ति सम्बन्धित ऐतिहासिक ढाँचामाथि हस्ताक्षर गरेका छन्। भारत, अस्ट्रेलिया, जापान र अमेरिकाले कानूनको शासन, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाबारे आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएका छन्। पूर्व राष्ट्रपति एम वेंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एचडी देवेगौडाले आज नयाँ दिल्लीमा केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको पुस्तक अपनापन माई एक्सपिरियन्स विथ नरेन्द्र मोदीको लोकार्पण गर्नुभयो। र हज यात्राको पवित्र दिन आज लाखौँ हज यात्रीहरू सऊदी अरबको अराफात मैदानमा पुगेका छन्। अब समाचार विस्तारमा। रक्षामन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा बताउनु भएको छ। उहाँले एक सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ, 26 मई 2014 श्री मोदीले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्दा देशको शासन, सोच, नेतृत्व र राष्ट्रिय सङ्कल्पमा निर्णायक परिवर्तन आयो। उहाँले पूर्वाधार विकास र निर्णायक विश्वव्यापी नेतृत्वदेखि बलियो राष्ट्रिय सुरक्षा ढाँचासम्म प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले अभूतपूर्व प्रगति गरेको बताउनुभयो। यसैबीच भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 26 मई 2014 पदभार ग्रहण गरेदेखि देशले अभूतपूर्व आत्मविश्वास र नयाँ सांस्कृतिक पुनर्जागरणको ऐतिहासिक क्षण देखिरहेको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री नवीनले प्रधानमन्त्री श्री मोदी सरकारको विगत 12 वर्षको कार्यकाललाई सुशासन र राष्ट्र प्रथमको भावनाबाट प्रेरित ऐतिहासिक यात्राको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, श्री मोदीको नेतृत्वमा भारत आज सुरक्षित, सक्षम र दृढ आतंकवाद विरुद्धको प्रति आतंकवाद र सशस्त्र बलको बढ्दो वीरता मार्फत आफ्नो सार्वभौम सत्ताको रक्षा गर्न पूर्ण रूपमा तयार छ। केन्द्र सरकारले देशमा एक बलियो, भरपर्दो र दिगो सेमिकन्डक्टर इकोसिस्टम विकास गर्न धेरै पाइलाहरू चालेको छ। सेमिकन्डक्टर भारत कार्यक्रम अन्तर्गत 12 निर्माण र प्याकेजिङ परियोजनाहरू साथै 24 सेमिकन्डक्टर डिजाइन परियोजनाहरू अनुमोदन गरिएका छन्। लगानीकर्ताहरूको विश्वास बढाउन र उनीहरूको चिन्तालाई सम्बोधन गर्न भारत सेमिकन्डक्टर मिसनले निवेशक सहायता नामक अनलाइन पोर्टल सुरु गरेको छ। दूरसञ्चार विभागले प्रधानमन्त्री वाइफाई एक्सेस नेटवर्क इन्टरफेस पिएम वानी ढाँचाभित्र प्रयोगकर्ता मैत्री सुधारहरू सुरु गरेर नागरिकहरूका लागि इन्टरनेट पहुँचलाई सजिलो बनाउने दिशामा एक महत्त्वपूर्ण कदम चालेको छ, जसमा ल्यापटप र अन्य उपकरणहरूका लागि क्युआर आधारित प्रमाणीकरण, लचिलो छोटो अवधि वाइफाई योजनाहरूको परिचय र सजिलो पहिचान र सुधारिएका विश्वसनीयताका लागि पिएम वानी हटस्पट नामहरूको मानकीकरण सामेल छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारत र अमेरिकाले आज महत्त्वपूर्ण खनिज, दुर्लभ पृथ्वीको आपूर्ति, खानी तथा प्रशोधन सुनिश्चित गर्ने उद्देश्यले एक ऐतिहासिक द्विपक्षीय ढाँचामाथि हस्ताक्षर गरेका छन्। यो ऐतिहासिक सम्झौतामाथि विदेश मन्त्री डाक्टर एस जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दिल्लीमा हस्ताक्षर गरेका हुन्। विदेश मन्त्रीले भन्नुभयो, यो ढाँचाले लचिलो र विविध आपूर्ति श्रृङ्खलालाई बलियो बनाउनेछ। दुवै देशहरूलाई वित्त पोषणमा सहकार्य गर्न मद्दत गर्नेछ। साथै महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीको प्रभावकारी व्यवस्थापनलाई समर्थन गर्नेछ। भारत, अस्ट्रेलिया, जापान र अमेरिकाले कानूनको शासन, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोऱ्याएका छन्। क्वाड विदेश मन्त्रीहरूको बैठकको संयुक्त विज्ञप्तिमा भनिएको छ, क्वाड देशहरूले पश्चिम एसियाको अवस्था बारेमा छलफल गरे तथा यस क्षेत्रमा दिगो शान्तिको आशा व्यक्त गर्दै कूटनीतिक प्रयासहरूको लागि आफ्नो समर्थनलाई पुनः पुष्टि गरे। उनीहरूले समुद्री कानून सम्बन्धित संयुक्त राष्ट्रसङ्घको महासन्धि UNCLOSमा प्रतिबिम्बित अन्तर्राष्ट्रिय कानूनको पालनाको महत्त्वलाई दोहोऱ्याए, जसमा नेभिगेसन अधिकार र स्वतन्त्रता, हर्मुज जलडम्रू र लाल सागर हुँदै विश्वव्यापी वाणिज्यको सुरक्षित र निर्वाध प्रवाहको सम्बन्धमा उल्लेख गरिएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: Economic resilience should be promoted.
3: बैठक में आर्थिक मजबूती बनाए रखने, आपूर्ति श्रृंखला को मजबूत करने, विश्वसनीय और सुरक्षित तकनीकों का प्रसार करने तथा उत्पादन क्षमता में वृद्धि करने पर चर्चा हुई। ऊर्जा और उर्वरक की वर्तमान उपलब्धता के साथ साथ महत्वपूर्ण खनिजों और संसाधनों की उपलब्धता पर भी बात हुई। हमारा लक्ष्य आपसी सहयोग को मजबूत करना तथा दूसरों की सहायता करना है। हम क्वाड देश आदान प्रदान से विकास और समृद्धि की खोज में नवाचार और रचनात्मकता को बढ़ावा देते हैं।
1: भाजपा अध्यक्ष नितिन नवीनले लखनऊ आगरा एक्सप्रेस वे सड़क दुर्घटनामा भएको जनधनको क्षयक्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा उहाँले दुर्घटनालाई दुखद र हृदय विदारक रहेको बताउनुभयो। अधिकारीहरूले बताएअनुसार बस दिल्लीबाट गोरखपुर गइरहेको बेला औरस पुलिस थाना क्षेत्र नजिकै चालक ले नियन्त्रण गुमाएपछि दुर्घटनाग्रस्त भयो, जसमा कैयन मानिसहरूको मृत्यु भयो। दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको पनि जानकारी प्राप्त भएको छ। बिजू जनता दलका पूर्व राज्यसभा सांसद देवाशिष सामन्तले भारतीय जनता पार्टीमा सामेल भएका छन्। नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा भाजपा महासचिव अरुण सिंह र उडिसा प्रदेश अध्यक्ष मनमोहन समाल को उपस्थितिमा उहाँले भाजपाको सदस्यता ग्रहण गर्नुभयो। पूर्व उपराष्ट्रपति एम वेंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एचडी देवेगौडाले आज नयाँ दिल्लीमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको अपनापन माई एक्सपिरियन्स विथ नरेन्द्र मोदी पुस्तकको विमोचन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री चौहानले यो पुस्तक प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो दशकौँ अनुभवमा आधारित रहेको बताउनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
4: आज 26 मई है, ये वो ऐतिहासिक दिन है जब श्रीमान नरेंद्र मोदी जी ने पहली बार प्रधानमंत्री पद की शपथ ग्रहण की थी। मैं भी उनको बधाई देता हूँ और आप सब भी उनका अभिनंदन करें। लेकिन मेरा और उनका साथ 35 साल पुराना है और इन 35 सालों में मैंने उनको हर क्षण देश के लिए जीते हुए देखा है। उनका हर कदम देश की प्रगति और विकास के लिए उठा है। मैंने उनके दिल को जनता के लिए धड़कते हुए देखा है।
1: आज सऊदी अरबमा वार्षिक हज यात्राको सबैभन्दा पवित्र र महत्त्वपूर्ण दिन अराफातको दिन हो। धुल हिज्जाको 9 दिनमा विश्वभरका लाखौँ मुस्लिमहरू हजको मुख्य अनुष्ठान गर्न मक्का नजिकै अराफातको मैदानमा भेला भएका छन्। तीर्थयात्रीहरूले पुरै दिन अराफातमा प्रार्थना गर्दै बिताइरहेका छन् भने तीर्थयात्रीहरूले निब्रा मस्जिदमा खुतबा ए हज वा हजको उपदेश सुन्नेछन् र साँझ मुजल्लिफाको लागि प्रस्थान गर्नु अघि दिउँसो र साँझको प्रार्थना गर्नेछन्। हज पूरा गर्न यो अनुष्ठान अनिवार्य मानिन्छ। मुजदलिफाबाट तीर्थयात्रीहरू भोलि बिहान बलिदान र शैतानलाई ढुङ्गाले हान्ने प्रतीकात्मक अनुष्ठानका लागि मिना फर्किनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @xeirkarsang र फेसबुक नेपाली आकाशवाणी समाचार नेपाली अनि युट्युब च्यानल @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। मुख्य समाचार एकचोटि फेरि। रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आज 12 वर्षको कार्यकाल पूरा गरेकोलाई देशको सभ्यता अनि विकास यात्राको परिवर्तनकारी समय बताउनु भएको छ। भारत र अमेरिकाले खनिज खानी प्रशोधन र आपूर्ति सम्बन्धित ऐतिहासिक ढाँचामा हस्ताक्षर गरेका छन् र हज यात्राको पवित्र दिन आज लाखौँ हज यात्रीहरू साउदी अरबको आराफात मैदान पुगेका छन्। समाचार अहिलेलाई पूरा भयो।

यदि जल सुन्नुभयो देशभक्ति संगीत मेरा दुई आँखामा शब्दानी संगीत केवी राईको एफएम 103.5 मेगाहर्ज अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्ज साथै न्यूज अन एआईआर मोबाइल एपमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। र अब प्रस्तुत छ ग्रामीण महिलाहरूको निम्ति कार्यक्रम घर संसार।

नमस्ते आदरणीय श्रोताहरू, साप्ताहिक घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णमा न्यानो अभिवादन जनाउँदै आजको हाम्रो कार्यक्रम प्रस्तुत गरिरहेछौँ। त श्रोताहरू, हजुरहरूलाई हामी सधैँ नै भनौँ सप्ताह पछि विभिन्न राम्रा राम्रा विषयहरू लिएर कुराकानीहरू गर्ने गर्छौँ भने आज पनि हामीले नारीहरूकै निम्ति भनौँ एउटा राम्रो विषय लिएर आएछौँ। के भने अब हामी नारीहरूले अब विभिन्न क्षेत्रमा कामहरू त गरिरहेका हुन्छौँ र कृषि क्षेत्रमा पनि हाम्रो नारीहरू अग्रिम पन्थीमै छ भनौँ होइन, र यसैले आज हामीले कृषि क्षेत्रमा चाहिँ नारीको भूमिका चाहिँ के कतिको रहन्छ भन्ने विषयलाई लिएर आएका छौँ। यस विषयमा बताउनको निम्ति हामीले हाम्रो स्टुडियोमा पाहुना पनि निम्ताएका छौँ। तर श्रोताहरू, यहाँको विषयलाई राख्न अगाडि हजुरहरू समक्ष साथसाथै यहाँ पाहुनालाई पनि केही क्षण गीत सुनाई मनोरञ्जन गराइरहेछौँ।

0: र श्रोताहरूलाई यसरी गीत सुनाई मनोरञ्जन गराए पश्चात पुनः कार्यक्रमतर्फ हामी लागिरहेछौँ। र अब अघि नै मैले भनिसकेकी छु कि कृषि क्षेत्रमा नारीको योगदान चाहिँ के कतिको रहन्छ भन्ने विषयमा आज हामी बताउनेछौँ भनेर। र यस विषयमा बताउनको निम्ति चाहिँ हामीले हाम्रो स्टुडियोमा प्रणिता गुरुङज्यूलाई निम्ताएका छौँ। र प्रणिताज्यू हाम्रो समक्ष हुनुहुन्छ, यहाँलाई हाम्रो स्टुडियोमा स्वागत छ।
1: धन्यवाद।
0: र अब तपाईँबाट सुनौँ न त, हामी कृषि क्षेत्रमा चाहिँ अब नारीको भूमिका चाहिँ के कतिको रहन्छ त?
1: भारत एक कृषि प्रधान देश हो अनि हाम्रो देशका मानिसहरू प्राय 70% गाउँ बस्तीमा नै बसोबासो गरी खेतीपातीद्वारा जीवन निर्वाह गर्छन्। यस क्षेत्रमा नारीहरूको भागीदारी रिढको हड्डी समान छ। यस्ता भागीदारीलाई अझै सशक्त र सुनिश्चित गर्नका लागि नारी सशक्तिकरण हुन अति जरुरी छ। एउटा परिवारलाई प्रत्येक पक्षबाट रक्षकको रूपमा या हाम्रो आर्थिक अवस्थालाई कसरी बलियो बनाउने, यी सबै कुराहरूमा पुरुषभन्दा नारीको सबैभन्दा बढी प्रभाव र मुख्य भूमिका रहन्छ। कृषि कार्य बलमा हामी नारी जातिको भागीदारी लगभग 64%देखि 70% भएको देखिन्छ। जमिन खन्नु, रोप्नु, साथै फसल पाके पश्चात कटाई गर्नुसम्म नारीले गर्छन्। यसरी नारी जातिले हरेक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिइरहेछ। र दिदी, हाम्रो गाउँ घरमा कमान बस्तीमा साग सब्जीको फल फुलको जुन खेतीपाती गरिन्छ, यसबाट लघु उद्योग गरी रोजगार दिन पनि सक्छौ है। यसरी हाम्रो गाउँ घरका बेकारी भाइ बहिनीहरूलाई पनि रोजगार बनाउन सक्छौ, साथै आफूलाई स्वनिर्भर बनाउनमा मदत पनि गर्न सक्छौ। नारी जातिले घरको काम धन्दा मात्र नगरेर पशु पक्षीको पालन पोषण औ अतिरिक्त आयको मुख्य साधन पनि सुनिश्चित गर्ने छन्। वर्षमा कुन समयमा के को खेती गरिन्छ, यसको उचित ज्ञान, खेतीपाती गर्ने, फसलको रोपाई कसरी गर्ने, मल जलको धेरै ज्ञान पनि राख्ने गर्छन्। कृषि गरेर जीवन धान्ने जाति पनि नारी नै हुन्। उनीहरूले पारम्परिक बीज अथवा बीजनको संरक्षण गर्न, साथै उनीहरूले प्रत्येक खेतीको पछि आउने वर्षको खेतीको निम्ति उच्च गुणवत्ता भएका बीज संरक्षण गरेका हुन्छन्। आज भोलि हाम्रा गाउँ बस्ती छाडी पुरुष जाति उचित रोजगारको खोजीमा सहरतिर पलायन भइरहेका छन्। कमान बस्ती साथै खेतको प्रबन्धकको निर्णय पनि नारी जातिले नै गर्छन्। र हठात त नारी जाति माथि भार आइलागेको छ। यस्तो वर्तमान समयमा सरकारद्वारा धेरै योजनाहरूको फाइदा कृषकहरूले प्राप्त गरेर साना ठुला लघु उद्योग गरिरहेका छन्। यसबाट हाम्रा गाउँ बस्तीका धेरै मानिसहरूले रोजगार पाइरहेका छन्। घरमा बसी बसी पनि धेरै पैसा कमाउन सक्छौ, तर आफूमा जाँगर र मेहनत गर्ने क्षमता हुन पर्छ।
0: हो नि, जाँगर छैन भने त कसरी गर्नु, हैन?
1: हामी केवल सरकारी रोजगार मात्र खोज्छौ, तर आफ्नै खेतीबारीमा साग सब्जीको खेती गरेर आफू स्वरोजगार बन्छौ, साथै आफ्नै खेतबारीमा उमारेको साग सब्जी ताजा खाना पनि पाउँछौ। गाउँ बस्तीमा धेरै जग्गा जमिनहरू हुन्छन्। यस प्रकारको जमिनमा हामीले विभिन्न प्रकारका साग सब्जी जस्तै आलु, प्याज, लसुन, सिमी, इस्कुस, फर्सी, काँक्रा, फुलकोपी, बन्दकोपी, रमभेडा, खोर्सानी, च्याउ आदिको खेती गर्न सक्छौ। आलु प्याजको खेती गर्दा यसको रोपाई अक्टोबरदेखि नोभेम्बरको महिना सबैभन्दा सही हुनेछ। यसको खेतीको निम्ति सबैभन्दा पहिला माटो अनि खेतको तयारी गर्नुपर्छ। खेतलाई 2-3 पल्ट गहिरो खनेर जोत्नु पर्छ। यसरी जोतेको ठाउँमा पाटा लगाउनु पर्छ, ताकि माटो मलिलो साथै फुरफुराउँदो होस्। अब आलु रोप्दा आलुलाई सानो सानो टुक्रा काट्नु पर्छ, तर याद राख्नु पर्ने प्रमुख कुरा आलुको हरेक टुक्रामा कम से कम 2-3 आँखा अथवा अङ्कुर होस्। अब यसलाई 10-15 सेन्टिमिटरको गहिराई अनि 20-30 सेन्टिमिटरको दूरीमा माटोमा दबाउनु पर्छ। आलुलाई यस प्रकारले रोपेपछि सर्वप्रथम सिँचाइ गर्नु जरुरी बन्छ। यसको पछि माटो मलिलो बनाउन लागि प्रत्येक 10-12 दिनमा पानी दिनुपर्छ। यस्तै प्रकारले प्याजको खेतीलाई अक्टोबरदेखि डिसम्बर महिनामा सबैभन्दा उत्तम रहन्छ। प्याजलाई उमार्ने विधि साथै बिजन रोप्नु भन्दा पहिला नर्सरीमा बिजन रोपेर साना साना पौधा तयार गर्नुपर्छ। यसपछि पौधालाई एउटा बोलमा 3 ग्राम कार्मेन्डर जिनलाई पानीको घोल बनाएर केही समय डुबाएर राखेपछि त्यस पौधालाई रोप्न पर्छ। साथै गोबर अनि मल अर्ग्यानिक कम्पोज मल प्रयोग गरे यसको खेती अति नै उत्तम हुन्छ। यसरी उत्पादनमा बढी भए बजारमा बिक्री गरेर यसबाट अर्थ कमाउन सक्छौ। गाउँ बस्तीतिर हाम्रा कतिपय बेरोजगार भाइ बहिनी सित्तैमा समय बिताइरहेका हुन्छन्। यसै समय बिताउनु भन्दा आफ्नो घर वरिपरिका धेरै बाँझो जमिन छ भने नाना किसिमका साग सब्जी यसरी खेती गर्न सकिन्छ। यसो गरे आफ्नो घर परिवारको आर्थिक अवस्था राम्रो भएर जान्छ। समयलाई त्यसै खेरो नफालेर समयको सदुपयोग गरे आफ्नो जीवन खुसी र सुखमय बन्छ।
0: ठिकै भन्नु भने तपाईँको कुरा काटेको जस्तो नि अब हाम्रा कतिजना दिदी बहिनीहरू अथवा दाजुभाइ नै भनौँ न होइन यताउति अर्काको घरमा गएर बकमफुसै गफहरू गरेर होइन त्यसै समय व्यतीत गरिरहेका हुन्छन् होइन। तर त्यो समय त्यसरी अब फाल्नु भन्दा चाहिँ अब हामीले होइन आफ्नो घर वरिपरिको सानो भए पनि है कोठेबारी भए पनि अब गरेर आफ्नो घरको लागि मात्रै खान सक्यो भने पनि सागसब्जी है उमारेर राम्रो हो नि त त्यो कुरो। किनभने अब त्यो हामीले बजारबाट किन्ने पैसा चाहिँ हाम्रो अलिकति भए पनि बाँच्छ नि त होइन। त्यसले गर्दाखेरि अब हामीले यसरी अब सानोतिनो खेती गरेर पनि हामीले केही न केही अर्थ आर्जन चाहिँ गर्न सक्छौँ भनौँ होइन। ज्यू
1: र हेर्नुहोस् अब हामी नारी जाति घर धन्दा पनि गर्नुपर्छ। एउटा स्वच्छ र सुन्दर परिवार बनाउन हामी सधैँ जाँगरिलो साथै स्वास्थ्यको पनि ध्यान दिन पर्छ है। स्वास्थ्य राम्रो छैन भने पनि हामी घरको धन्दा गर्न सक्दैनौ। यसै कारण हाम्रो खानामा पनि है
0: त्यतिकै ध्यान दिनु पर्यो, आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनु पर्यो नि होइन। अब स्वास्थ्य राम्रो छ भने त हामीले सबै कुरो गर्न सक्छौ नि होइन।
1: र खेतीपातीमा हामीले राम्रो ध्यान दिएर परिश्रम गर्यौँ भने हामीले आफ्नो परिवार मात्र नभएर गाउँ समाजको बेकारी युवा युवतीलाई रोजगार दिन सक्छौँ। आज भोलि बजारमा साग सब्जीको भाव बढेर कहाँ पुगिसकेको छ। गाउँ बस्तीमा धेरै मात्रामा बाँझो जमिन हुन्छ है र यस्ता जमिनलाई सिँचाइ गरेर जोतेर खेतीबारी बारी बनाउन सक्छौँ। यसरी हामीले नाना थरीका साग सब्जी जस्तै फुलकोपी बन्दकोपी आलु मुला फर्सी साथै इस्कुसको रोपाई पनि गर्न सक्छौँ है। र यस्ता धेरै थरीका साग सब्जी हाम्रो पहाडी भेगमा राम्रो प्रकारले गर्न सक्छौँ। यस बाहेक हामीले डल्ले खोर्सानीको खेती पनि गर्न सक्छौँ है। डल्ले खोर्सानीको खेती चाहिँ पहाडी क्षेत्रमा प्राय सबैले गर्ने गर्छन्। यसको खेती गर्दा सर्वप्रथम बीजलाई मलिलो माटोमा छरेर माथिबाट हल्का खरानी छर्न पर्छ। अब यसको 2-3 दिन भित्रमा हल्का पानी छम्कनु पर्छ। अब बीज छरेको 15-20 दिनमा यसको पौधा देख्न थाल्छ है। खोर्सानीको खेतीमा हामी प्राय जस्तो बाख्राको मल साथै गाईको मल पनि प्रयोग गर्छौँ। बाख्राको मलले खोर्सानी अति पिरो हुन्छ भन्ने भनाइ छ है दिदी। अब हेर्दा सानो तर रिस कडा उखर माउलो भने झै डल्ले खोर्सानी डर लाग्दो अनि जिब्रोको स्वाद नै झनै स्वादिष्ट बनाउँछ है। यसको बजारी भाव पनि धेरै पाइन्छ। बजारमा धेरै हुन्छ यसको भाउ है अनि खेती गर्नु पनि सजिलो नै छ है
0: हजुर हजुर हो नि तपाईँको कुरा काटेको जस्तो कि अब हामीले नि अब डल्ले खोर्सानीको खेती लाउँछौँ होइन कतिजनाले त अब ठुल्ठुलो बारी हुनेले त अब त्यो बारीको कान्ला कान्लामा लगाएको पनि हामीले देखेका छौँ है तर आजभोलि चाहिँ हामी जसको जमिन छैन नि हुँदैन नि उनीहरूले छतमा पनि होइन डल्ले खोर्सानी चाहिँ पटमा रोपेको अथवा कुनै सिमेन्टको बोराहरूतिर भयो होइन त्यस्तोमा रोपेर पनि मानिसहरूले खेती गर्न नसके पनि आफूलाई खानु अब फेरि हामी केटीहरूको चाहिँ कस्तो हुन्छ भने अब पछिको निम्ति सोच्छ होइन त्यसैले गर्दा अब डल्ले खोर्सानी कसैले बोतलमा हालेर है तेलमा हालेर राख्छ कसैले नुनमा भिजाएर राख्छ कसैले भिनेगरमा भिजाएर राख्छ र पछि जब डल्ले खोर्सानी हुँदैन त्यति बेला खाँदा हामीलाई एकदम राम्रो है स्वादिष्ट अब जसले चाहिँ बेसी पिरो रुचाउँछन् उनीहरूले चाहिँ अब धेरै मात्रामा यस्तो खोर्सानीहरू चाहिँ बोतलतिर हालेर राखेको हामी पाउँछौँ नि होइन अब यो मसिनो बोतलहरूमा पनि हालेर हामीले बिक्री पनि गर्न सक्छौँ है धेरै अब खेती भयो भने त हामीले बिक्री गर्दा पनि भयो नि होइन र अरू के छ त बहिनी भन्दै जानुहोस् न
1: अब डल्ले खोर्सानी पिरो स्वादिष्ट मात्र नभएर त्यसको बास्ना कति मिठो हुन्छ यसको खेती गर्न सक्यो भने हामीले आफै आफ रोजगार कमाउन सक्छौँ र अब अरूमाथि भर पर्नु पनि त पर्दैन है कारण दिदी एउटा गमलामा या सिमेन्टको बोरामा पनि हामी डल्ले खोर्सानी रोप्न सक्छौँ है डल्ले खोर्सानीबाट हामी यसको पेस्ट बनाएर बजारमा बिक्री गर्यौँ भने यसको मूल्य धेरै पाइन्छ र अब अन्तर्राष्ट्रिय बजारमा पनि यसको भाउ धेरै मात्रामा पाइन्छ
0: हजुर र श्रोताहरू अहिले हामीलाई यहाँ प्रणिता गुरुङज्यू आउनुभएर हामीलाई सागसब्जीको खेतीपाती हामीले कस्तो प्रकारले गर्नुपर्ने भन्ने कुरो साथै यहाँले अहिले डल्ले खोर्सानीको विषयमा भन्नुभयो र यहाँले धेरै राम्रोसँगले हामीलाई कुराहरू बताउनु हुँदैछ है र अब यहाँलाई केही क्षण विराम दिँदै हामी फेरि हजुरहरू समक्ष एउटा गीत नै राखिरहेछौँ

0: त श्रोताहरू, अहिले हामीले गीत राखे पश्चात फेरि पनि यहाँ प्रणिताज्यूलाई स्वागत जनाउँदै कृषि क्षेत्रमा नारीको भूमिका चाहिँ के कतिको रहन्छ भन्ने विषयमा यहाँले बताउनु हुँदैछ र हामीलाई धेरै राम्रोसँगले यहाँले सब्जीको खेतीहरूको विषयमा बताउनु हुँदैछ र अब प्रणिताज्यू अरू के छ त भन्दै जानुहोस् न।
1: अर्को अब खेती चाहिँ मैले अलैँचीको खेतीको बारेमा है बताउँछु र अब हाम्रो पहाडी क्षेत्रमा अलैँचीको खेती गर्न पनि सकिन्छ है। र अब यसको निम्ति ढलान जमिन, पहाडी इलाकामा अनि चिसो जलवायु अनि छायादार रुखको मुनि लगाउन सकिन्छ। अब यसको खेतीको निम्ति स्वच्छ पानी, लेटराइट युक्त माटो

0: हुन पर्छ।
1: हजुर,
0: अलैँची दुई थरीका हुन्छन्, एउटा कालो अलैँची अथवा यसलाई बडा अलैँची पनि भन्ने गर्छ है, अर्को चाहिँ हो छोटा अलैँची है। कालो अलैँची एउटा महत्त्वपूर्ण अनि धेरै दाम पाउने फसल हो। यसलाई हामी कालो सुन पनि भन्ने गर्छौँ। यो एक उच्च मूल्य प्रकारको मसला फसल हो। यसको माग भारी मात्रामा अन्तर्राष्ट्रिय बजारमा साथै भारतमा बढी मात्रामा पाइन्छ। बडा अलैँचीको बजार मूल्य धेरै राम्रो हुन्छ। अब यसको गुणवत्ता अनुसार लगभग 1,000-3,000 प्रति किलोग्राम या यो भन्दा बढी पनि पाउन सकिन्छ। अब यसको खेतीको निम्ति जलवायु अनि माटो 700 मिटरदेखि 2,000 मिटर उचाइ अनि ठन्डा पहाडी क्षेत्रमा उमार्न सकिन्छ। अब यसको पौधा लगाउने सबैभन्दा राम्रो समय भने जुन जुलाई महिना मानिन्छ। पौधालाई रोपाई गरेको लगभग 3 साल पछि फल दिन सुरु हुनेछ। फुल आएको 90 दिन पछि फल तोड्नुको लागि तयारी हुनेछ। तोडिएको फललाई भट्टीमा सुकाउन पनि सकिन्छ। अलैँची सुकेपछि यसलाई बजारमा लगेर बेच्न सकिन्छ। अब यसको माग सहर बजारदेखि देश विदेशमा बढेको पाइन्छ। अब यस्तै गरी पहाडी क्षेत्रमा अर्को खेती हामीले अदुवाको पनि खेती गर्न सक्छौ। अदुवाको खेती पनि हाम्रो पहाडी क्षेत्रमा नै गर्न सक्छौ। अब यो एउटा लाभदायक साथै उचित मूल्य पाउने फसल हो। यसको खेती गर्दा अप्रेलदेखि मे महिनामा खेत जोतेर पानीले सिँचाइ गरेपछि ढलानदार जमिनमा बिजनलाई रोप्न पर्छ। अब रोपाई पछि पर्याप्त मात्रामा जैविक खादको उपयोग गर्न पर्छ। समय समयमा पानी दिनु पर्छ र पानी ज्यादा भए पनि तर फसल बिग्रने डर हुन्छ। अब यसको खेतीमा ज्यादा मेहनत गर्नु पर्दैन। अदुवाको खेतीलाई चाहिँ अरू खेतीहरू जस्तै ज्यादा मेहनत पनि नपर्ने रहेछ है।
1: एकपल्ट रोपेपछि भयो।
0: हजुर। अब यसको फसलद्वारा पनि हामीले राम्रो रोजगार कमाउन सक्छौ। अब अल्छी नगरी यसको उब्जनीमा परिश्रम गरे हामीले बेकारी समस्यालाई धेरै कम गर्न सक्छौ।
1: ठिकै भन्नुभयो नि।
0: अब यस्तै गरी हामी नारी जातिले घरमै खेती गर्ने अर्को सब्जी भने च्याउ। अब यसको खेती अति सजिलो अनि आय स्रोत बढ्ने खेती हो। र अब यसको बिजन चाहिँ अचम्बको नै छ है दिदी। अब गाउँको गेडालाई बोतलमा या प्लास्टिकको थैलीमा प्याक गरेको हुन्छ, तर यो गाउँको गेडासितै सेतो रेल परेको पदार्थ हुन्छ। अब यो सेतो पदार्थलाई वैज्ञानिक तरिकाले बनाएको कारण ढुरीहरूको जमात नै च्याउ हो भनिन्छ। कारण वर्षाकालमा पानी परेको परेकै हुन्छ नि वर्षाकालमा, त्यति बेला घरको कुना कुनामा सेतो सेतो ढुरी परेको देखिन्छ है, र यहाँ मसिना मसिना च्याउ पलाएको देखिन्छ। र अचम्बको कुरा, गहुँको गेडा र सेतो पदार्थबाट च्याउ उमार्न सकिन्छ। च्याउको खेती भन्दा बारी सम्झेर बारीमा हेर्ने होइन है। अब यसको खेती घरै भित्र कोठामा गर्न सकिन्छ। अब यसको खेती गर्दा चाहिने गाईले खाने पराल, प्लास्टिकको झोला अनि जालीको झोला अनि तिखो तिखो सिङ्का, अलिकति बेसन र अँध्यारो कोठा, अनि 1-2 दिन पछि चाहिँ उज्यालो कोठा, तर सिधै घाम पर्ने होइन है। अब यसरी एउटा झोलामा एकपल्टमा 200-300 ग्रामसम्म च्याउ टिप्न सकिन्छ। अब यसरी एक पल्ट मात्र होइन 3 पल्टसम्म टिप्न पनि सकिन्छ त्यहीबाट नै, त्यही झोलाबाट नै। यो खेती लाभदायक अनि सजिलो खेती, बिक्री भइहाल्ने है यो सब्जी है, बिक्री भइहाल्छ है। अब यो खेतीको लाभदायक अनि सजिलो खेती है। अब यसको निम्ति सरकारद्वारा ऋण प्राप्त गरी बृहत रूपमा पनि गर्न सक्छौ र केही मात्रामा बेकारी भाइ बहिनीहरू युवाहरूलाई रोजगार दिएर बेकारी समस्या पनि हल गरिरहेका छन् है अब यसकै खेतीबाट नै अब अन्त दिदी च्याउको खेती गर्दा बारी खेत पनि नचाहिने साथै बिजन पनि अचम्भको गहुँको घेराबाटै तर गहुँ नै उमार्नु पर्ने नि त है गहुँको घेराबाट गहुँ नै उमार्नु पर्ने तर च्याउ पो उम्रिँदो रहेछ है दिदी र जहाँ इच्छा त्यहाँ उपाय भनिए जै गर्नेलाई जहीँ तहीँ नगर्नेलाई कहीँ कहीँ भने जस्तै है र अब घरमै बसेर पनि अर्को खेती हामीले फुलको खेती गर्न पनि सक्छौँ है र अब फुलको खेती गर्दा माटो मलिलो हुनपर्छ यसलाई जङ्गली मल गाईको गोबर साथै फुलको लागि कटुसको मल अति नै उत्तम मानिन्छ यसको खेती भन्नुमा हाम्रो खरसाङ सहरमा सेतो अर्किड अथवा सुनखरीको निम्ति विश्व विख्यात छ है अब यसको व्यवसाय गर्नेलाई धेरै फाइदा छ यस्तै गरी अरू फुलहरूमा गडेसिया बेगुनिया ग्ल्याक्सोनिया गोदावरी सयपत्री आदिको खेती गरेर राम्रो रोजगार कमाउन सक्छौँ साथै हामी नारी जातिले घर परिवार मात्र नभएर वरिपरिका बेकारी भाइ बहिनीहरूलाई पनि रोजगार दिन सक्छौँ
1: हजुर यसरी खेती गरेर हामीले होइन आफू मात्र स्वनिर्भर नभएर चाहिँ अब अन्य बेकारी भाइ बहिनीहरूलाई पनि हामीले रोजगार चाहिँ गर्न सक्छौँ नि होइन र यसरी नै अब हामीले अब कृषि क्षेत्रलाई हेऱ्यौँ भने अब हाम्रो नारीहरू धेरै नै उद्यमी बनेका छन् होइन र प्रत्येक क्षेत्रमा नै हामी देख्छौँ अब यहाँ पहाडी भेगमा मात्र नभएर मधेसतिर पनि होइन स्त्री जातिहरू चाहिँ खेतमा काम गरिरहेको हामीले देखेका छौँ है र यसरी हामीले अब बारी बिरुवा छ भने चाहिँ अब अलिकति केही न केही गरेकै राम्रो जस्तो लाग्छ होइन किनभने आफ्नो स्वास्थ्य पनि राम्रो हुने सब्जीपात गर्दा होइन बारी बिरुवा गर्दाखेरि यसो एक्सर्साइज पनि हुने होइन त्यसरी नै अब सबै क्षेत्रलाई नै हेऱ्यो भने अब फाइदै फाइदा हुन्छ होइन र श्रोताहरू आज हाम्रो समक्ष यहाँ प्रणिता गुरुङज्यू आउनुभएर कृषि क्षेत्रमा चाहिँ नारीको भूमिका के कतिको रहन्छ भन्ने विषयमा हामीलाई धेरै राम्रोसँगले जानकारी गराइहाल्नु भयो श्रोताहरू समय धेरै नै भइगयो अब घडीले पनि हामीलाई बिदाईको सङ्केत दिइरहेको हुनाले आगामी सप्ताहसम्मलाई हामीलाई बिदा दिनुहोस् हवस् त नमस्ते

नमस्कार आदरणीय श्रोतागण, शिक्षा ज्योति कार्यक्रमको पर्खाइमा बस्नुभएका सम्पूर्ण मेरा प्यारा श्रोता साथै विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक स्वागत एवं न्यानो अभिवादन। कार्यक्रमको प्रथममा सम्पूर्ण श्रोताहरूको निम्ति राखिरहेछु देशभक्ति गीत।

देशभक्ति गीत पछि आज प्रस्तुत गर्न लागिरहेका छौँ ऐतिहासिक धरोहर अन्तर्गत गेटवे अफ इन्डिया अर्थात् भारतको प्रवेशद्वार। यस विषयलाई प्रस्तुत गर्नुहुनेछ शिक्षिका इन्दु शर्मा ज्यूले।

0: भारतको प्रवेशद्वार, द गेटवे अफ इन्डिया. भारतको महानगर मुम्बईको मुटुमा उभिएको एउटा स्मारक, जो समुद्रको किनारमा अवस्थित यो ऐतिहासिक निर्माण आज पनि हजारौँ पर्यटक र इतिहास प्रेमीहरूलाई आकर्षित गर्दछ. हाम्रो भारतीय इतिहासको गौरवशाली अतीतको साथै संस्कृति र वास्तुकलाको चकित पार्ने मिश्रणको यो साक्षी हो. र यो ऐतिहासिक धरोहर जसले केवल भारतको मात्र होइन विश्वको महत्त्वपूर्ण वास्तुकलात्मक उपलब्धिको प्रतिनिधित्व गरिरहेको छ. र यो संरचना कसरी निर्मित भएको हो, यसको पछाडिको इतिहास के हो, र आज यो मुम्बई सहरको परिचय कसरी बनेको हो, यी सबै विषयमा विस्तारित जानकारी हामी यस कार्यक्रम मार्फत गर्नेछौँ. र ऐतिहासिक धरोहर प्रत्येक देशको पहिचान र गौरवको प्रतीक हो. भारत जो विश्वका सबैभन्दा प्राचीन सभ्यताहरूमध्ये एक हो, यसका अनगिन्ती ऐतिहासिक स्मारकहरू र संरचनाहरूको गर्व गरिन्छ. र यी स्मारकहरू भारतीय इतिहास, संस्कृति र वास्तुकलाको साक्षी हुन्. र यो स्मारकले उपनिवेशकालीन इतिहासलाई जीवन्त बनाउँछ, साथै यसको भव्यताले विगतका घटनाहरूलाई स्मरण गराउँछ. भारतको प्रवेशद्वार मुम्बई सहरमा अवस्थित भारतीय धरोहरको सबैभन्दा प्रसिद्ध र सम्मानित प्रतीकहरूमध्ये एक हो. यो अपोलो बन्दरगाहमा अवस्थित एक भव्य ऐतिहासिक संरचना हो. र यस द्वारको निर्माण 1911 सुरु भएको थियो र 1924 पुरा भएको थियो. र यो संरचना मुम्बईको सबैभन्दा स्वीकृत र प्रशंसित ऐतिहासिक स्मारकहरूमध्ये एक हो. र यो भारतको प्रवेशद्वार नामले परिचित छ, किनभने यो भारतमा आउने र भारत छोड्ने मुख्य द्वार थियो. र विशेष गरी ब्रिटिस राजपरिवार र उच्च अधिकारीहरू यहाँ भारत प्रवेश गरे अनि छोडे. र यसको निर्माण 1911 राजा जर्ज पञ्चम र रानी मेरीको भारत भ्रमणको स्मृति स्वरूप सुरु भयो. आधारशिला 31 मार्च 1911 राखिएको थियो भने ब्रिटिस वास्तुकार जर्ज विटेटको डिजाइनमा यो 1924 सम्पन्न भयो. इन्डो सारायसेनिक शैलीमा बनेको यो 26 मिटर अग्लो चापाकार संरचना कालो बेसाल्टमा निर्मित छ. निर्माणमा 16 लाख रुपियाँ खर्च भयो, जुन त्यति बेला ठुलो रकम थियो. प्रथम विश्वविद्यालयको निर्माणमा बाधा पुर्यायो, तर 1924 अप्रेलमा यो उद्घाटन भयो. मूल योजना अनुसार यसमा राजाको मूर्ति राख्ने थियो, तर स्वतन्त्रतापछि यसलाई हटाइयो. यसको निर्माणको पछि एक विशेष ऐतिहासिक कारण थियो. 1906 भारतीय राष्ट्रिय कङ्ग्रेसले ब्रिटिस साम्राज्यको विरुद्धमा आवाज उठाइरहेको थियो. त्यसै सन्दर्भमा ब्रिटिस सरकारले एक भव्य द्वार निर्माण गरी भारतमा ब्रिटिस शक्तिको प्रदर्शन गर्न चाहेको थियो. र आरम्भमा यस द्वारलाई किङ जर्ज फिफ्थ मेमोरियल भनिन्थ्यो, किनकि राजा जर्ज पञ्चम भारत भ्रमण गरेका थिए. तर भारतको स्वतन्त्रता पश्चात यसलाई गेटवे अफ इन्डिया भनी नामकरण गरिएको छ. र यो संरचना भारतीय स्वतन्त्रता आन्दोलनसँग गहिराईले जोडिएको छ, किनकि यो ब्रिटिस साम्राज्यको अन्तिम प्रतीक बन्न गयो. स्वतन्त्रता आन्दोलन एक लामो र कठोर सङ्घर्ष थियो, जो 1900 सालको दशकमा तीव्र हुन थाल्यो. गेटवे अफ इन्डिया यस आन्दोलनको एक महत्त्वपूर्ण केन्द्र बन्न गयो. स्वतन्त्रता आन्दोलनका नेताहरू जस्तै महात्मा गान्धी, पण्डित जवाहरलाल नेहरू र अन्य राष्ट्रिय नेताहरूले यहाँ विभिन्न सभाहरू आयोजन गरे. लवन मार्चको समयमा हजारौँ भारतीयहरू यहाँ जम्मा भएर ब्रिटिस साम्राज्यको विरुद्धमा आफ्नो आवाजहरू उठाएका थिए. स्वतन्त्रता सङ्ग्राममा यो साक्षी बन्यो र 1942 भारत छोडो आन्दोलनमा यहाँ सभाहरू भए। अन्तिम ब्रिटिस सेनाहरू 1948 फेब्रुअरी 28 यहीँबाट गए, जसलाई फेयरवेल सेरेमनी भनेर भनियो, र यसले उपनिवेशको अन्त्यको प्रतीक बनायो र भारतीयहरूले खुसी मनाए। नेहरू पटेल जस्ता नेताहरूले यसलाई राष्ट्रिय एकताको चिन्ह माने र आज पनि यो स्वतन्त्रताको स्मृति हो जसले देशको गौरव बढाउँछ। 15 अगस्त 1947 भारतको स्वतन्त्रता दिवस भारतीय ध्वज यसै गेटवेमाथि उठाइएको थियो।
1: त श्रोता, यस जानकारी सँगसँगै अहिलेलाई केही क्षणको निम्ति राखिरहेछु। यो एउटा गीत

0: र गीतपछि अब गेटवे अफ इन्डिया बारे रहल जानकारी दिनुहुनेछ शिक्षिका इन्दु शर्मा ज्यूले।
1: र अब हामी पर्यटन स्थलको रूपमा यसको महत्त्व बारे पनि चर्चा गर्नेछौँ। र गेटवे अफ इन्डिया मुम्बईको सबैभन्दा महत्त्वपूर्ण पर्यटन स्थलहरूमध्ये एक हो र प्रतिवर्ष लाखौँ घरेलु र विदेशी पर्यटकहरू यहाँ भ्रमण गर्न आउँछन्। र गेटवे अफ इन्डिया भ्रमण गर्दा पर्यटकहरूले न केवल यसको भव्य आर्किटेक्चर हेर्छन् तर यसको ऐतिहासिक महत्त्वबारे पनि जान्दछन्। यहाँको चौपाटीमा बस्दा दर्शकहरू समुद्रको सुन्दर दृश्य र भारतीय संस्कृतिको विविधता अनुभव गर्न सक्छन्। यहाँ पुग्न अपोलो बन्दरगाह पैदल वा ट्याक्सी लिन सकिन्छ। सूर्योदय र सूर्यास्त समयमा सबैभन्दा राम्रो लाग्छ। नजिकै ताजमहल प्यालेस होटल छ जसको आफ्नै इतिहास छ। एक दिनको यात्रामा गेटवे, कोलाबा किल्ला र मरिन ड्राइभ घुम्न सकिन्छ। यो मुम्बईको पहिचान हो र यसले युनेस्को विश्व सम्पदा सूचीमा समावेश हुने सम्भावना पनि बोकेको छ। र यसको संरक्षणको लागि नियमित मर्मत आवश्यक छ। संरक्षणका प्रयासहरू र भविष्यबारे भन्नपर्दा समुद्री हावा, नुनको पानी र प्रदूषणले ढुङ्गा खिँदैछ। एसआईआई अथवा आर्कियोलोजिकल सर्वे अफ इन्डियाले 2025 15 करोडको मर्मत गर्यो। भविष्यमा जलवायु परिवर्तनले समुद्र स्तर बढाउने जोखिम छ, यसैले यसको रोकथामको लागि कङ्क्रिट बाँध पनि बनाइँदैछ। र समुद्री हावापानीले यसलाई खराब बनाइरहेको छ जसले नक्कासीहरू पनि मेटिन थालेका छन्। र 2020 लकडाउनमा पनि सफाइ गरियो। भविष्यमा डिजिटल संरक्षणको योजना छ जसले 3D मोडल बनाउनेछ। स्थानीय सरकारले पर्यटक सीमा र प्लास्टिक प्रतिबन्ध लगाइएको छ र यदि संरक्षण राम्रो भयो भने युवा पुस्तालाई इतिहास सिकाउन यहाँ म्युजियम बनाउने पनि प्रस्ताव गरिएको छ। र यसको स्थापत्य शैली र प्रभाव पारे भन्नपर्दा वास्तुकारहरूले फारसी, भारतीय र पश्चिमी वास्तुकला शैलीहरूको एक अनौठो मिश्रण तयार गरेका थिए र यसको परिणाम एक अत्यन्त सुन्दर र विशिष्ट संरचना हो। र संरचनामा मेहराबहरू, गुम्बजहरू, आलोप्यहरू र नक्कासीयुक्त उपादानहरू रहेका छन् जो फारसी वास्तुकलाको विशेषता हो। साथै भारतीय पत्थर, नक्कासी र आभूषण पनि स्पष्ट देखिन्छन्। र यस संरचनाका निर्मित वास्तुकला विश्वव्यापी स्वीकृत र प्रशंसित पनि छन्। र यो वास्तुकलाको इतिहासमा एक महत्त्वपूर्ण उदाहरण मानिन्छ र अनेक वास्तुकारहरूले यस संरचनाबाट प्रेरणा पाएका छन् र यसै शैलीमा अन्य संरचनाहरू निर्माण गरेका छन्। गेटवे अफ इन्डिया केवल एक ऐतिहासिक संरचना मात्र नभएर यो भारतीय सांस्कृतिक पहिचानको एक महत्त्वपूर्ण प्रतीक हो। यो संरचना भारतीय राष्ट्रिय गर्व र आत्मनिर्भरताको प्रतीक बनिएको छ। भारतीय राष्ट्रिय गीत जनगणमनमा भारतीय राष्ट्रिय भावनाको अभिव्यक्ति गरिएको छ। भारतीय राष्ट्रिय भावनाको अभिव्यक्ति गरिएको छ अनि गेटवे अफ इन्डिया यस भावनाको एक मूर्त रूप हो। र यो संरचना भारतीय सिनेमा, साहित्यमा र कलामा बारम्बार प्रयोग गरिएको छ। भारतीय फिल्मका प्रसिद्ध गीत र दृश्यहरू यहाँ सुट गरिएका छन् र यसले गेटवे अफ इन्डियालाई भारतीय जनमानसमा अत्यन्त महत्त्वपूर्ण र लोकप्रिय बनाएको छ। र यसलाई हामी भारतीय सङ्ग्रहालय र धरोहर संरक्षणको रूपमा पनि मान्न सक्छौँ। भारतमा अनेक राष्ट्रिय सङ्ग्रहालय र ऐतिहासिक संरक्षण संस्थाहरू रहेका छन् र यी संस्थाहरूले भारतीय ऐतिहासिक धरोहरको रक्षा र संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। नयाँ दिल्लीको राष्ट्रिय सङ्ग्रहालय भारतको सबैभन्दा महत्त्वपूर्ण सङ्ग्रहालय हो। यहाँ भारतीय इतिहास, कला र संस्कृतिसँग सम्बन्धित अनेक दुर्लभ वस्तुहरू संरक्षित छन्। इन्डियन पुरातत्व सर्वे अथवा एएसआई गेटवे अफ इन्डिया सहित भारतभरिमा सैकडौँ ऐतिहासिक स्मारकहरू संरक्षण गर्छ र यो संस्था विश्वका सबैभन्दा पुरानो पुरातत्व संरक्षण संस्थाहरूमध्ये एक हो र यसबाहेक पनि भारतमा अनेक महत्त्वपूर्ण ऐतिहासिक स्मारकहरू छन् र यी सबै संरचनाहरू भारतीय सभ्यताको विविधता र समृद्धिको प्रमाण हुन्। जस्तै ताजमहल आगरामा अवस्थित एक विश्व प्रसिद्ध स्मारक हो र यो मुगल सम्राट शाहजहाँले आफ्नी पत्नीको स्मृतिमा निर्माण गरेको थियो र यो विश्व ऐतिहासिक धरोहरको सूचीमा समावेश छ। लाल किल्ला दिल्लीमा अवस्थित एक भव्य राजमहल हो, यसमा भारतीय इमारत कलाको उत्कृष्ट उदाहरण पाइन्छ। छत्रपति शिवाजी महलहरू मुम्बई र अन्य स्थानहरूमा पनि भारतीय धरोहरको महत्त्वपूर्ण उदाहरणहरू हुन्। र फारसी संस्कृति र भारतीय सभ्यताको पनि गेटवे अफ इन्डियाको निर्माणमा साथै फारसी वस्तुकलाको प्रभाव स्पष्ट देखिन्छ। फारसी समाज भारतको एक सम्मानित अल्पसंख्यक समुदाय हो र यो समाज मुख्यत मुम्बई, अहमदाबाद र भारतका अन्य सहरहरूमा निवास गर्छन्। फारसीहरूले भारतीय समाज र संस्कृतिमा महत्त्वपूर्ण योगदान दिएका छन्। फारसी संस्कृति इरानी ज्योति पूजा ज्ञान परम्परासँग जोडिएको छ र यो संस्कृति व्यापार विज्ञान र शिल्पमा सुसमृद्ध छ र भारतको आर्थिक विकासमा फारसी व्यापारीहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्। यसैले यो भारतीय र फारसी संस्कृतिको सुन्दर मिश्रणको उदाहरण हो। र अब हामी शाही सहर मुम्बईको विकासबारे पनि चर्चा गरौँ। मुम्बई एक महानगरमा परिणत भएको जब अङ्ग्रेजहरू 1660 मुम्बईमा बस्न सुरु गरे र बिस्तारै बिस्तारै यो सहर विकसित हुन लाग्यो। मुम्बई भारतीय वाणिज्य उद्योगको केन्द्र बन्न गयो। बन्दरगाह रेलवे र आधुनिक सुविधाहरूले मुम्बईलाई एक अत्याधुनिक सहर बनाएको छ र गेटवे अफ इन्डिया मुम्बईको समुद्री इतिहासको साथ गहिराईले जोडिएको छ। आज मुम्बई भारतको वित्तीय राजधानीको रूपमा परिचित छ। यहाँ अनेक राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीहरू ब्याङ्कहरू र वित्तीय संस्थानहरू काम गर्दछन्। गेटवे अफ इन्डिया यस गतिशील सहरको एक प्राचीन र शाही प्रतीक हो। यसले सांस्कृतिक र सामाजिक जीवनमा पनि धेरै महत्त्व राख्दछ। मुम्बईवासीका लागि यो प्रेम भेटघाट र मनोरञ्जनको केन्द्र पनि हो। गणेश चतुर्थी र गणपति विसर्जनमा करोडौँ भक्तहरू यसमा सहभागिता जनाउँदछन्। बलिउड फिल्महरू जस्तै फरारी की सवारी, वन्स अपन द टाइम इन मुम्बईमा धेरै दृश्यहरू पनि यसमा छन् र साहित्यमा हरिवंश राई बच्चनको कवितामा पनि उल्लेख छ। सडक विक्रेताहरूको बबिटोय चाट भेलपुरी र घोडागाडी यहाँको हिस्सा हुन्। प्रत्येक वर्ष 20 लाख पर्यटकहरू आउँछन्। नजिकै ताजमहल प्यालेस होटल, जो चाहिँ 1903 बनिएको कोलाबा किल्ला र रेगल सिनेमाहरू छन्। एलिफेन्टा गुफा फेरि 20 मिनट मात्र टाढा छ र यसले मुम्बईको पर्यटनको 30% राजस्व दिन्छ र स्थानीय नाविक र विक्रेताहरूको जीविका यसैमा निर्भर छ। र अब हामी चर्चा गर्दैछौँ आधुनिक समयमा संरचनाको चिन्ता र यस आधुनिक समयमा ऐतिहासिक संरचनाहरूको संरक्षण अत्यन्त महत्त्वपूर्ण बनिएको छ। सहरीकरण, प्रदूषण र जलवायु परिवर्तन गेटवे अफ इन्डिया सहित भारतको सबै ऐतिहासिक स्मारकहरूको लागि चुनौतीहरू छन्। समुद्री जलको लवणता र आर्द्रता गेटवे अफ इन्डियाको ढुङ्गाहरूमा नकारात्मक प्रभाव परिरहेको छ। वायु प्रदूषणले पनि केही हदसम्म नोक्सान गरिरहेको छ। यसै कारण विभिन्न आधुनिक तकनिकीहरू प्रयोग गरेर भारत सरकारले र स्थानीय अधिकारीहरूले जति सक्दो यस संरचनालाई सुरक्षित राख्न भरमग्दुर चेष्टा गरिरहेका छन् र यसको संरक्षणको लागि उन्नत विज्ञान साथै तकनिकीहरू सुनिश्चित गर्न साथै भविष्यका पिँढीहरूका लागि यो सुरक्षित पहिचान बन्न सकोस्। र अब हामी गेटवे अफ इन्डियाको संरक्षणबारे मुख्य कामहरू के कस्ता छन् त यसबारे पनि छोटो चर्चा गरौँ। र सर्वप्रथममा आउँछ रासायनिक सफाई। है महाराष्ट्र पुरातत्व विभागले एएसआईलाई रासायनिक संरक्षणको प्रस्ताव गरेको छ। यसमा विशेष रसायन पानीमा मिसाएर ढुङ्गा सफा गरिन्छ जसले कम्तीमा 30 वर्षसम्म ढुङ्गालाई जोगाउँछ र अन्तिम पटक यस्तो काम 20 वर्षभन्दा अगाडि भएको थियो। दोस्रो छ संरचनात्मक मर्मत। हालैको संरचनात्मक अडिटमा अगाडिको भागमा चिरा परेको झार उम्रेको र गुम्बजको वाटरप्रुफिङ बिग्रिएको भेटियो र यसको मर्मतका लागि 6.9 करोडको प्रस्ताव सरकार समक्ष पेश गरिएको छ र अन्तिम मर्मत सन् 2006 भएको थियो। र तेस्रो छ चार चरण व्यवस्थापन योजना, जो चाहिँ 2019 महाराष्ट्र सरकारले UNESCO को मापदण्ड अनुसार यी काम गर्ने निर्णय गरेको थियो। स्मारकको भौतिक संरक्षण, साउन्ड एन्ड लाइट सो जडान, जेट्टी स्थानान्तरण अनि भिड कम गर्न रेडियो क्लबतिर सार्ने र टिकट सहितको व्यवस्थित विशेष प्रणाली गर्ने भएको थियो। र चौथो छ डिजिटल संरक्षण, जस्तै भयो सी गेट र अमेरिकी गैर नाफामूलक संस्था साइआक मिलेर डिजिटल प्रिजर्भेसन गरेका छन्, जस्तै ड्रोन, लिडार, लेजर स्क्यान र फोटोग्रामेट्री प्रयोग गरी हरेक वर्ग सेन्टिमिटरको 3D मोडल बनाइएको छ र यो 3D डाटा भविष्यमा मर्मत गर्न, परिवर्तन अनुगमन गर्न र भत्किएमा पुनर्निर्माण गर्न प्रयोग हुन्छ। डाटा पुरातत्व तथा सङ्ग्रहालय निर्देशनालयलाई बुझाइएको छ र वेबसाइटहरूमा पनि यसलाई राखिनेछ अनि एएसआईले पनि स्काई आर्कसँग सहकार्य गरेर

बीएमसी, मुम्बई पोर्ट ट्रस्ट र एएसआई को समन्वयमा भइरहेको छ। र निष्कर्षमा भन्न पर्दा गेटवे अफ इन्डिया केवल एक ऐतिहासिक संरचना मात्र नभएर यो भारतीय स्वतन्त्रता, गौरव र सांस्कृतिक पहिचानको एक जीवन्त प्रतीक हो। यो संरचना भारतीय इतिहास, वास्तुकला र सांस्कृतिक विविधताको एक अनौठो उदाहरण हो। भारतीय ऐतिहासिक धरोहरका मूल्यहरू सभ्यता, शिक्षा र सामाजिक विकासका स्रोत हुन्छन्। गेटवे अफ इन्डिया सहित भारतको सबै ऐतिहासिक स्मारकहरू हामीलाई अतीतको शिक्षा दिन्छन् र भविष्यको दिशा निर्देशन गर्छन्। र आगामी पिँढीहरूको लागि यी ऐतिहासिक संरचनाहरूको संरक्षण अत्यन्त महत्त्वपूर्ण छ। हामीले आफ्नो सांस्कृतिक विरासतको प्रति जिम्मेवार रहन धेरै आवश्यक छ। अन्तत गेटवे अफ इन्डियाको अध्ययन केवल ऐतिहासिक ज्ञानको विषय मात्र नभएर यो हाम्रो राष्ट्रिय गौरव, सांस्कृतिक समझ र अतीतको प्रति सम्मानको एक अभिव्यक्ति हो र यो संरचना भारतीय सभ्यताका सर्वश्रेष्ठ गुणहरूको प्रतीक बन्न गएको छ।

अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो ऐतिहासिक धरोहर अन्तर्गत गेटवे अफ इन्डिया अर्थात् भारतको प्रवेशद्वार विषयमा केही जानकारीहरू र यस कार्यक्रमलाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका इन्दु शर्मा ज्यूले। हवस् श्रोता, अब शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुता लेखनाथ राय अनि म सञ्चालिका शर्मिष्ठा शिक्षा ज्योति कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्ते।

त अब भने यहाँहरूलाई के क्षण रमाइलो गराउन लिएर आएका छौँ केही फिल्मी गीतहरू। त सुन्नुहोस् फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान।

फौजी श्रोताहरूको निम्ति नै कार्यक्रम जय जवानमा यहाँहरूलाई पुनः स्वागत जनाउँदै कार्यक्रमको यो पहिलो कोसेली यहाँहरू समक्ष लिएर आएका छौँ फिल्म तलासबाट गायक कलाकार विशाल दादलानी त स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो कोसेलीलाई

अबको यो अघिल्लो सांगीतिक भेट यहाँहरूलाई फिल्म तुम्बिन गायक कलाकार रेखा भारद्वाज र जगजित सिंह, शब्दकार सखिल आजमी अनि संगीत रहेको छ अंकित तिवारीको। स्वीकार्नुहोस् कार्यक्रमको यो दोस्रो गीत।

श्रोता, हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र कार्यक्रमको अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौँ। फिल्म पापबाट राहत फतेह अली खानको स्वरमा त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुतिलाई।

यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामी यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। तर अहिलेलाई भनिदिनुहोस् बिदा यस कार्यक्रमबाट। फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान।

0: अब सुन्नुहोस् साँझ 6 बजेको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। केन्द्र सरकारले घुसपैठ र अन्य कारणहरूले गर्दा हुने जनसाङ्ख्यिकीय परिवर्तनका चुनौतीहरूको सामना गर्न एक उच्च स्तरीय समितिको गठन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै समितिको अध्यक्षता सर्वोच्च न्यायालयका पूर्व न्यायाधीश प्रकाश प्रभाकर नावलेकरले गर्ने बताउनु भएको छ। जनगणना आयुक्तसँगै पूर्व आइएएस अधिकारी दुर्गा शङ्कर मिश्र, पूर्व आइपिएस अधिकारी बालाजी श्रीवास्तव र अर्थशास्त्री डाक्टर समीकार रविलाई समितिको सदस्यको रूपमा नियुक्त गरिएको छ। गृह मन्त्रालयका एक सहसचिव सदस्य सचिवको रूपमा काम गर्नेछन्। गृहमन्त्री अमित शाहले अपरेसन सिन्दुरको समयमा सीमा सुरक्षा बल बीएसएफको भूमिकाको सराहना गर्दै भन्नुभयो, बलले सीमालाई दृढतापूर्वक सुरक्षित मात्र गरेन तर सीमावर्ती जिल्लाका जनताको मनोबल पनि बढायो। उहाँले सीमालाई पूर्ण रूपमा अभेद्य बनाउन बीएसएफ, सेना, प्रशासन र नागरिकहरू सम्मिलित 4 स्तरीय ग्रिड सृजना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। श्री शाहले आज राजस्थानको बिकानेर नजिकैको सान्चो चौकीमा पुलिस सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, ग्रिडको सहायताले सीमामा उत्पन्न हुने खतराहरूको पूर्ण शक्तिका साथ सामना गर्न सकिनेछ। श्री शाहले सीमा सुरक्षामा सीमावर्ती गाउँहरू र त्यहाँका बासिन्दाहरूको भूमिकालाई उजागर गर्दै भन्नुभयो, यी गाउँहरूमा कल्याणकारी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्नेछ। उहाँले भन्नुभयो, प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको सरकारमा देशको सुरक्षा प्रणालीमा ठूलो परिवर्तन आएको छ। सशस्त्र अनि अर्धसैनिक बलको आधुनिकीकरणसँगै आतंकवाद विरुद्ध कडा अडान लिएको छ। यसअघि गृहमन्त्रीले सीमा चौकीहरूमा 14 वटा नवनिर्मित महिला ब्यारेकको भर्चुअल रूपमा उद्घाटन गर्नुभयो। सर्वोच्च अदालतले आज सिमसार संरक्षण तथा व्यवस्थापन नियमावली 2017 अन्तर्गत सिमसारको परिभाषाको संवैधानिक वैधतालाई चुनौती दिने निवेदनको सुनवाई गर्यो। अदालत

0: ले निवेदनको सुनवाई गर्दै नियम 2G मा समावेश गरिएको परिभाषाको कथित अस्पष्टताको मुद्दालाई मात्र विचार गरेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्त र न्यायाधीश जय माल्या बाग्ची सम्मिलित पीठले संविधानको धारा 32 अन्तर्गत दायर गरिएको याचिकाको सुनवाई गर्नुभयो। निवेदकको प्रतिनिधित्व गर्ने वरिष्ठ अधिवक्ता गोपाल शङ्कर नारायणले 2017 नियमले परिभाषालाई साँगुरो बनाएर सिमसारलाई उपलब्ध संरक्षणलाई उल्लेखनीय रूपमा कमजोर बनाएको तर्क गर्नुभयो, जसको परिणाम स्वरूप धेरै पारिस्थितिक रूपमा संवेदनशील स्थलहरू नियामक सुरक्षाबाट बहिष्कृत भए। उहाँले नियम अन्तर्गतको परिभाषा कमजोर पारिएको र 99 मध्ये 44 स्थलहरू अब तत्काल संरक्षण बाहिर रहेको बताउनुभयो। पूर्व उपराष्ट्रपति एम वेंकैया नायडू र पूर्व प्रधानमन्त्री एचडी देवगौडाले आज नयाँ दिल्लीमा अपनापन नरेन्द्र मोदी संग मेरे अनुभव पुस्तकको विमोचन गर्नुभयो। यो पुस्तक केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको हो। दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता, दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्त, दिल्ली सरकारका मन्त्रीहरू अनि राजधानीका धेरै लोकसभा सांसदहरू पनि कार्यक्रममा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपतिले सबैले विशेष गरी उदीयमान राजनीतिज्ञहरूले पुस्तक पढ्नुपर्ने बताउनुभयो। उहाँले सबै राज्यका नेताहरूलाई यो पुस्तक पढ्न र दुई मुख्यमन्त्रीहरूले आफ्नो राज्यमा विभिन्न समस्याहरू समाधान गर्न कसरी मिलेर काम गरे भनेर बुझ्न आग्रह गर्नुभयो। खादी तथा ग्राम उद्योग आयोग केबिआइसीले स्वदेशी उत्पादनहरूको प्रवर्धनमा नयाँ रेकर्ड कायम गरेको छ। वित्तीय वर्ष 2024-25 यसको कारोबार 1,87,000 करोड रुपियाँ पुग्ने अनुमान गरिएको छ। आज नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै खादी तथा ग्राम उद्योग आयोगका अध्यक्ष मनोज कुमारले यो उपलब्धि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व अनि लाखौँ ग्रामीण कारिगरहरूको कडा परिश्रमको परिणाम मा भएको बताउनुभयो। उहाँले केबिआइसीले 2 करोडभन्दा बढी मानिसहरूलाई रोजगारी प्रदान गर्ने बताउनुभयो, जसमध्ये 80% महिला छन्। श्री कुमारले 12 वर्ष अघि खादी उद्योगको कारोबार केवल 30,000 देखि 32,000 करोड रुपियाँ मात्र रहेको उल्लेख गर्नुभयो। श्री कुमारले केबिआइसीले छिटै खादी उत्पादनहरूको व्यवसायलाई थप प्रवर्धन गर्न ई वाणिज्य प्लेटफर्म सुरु गर्ने जानकारी दिनुभएको छ। मौसम विभागले आज दिल्लीमा गर्मीको लहरको अवस्थाको लागि यल्लो अलर्ट जारी गरेको छ। राष्ट्रिय राजधानीमा यो अवस्था भोलिसम्म रहने अनुमान गरिएको छ। अधिकतम तापक्रम 44 देखि 46 डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। आज हरियाणा, चण्डीगढ, पूर्वी मध्य प्रदेश, पन्जाब, उत्तर प्रदेश, विदर्भ र पश्चिमी राजस्थानका केही भागहरूमा गम्भीर गर्मीको लहर रहनेछ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: अब पालो भइरहेछ यो गीतको, स्वीकार्नुहोस्।

सुन्दै हुनुहुन्थ्यो यो गीत फिल्म धडक टूबाट जुबिन न्युटियाल र श्रेया घोषालको युगल शर्मा सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र।

0: ए नमस्कार है साइली बुहारी, आइपुगे म पनि।
1: नमस्कार छ है बिरे दाजु, नमस्कार।
0: आज कोही पनि आउनु भएको छैन?
1: त्यही त, म पनि अघिदेखि आएर बसिरहेको छु, आज सभामा को को हुनुहुन्छ भनेर।
0: ए हजुर हजुर, आउँदै होला नि त।
1: ए आउनु हुँदै होला।
2: ए हे, म त आइपुगे है। लु ए साइली बुहारी पो रहेछ।
1: कार छ है कान्छी माया दिदी।
2: नमस्ते नमस्ते, बिरे भाइ पनि रहेछ।
0: हजुर हजुर, नमस्कार दिदी।
2: म त उकालोमा धपेरी परेर स्या स्या हुँदै आएको, बाटोमा फेरि गाउँको मान्छेहरू भेटेर ढिलो त भइहाल्यो। लु अब यसो बस्ने मेले मेसो गर्नु पर्छ होला हौ साइली बुहारी।
1: हुन्छ, यो गुन्द्री म अलिक ठुलो पारिदिन्छु नि है।
2: हुन्छ हुन्छ, ए पीरा त उता रहेछ, यतै ल्याउनुहोस् न, त्यो पीरामै म बस्छु।
1: त्यो पीरामा बिरे दाजु बस्नु भएको छ कि, आज हामी गुन्द्रीमै बसौँ न।
2: मेरो पीरामा बसिदिएछ। लु होस् त, यता गुन्द्रीमै बसौँ म सजिलो गरेर।
1: हुन्छ,
2: थाके हो के गर्नु पर्ने हो, एकदम आयो त हौ।
0: आज चाहिँ यसो गरौँ न, पहिला चाहिँ अलिकति यो कुराकानी सुरु गरौँ, बिचमा अहिले गीत सुनौ न।
2: यसो गरौँ न त बिरे भाइ, तपाईँहरू बोल्दै गर्नुहोस्, त्यति जेल एकछिन पसिना चाहिँ पुस्नु पर्यो।
1: हुन्छ हुन्छ।
0: अनि साइले बारे, अब सधैँ विभिन्न विषयमा हामी कुराकानी गर्छौँ, आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ कुनी?
1: त्यही त दाजु, मैले त्यो घरमा क्या यसो काम गर्दै गर्दा सोच्दै थिएँ कि, यो अब मई जुन महिनामा चाहिँ नि दाजु,
0: हजुर,
1: सुन्तला बगानमा गर्नुपर्ने विभिन्न कार्यक्रमहरूको तालिका चाहिँ के कसो रहेछ भन्ने विषयमा जानिराखौँ भनेर नि दाजु।
0: ए हजुर हजुर, कुरा बुझे तपाईँले। आज चाहिँ मई अप्रेल मई महिनामा चाहिँ सुन्तला बगानको हेरचाह कसरी गर्ने भन्ने विचार चाहिँ गरिराख्नु भएको छ।
2: मैले बुहारीले पनि निकै कुरोहरू घरबाट सम्झेर आउनु हुँदो रहेछ है।
0: हो नि, अब यस्तो छ कुरा चाहिँ, अब सुन्तला बगानमा चाहिँ भिन्न भिन्न महिनाहरूमा भिन्न भिन्नै तरिकाले हेरविचार गर्नुपर्ने हुन्छ है। अनि अब हामीले सुन्तला लगाएपछि फलको आशा मात्रै नगरेर यसमा विभिन्न कार्यहरू त गर्नु पर्यो नि त, फलन राम्रो लागि। अब विशेष गरेर मई महिनामा चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के छ भन्दाखेरि, गर्मी सुरु भएको हुनाले यो महिनाहरूमा यस समयमा चाहिँ पालुवा पौलाहरू बढ्दै गरेको हुनाले यो समयमा चाहिँ बगानमा एकदमै बेसी ध्यान दिनुपर्ने हुन्छ। फेरि बुझ्नुभयो?
1: हजुर हजुर।
0: अब अरू बेला त यो समयमा पानी त्यति पर्दैन, त्यसले गर्दाखेरि सिँचाइ दिने आवश्यकता पर्छ यो महिनामा, तर हिजो आज त पानी पर्दैछ, त्यो भएर सिँचाइ दिने जरुरत छैन।
1: हजुर हजुर,
0: तर पनि जमिनको अवस्था हेरेर चाहिँ सिँचाइ दिने व्यवस्था चाहिँ मिलाउनु पर्छ के,
2: मिलाउनु पर्यो, सुक्खा भयो भने त दिनै पर्यो सिँचाइ।
1: हजुर हजुर।
0: अर्को कुरो चाहिँ के भन्दाखेरि, यो समयमा चाहिँ बगानमा बोट छेड्ने किराहरूको चाहिँ आक्रमण सुरु हुन्छ।
1: ए हो र दाजु?
0: हजुर। अनि यो किरा चाहिँ खैरो रङको लामो लामो सिङ भएको, पिठ्यूमा कालो थोप्ला भएको चाहिँ हुन्छ है बहिनी फेरि।
1: ए हजुर।
0: अनि बगानमा यो किरा छ भन्ने संकेत चाहिँ कसरी पाइन्छ भने, पातको माझको नसामा जग्गा जग्गामा चाहिँ खाएको हुन्छ।
1: ए त्यो छिद्र छिद्र पारेको हुन्छ नि दाजु, त्यो हो कि है?
0: हजुर हजुर, त्यस्तो प्रकारको चाहिँ होइन, तर जहाँनिर नसा हुन्छ, पातको माझ मिड्रिप भनिन्छ अङ्ग्रेजीमा चाहिँ, त्यहाँनिर चाहिँ खाएको हुन्छ। साथै काण्ड हाँगा अनि मुनाहरूको बोक्रा प्रशस्त मात्रामा खाएको पाइन्छ। अनि यस समयमा चाहिँ वयस्क किराहरूलाई बटुलेर मार्ने काम चाहिँ गरेको चाहिँ राम्रो। फेरि बुझ्नुभयो साइले भरि?
1: हजुर दाजु।
0: अनि यो किरालाई खोज्ने क्रममा यदि सम्भव भए बोटलाई हल्लाउनु पर्छ, यसो गर्नाले चाहिँ किराहरू भुइँमा झर्छ, अनि यो किराको चाहिँ समात्ने क्षमता नि पक्रने क्षमता चाहिँ त्यति बेसी राम्रो हुँदैन।
1: हजुर।
0: अनि तपाईँले बोट हल्लाउनु भयो भने चाहिँ किराहरू झर्छ अनि बटुलेर हामी मार्न सक्छौँ। त्यसरी नै वयस्क बोट छेड्ने किरालाई मार्नको निम्ति यदि औषधि नै व्यवहार गर्नु परेमा चाहिँ नुभान भन्ने औषधि पाइन्छ बजारमा।
1: ए हजुर, नुभान है,
2: लेख्दै गर्नुहोस् न बुहारी।
1: हुन्छ, लेख्दै पनि छु नि मैले। हुन्छ,
0: नुभान।
1: नुभान
0: कसरी प्रयोग गर्ने भन्दाखेरि, 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर बोटमा हामीले हर्किने काम गर्नुपर्छ।
1: नुभान 2 मिलिलिटर भन्नुभयो नि? ए हुन्छ दाजु, हुन्छ।
2: बुझेन भने साइली बुहारी यसो ट्याकट्याके छ त्यहाँबाट सोद्धा पनि हुन्छ है।
1: हुन्छ हुन्छ, सोध्छु नि।
2: बोटमा चाहिँ विभिन्न किराहरूको जनसङ्ख्या पनि एकदम बगानमा चाहिँ वृद्धि हुन नदिनुको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि, लेखिराख्नुहोस् है, बिर्सिन्छ।
1: हुन्छ हुन्छ, म नोट गर्दैछु नि।
2: हजुर हजुर, बोल्दा बोल्दा त कतिवटा कुरा बिर्सिन्छ, तर लेखेको छ भने याद हुन्छ नि त। रोगर चाहिँ 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर चाहिँ हामीले 21 दिनको अन्तरालमा चाहिँ बोटमा छर्किने काम चाहिँ गर्नु पर्यो है।
1: ए हजुर हजुर।
2: र यसरी छर्किँदा चाहिँ हामीले दिउँसो होइन बेलुकी बेलुकी पख चाहिँ जति बेला अब हल्का घाम अस्ताउँछ त्यति बेला चाहिँ हामीले छर्कियो भने रातभरिमा त्यसले काम गर्छ नि त।
1: ए हजुर हजुर।
2: अनि त्यो बाहेक पनि अर्को कुरा के छ भन्दा यो फेदको हाँगाको काप र बोक्रा चर्किएको जग्गामा चाहिँ हामीले बोट छेन्ने किराले अन्डा पारेको हुन्छ, यसो याद गर्नु पर्यो, गएर हामीले निरीक्षण पनि गर्दै गर्नु पर्यो नि त। ए लु सुन्तलाको खेती गरेको छु भनेर चुपो लागेर सुन्तला फल्छ भनेर बस्नु हुँदैन साइली बुहारी, समय समयमा जानु पर्यो, हेर्नु
1: पर्यो नि।
2: त्यसले गर्दा चाहिँ अब यसलाई हामीले नष्ट त गरिदिनु पर्यो। त्यसले गर्दा यो बाहेक पनि अब मूल काण्डको फेदमा चाहिँ ब्लाइटक्सको घोलले चाहिँ यसलाई पोतिदिनु पर्छ त्यो बोटलाई।
1: हजुर हजुर।
2: र यो समयमा चाहिँ फल चुस्ने झिङ्गालाई मार्नको लागि चाहिँ हामीले विषयुक्त खाना बोटको जग्गा जग्गामा चाहिँ झुन्डाइदिनु पर्यो, त्यो एउटा भयो।
0: हजुर हजुर। अनि अर्को कुरो जुन यो फल चुस्ने झिङ्गाको कुरा आइहाल्यो है, योमा चाहिँ म के भन्छु भने साइली भरि अहिले त बजारमा पासोहरू पाइन्छ क्या, बुझ्नुभयो त। अनि पासोहरू चाहिँ किनेर जग्गा जग्गामा झुन्डाइदिनु भयो भने चाहिँ त्यो झिङ्गा चाहिँ त्यहाँ आएर आफै मर्छ, पासोमा आफै परेर आफै मरिहाल्छ। अनि सानो सानो बट्टा हुन्छ त्यो चाहिँ लिएर आउनु पर्यो, पासोमा भित्र चाहिँ दबाई हालेको हुन्छ नि त। अनि साइली भरि
1: हजुर दाजु,
0: यदि नयाँ बगान तपाईँलाई लाउने इच्छा भएमा
1: है
0: यो समयमा हामीले तयारी चाहिँ सुरु गरिहाल्नु पर्छ, बुझ्नुभयो,
1: अहिलेकै समय उपयुक्त हो नि दाजु।
0: हजुर
1: हजुर।
0: अनि यस समयमा चाहिँ हामीले 2 मिटर चौडाई, 2 मिटर लम्बाई अनि 2 मिटर गहिराईको खाडल खन्नु पर्यो, त्यो पनि 18 देखि 20 फुटको दूरीमा, किनभने सुन्तला त बढ्दै गएपछि झ्याङ्गिन्छ नि त।
1: दूरी बनाउनु पर्यो नि,
0: 18 देखि 20 फुटको दूरी चाहिँ राख्नु पर्यो। त्यसपछि 10 दिन अगाडि चाहिँ माटो र पाकेको गाईको मल मिसाई खाडल पुरी बिरुवालाई रोप्नलाई चाहिँ जग्गा ठिक पार्नुपर्छ है फेरि।
2: यो पाकेको गाईको मल भन्नुभयो नि बिरे भाइले, तपाईँहरूकोमा त गाई त पालेको छ है बुहारी?
1: हजुर, कान्छीमा दिदी छ नि गाई हाम्रोमा।
2: ए
0: यस्तो प्रकारले चाहिँ हामीले मई अनि मई महिनामा चाहिँ सुन्तला बगानमा यस्तो कार्यहरू चाहिँ गरेको हुनु पर्यो।
1: ए हजुर हजुर।
0: फेरि जुन महिनामा अर्कै प्रकारले हेरविचार गर्नुपर्ने हुन्छ, तपाईँलाई जानकारी गराउला नि त।
1: ए हुन्छ दाजु हुन्छ। भनेपछि आज मैले यो मई महिनामा चाहिँ सुन्तला कस्तो प्रकारले हेरचाह गर्नुपर्ने है त्यो विषयमा चाहिँ जानकारी पाएँ, धेर थोर जानकारी मलाई दिनुभयो यहाँहरूले, अब समय अनुसार मलाई दिन्छु भन्नुभएको छ है।
2: त्यो कुरो हामी तपाईँलाई बताउँदै जान्छौँ नि, तपाईँले पनि हामीलाई यसरी सभामा आएर मनमा कुरा नराखेर सोध्दै गर्नुभयो भने त हामीले बताउने मौका पायौँ।
1: हजुर हजुर। मेरो मनमा अरे अवश्य पनि कुरा छ भने त म सोधिहाल्छु नि दाजु हाम्रो यहाँ दिदीहरूलाई।
0: अब चाहिँ यसो गरौँ न, हामी एकछिन विश्राम गरेर एउटा गीत सुनौ न ल।
1: हुन्छ सुनौ।
2: लु सुनौ न त।

0: लौ त साइली बुहारी गीत सुन्नु भयो तपाईँले कस्तो लाग्यो हौ
1: एकदमै मिठो गीत सुनाउनु भयो है
0: तपाईँ यहाँ नाच्नु पो हुँदै थियो त
1: आनन्द भयो अब मिठो गीत सुनेपछि त यहाँ खुट्टाहरू आफै चल्दो रहेछ मान्छेमा
0: चल्छ हात आफै चल्छ आँखा आफै चल्छ
1: हजुर हजुर
0: यसरी आनन्द पनि गर्दै गर्नुपर्छ काम कुरोको मेलो पनि सर्दै जान्छ गीत सुने त्यति आनन्द हुन्छ प्रफुल्लित मन भएपछि हामीलाई पनि केही कुरो बताउ लाग्छ अब मुख त चुचो चुचो पो पार्दैछ त हौ यहाँ बिरे भाइ साइली बुहारीले के सोतला जस्तो छ फेरि
1: हजुर हजुर हजुर हजुर कान्छीमाया दिदी अब कुरामा कुरा चियामा चिउरा भनेको जस्तै नि
0: उखान पनि निकै ल्याउनु हुँदो रहेछ
1: हजुर आज चाहिँ मैले यो जैविक खेतीको विषयमा जान्न पो खोजे त हौ
2: हुन्छ हुन्छ
0: भनेपछि तपाईँलाई यो जैविक खेती के हो
1: यो जैविक खेती भन्नाले के बुझिन्छ हो अलिक स्पष्ट गरी बताइदिनुहोस् न हौ मलाई
2: हजुर हजुर साह्रै राम्रो तपाईँले विचार गर्नुभएछ किनभने अब हिजोआज रासायनिक तरिकाले खेतीपाती गर्दाखेरि वातावरणमा धेरै असर पर्छ
1: है
2: फेरि वातावरण मात्र नभएर हामीलाई पनि असर पारिराखेको छ
0: शरीरलाई पनि पार्छ नि हौ बिरे भाइ
2: त्यही भएर अब जैविक खेती गर्नु चाहिँ एकदमै राम्रो अनि तपाईँले जुन जैविक खेती के हो भन्ने कुरा सोध्नुभयो अब यसको उत्तरमा चाहिँ के हुन्छ भन्दाखेरि कृषि उत्पादन प्रणाली जहाँ चाहिँ हानिकारक रासायनिक मल कीटनाशक अन्य कीटाणुनाशक एवं रसायनहरू प्रयोग नगरी प्रकृतिको संरक्षण र सम्वर्धन गर्दै वैज्ञानिक पद्धतिद्वारा खेती गरिन्छ त्यसलाई चाहिँ हामी जैविक खेती भनेर चाहिँ बुझ्नु पर्यो बहिनी
1: ए हजुर हजुर दाजु त्यो जैविक खेतीको लक्ष्य चाहिँ के कस्तो हुन्छ कान्छीमाया दिदी त्यो पनि बताइदिनुहोस्
0: हुन्छ हुन्छ तपाईँलाई लक्ष्य पनि जान्नु मन लाग्यो
1: हजुर
0: अब लक्ष्यको कुरा गर्दा के छ भन्दा जैविक खेतीको लागि माटोको उर्वरता दिगो रूपमा कायम राख्नु चाहिँ जैविक खेती गरिन्छ अनि त्यसरी नै पर्यावरणीय जोखिमदेखि बचाउनु पनि जैविक खेती गरिन्छ दिगो फसल उत्पादन कायम राख्नु पनि जैव खेती गरिन्छ त्यसरी नै अझै धेरै नै छ त्यो म तपाईँलाई बताउँदैछु हेर्नुहोस् यो गुणात्मक एवं सुरक्षित अनि स्वास्थ्यकर खाद्यान्न उत्पादन गर्नुको लागि पनि जैविक खेती गर्न पर्यो त्यसरी नै जल सम्पद र प्रदूषण मुक्त राख्नु पर्यो जैविक खेतीको लागि र जैव विविधता कायम राख्नु पनि पर्यो जैव खेतीको लागि अर्को अन्तिम के छ भन्दाखेरि यो स्थानीय फसल प्रजातिलाई महत्त्व दिनु साथै अनुवांशिक छैबाट पनि हामीले बचाउनुको लागि चाहिँ जैविक खेती चाहिँ एकदम गर्नु पर्यो
1: ए हजुर हजुर कान्छीमाया दिदी त्यस्तै प्रकारले नि दाजु यो पहाडी भेकमा यस्तो खेतीको कस्तो सम्भावना साथै अवसर देखिन्छ त
2: साह्रै राम्रो प्रश्न गर्नुभयो साइली बुहारी तपाईँले
1: हजुर
2: अब हाम्रो पहाडी अञ्चल लगायत उत्तर पूर्वीय राज्यहरूमा जैविक खेतीको उज्जवल भविष्य छ राम्रो भविष्य छ बुझ्नुभयो त किनभने परम्परागत दृष्टिमा हेर्नु हो भने हाम्रो क्षेत्रहरूमा हानिकारक रासायनिक तत्त्वहरू प्रयोग नगरी नै प्राकृतिक खेती नै गर्दै आएको हुनाले वैज्ञानिक जैविक खेतीमा परिवर्तन वा परिणत गर्नु सहज पर्छ है फेरि दुर्गम पाखा पखेरो पर्यावरणीय जोखिम सवारी साधनको असुविधा साथै अधिकतम खर्च बेर्नु पर्ने हुनाले हाम्रो पहाडी अञ्चलमा रासायनिक खेती सम्भव पनि त्यति छैन के यसकारण स्थानीय जैविक साधनहरूकै उपयोग गरी सबै फसलहरू नै जैविक रूपमा उत्पादन गर्नु चाहिँ एकदमै जरुरी छ त्यसरी नै माटोमा जैविक कार्बनको मात्रा अधिक हुनाले उचित व्यवस्थापन अप्नाएर फसललाई पौष्टिक खाद्य तत्त्वहरू सहजै उपलब्ध हुँदछ त्यसरी नै हाम्रो पहाडी क्षेत्रमा वर्षामा निर्भर भएर हामी खेती गर्छौँ अनि यो चाहिँ लामो समयसम्म खेतीको गर्ने तरिकाको एउटा उपाय हो जहाँ माटोको आर्द्रता कायम राख्न जैविक सोतर जमिनमा बाक्लो प्रयोग गरी बिछाइन्छ फलस्वरूप के हुन्छ भने भूक्षय अथवा पहिरोहरूबाट पनि बाँच्न सकिन्छ है
1: त्यो माटोको क्षय हुनबाट जोगिन्छ है दाजु कान्छीमाया दिदी
0: हजुर
1: अब यो जैविक खेती विषयमा प्रश्न त धेरै छ मनभरि है
0: ए मनभरि आइरहेको छ
1: हजुर हजुर के तै पनि एउटा प्रश्न म तपाईँलाई सोधिहाल्छु त
0: हुन्छ राख्नुहोस् न
1: यो जैविक खेतीले चाहिँ के कस्ता लाभ हुन्छ त हामीलाई
0: यो जैविक खेतीले के लाभ गर्छ भन्दाखेरि साइली बुहारी
1: हजुर
0: यो मसला वर्गमा चाहिँ अलैँची भयो अदुवा भयो हर्दी यो फलमा चाहिँ सुन्तला भयो अब पिउने पदार्थहरूमा चिया अनि यो सुगन्धित अनि औषधीय वनस्पतिहरू जैविक उत्पादनको दृष्टिकोणबाट खुबै महत्त्वपूर्ण हुन्छ।
1: ए हजुर,
0: जस्तै अब फलफुलमा सुनखरी सिम्बोडियम प्रजाति योहरू आउँछ नि त, त्यसले गर्दा चाहिँ फसलहरूमा चाहिँ जैविक खेती गर्यो भने चाहिँ एकदमै लाभ हुन्छ।
1: ए धेरै लाभ हुन्छ है बिरे दाजु।
2: हजुर,
1: यो जैविक खेती गर्ने केही तौर तरिकाहरू पनि बताइदिनुहोस् न।
2: हजुर हजुर, यो विषयमा पनि हामी अवश्य कुराकानी गर्ने नै छौँ है।
1: हजुर,
2: तर त्यो भन्दा अगाडि आनन्द लिऊ न ल।
1: हुन्छ
2: लौ त, अहिले हामीले गीत सुनेर आनन्द पनि लिइहाल्यौँ।
0: हजुर, यसरी गीत त सुन्दै गर्नुपर्छ हौ बिरे भाइ, समय यसो हुँदा हुँदा चाहिँ गीत सुनाउनुहोस् है।
2: अवश्य अवश्य। अनि आज यहाँ साइली बुहारीले जैविक खेती सम्बन्धी जान्ने इच्छा गरिराख्नु भएको छ है। अनि हामीले पनि जाने जति कुराहरू यहाँलाई बताउँदैछौँ। अनि अघि यहाँले जैविक खेती गर्ने तौर तरिकाहरू के कस्तो छ भन्ने प्रश्न गर्नुभएको थियो नि।
1: हजुर दाजु,
2: अब यो प्रश्नको उत्तर सुन्नुहोस् ल।
1: हुन्छ, बताउनुहोस् न।
2: हामीले जैविक खेती गर्नु हो भने उचित समयमा जमिन तयारी गर्नुपर्छ।
1: हजुर हजुर,
2: चाहिँदो अनि कम्ती मात्रामा चाहिँ खनजोत गर्नु पर्यो, बेसी गर्नु हुँदैन, बुझ्नुभयो।
1: हजुर हजुर,
2: त्यसरी नै उचित सरसफाइको प्रबन्धन गर्नु पर्यो, झारपात अनि जति पनि अन्नको खेतीपातीको अवशेषहरू छ नि
1: हजुर,
2: त्यसलाई पनि हामीले सफा गर्नु पर्यो।
1: ए हजुर हजुर,
2: त्यसरी नै निर्दिष्ट हामीले दूरी कायम गर्नुपर्छ खेतीपाती गर्दाखेरि, जस्तो हुन्छ खेतीपातीको लागि भिन्दै दूरी राख्नु पर्यो होइन, फलफुलको लागि भिन्दै दूरी राख्नु पर्यो। यो चाहिँ एउटा खेतीदेखि अर्को खेती माझको उचित दूरी राख्नु चाहिँ एकदमै जरुरी छ।
0: जरुरी छ।
2: त्यसरी नै जैविक मल उपयोग प्रशस्त मात्रामा गर्नु पर्यो। ती मलहरू जस्तै पचेको गोबर मल, कुखुराको मल भयो, माछाको मल भयो, गनेउनाको मलहरू हुन्छ, कम्पोस्ट अनि अन्य जैविक मलहरू हामीले व्यवहार गर्न सक्छौँ। अनि स्थानीय पारम्परिक फसलको प्रजातिलाई हामीले मान्यता दिनुपर्छ, यही खेती गर्छु भनेर चाहिँ सोच्नुपर्छ कि। त्यसरी नै हरित मलको विशेष महत्त्व छ है यो खेतीमा, जैविक खेतीमा मटर, बोडी, कालो दाल, भटमास उमारेर फुल फुल्न अगाडि नै जोतेर माटोमा मिलाइदिनुपर्छ।
1: ए हजुर।
2: अनि जति पनि यो कोसा जातीय फसल हुन्छ नि, यो कोसा जातीय फसलले चाहिँ के गर्छ भन्दाखेरि वातावरणको जति पनि नाइट्रोजन छ नि त्यसले चाहिँ ल्याएर आफ्नो जरामा जम्मा गरेर राख्छ।
1: ए हजुर दाजु, संग्रह गर्छ भन्नु न।
2: संग्रह गर्छ। अनि हाम्रो माटोमा नाइट्रोजनको आपूर्तिलाई चाहिँ त्यसले पूर्ति गर्छ।
1: ए हजुर,
2: त्यही भएर हामी खेतीपाती गर्दाखेरि चाहिँ फसल चक्र अपनाउनु भन्छौँ है। अनि फसल चक्र अपनाउँदाखेरि चाहिँ एकपल्ट चाहिँ हामीले बिचमा चाहिँ दाल जातीय अथवा कोषे बाल्य फसल चाहिँ गरेकै राम्रो भनेर चाहिँ हामी सल्लाह पनि दिने गरेका छौँ। त्यसरी नै अब यो जैविक खेतीको सन्दर्भमा अर्को कुरा चाहिँ के भन्दाखेरि माटोको उर्वरता कायम राख्नको लागि
1: हजुर
2: फसल चक्र कोसे बालीमा गाप्न आवश्यक हुन्छ। यसो गर्दा चाहिँ माटोमा 44-50 केजी थप नाइट्रोजन प्रति हेक्टरमा चाहिँ जम्मा हुँदछ।
1: ए हजुर, प्रति हेक्टरमा कति भन्नुभयो दाजु?
2: 44-50 केजी।
1: 44-50 हुन्छ हुन्छ, म लेख्दै पनि छु
0: नि।
2: त्यसरी नै रोग एवं किट प्रतिरोधी स्थानीय फसलको प्रजातिहरू चयन गर्नु चाहिँ एकदमै आवश्यक छ। अनि कतिवटा स्थानीय जातको जुन यो साग सब्जी छ नि त्यसले चाहिँ त्यसमा चाहिँ कतिवटा रोगहरू लाग्न पाउँदैन। अनि जैव सार वा उर्वरकको प्रयोगले फसलमा उत्पादन बढ्छ, जस्तै राइजोबियम, एजोक्टोबेक्टर, ब्लू ग्रिन आई एल्गी इत्यादिहरू छ है। त्यसरी नै अर्को कुरो चाहिँ के भन्दाखेरि सूक्ष्म जीवाणु कीटनाशकहरू जस्तै ट्राइकोडर्मा
1: हजुर,
2: फ्लोरेसेन्स
1: हजुर हजुर, यो जीवाणुहरूको नाम एकदमै अप्ठ्यारो हुने रहेछ
0: हजुर।
2: यो जीवाणुहरूको प्रयोगले चाहिँ फसललाई रोग अनि कीट आक्रमणदेखि बचाउँछ।
1: ए हजुर।
2: त्यसरी नै प्रभावशाली सूक्ष्म जीवाणुहरूको पनि महत्त्वपूर्ण भूमिकाहरू छ
1: हजुर हजुर,
2: जस्तै मित्र कीट, जस्तै लेडी बर्ड, बिटल, कान्छी किरा भन्छ नि
1: हजुर हजुर,
2: पानी छेपुवा इत्यादिहरूले चाहिँ शत्रु किराहरूलाई नाश गर्छ
1: हजुर।
2: अनि जुन यो लेडी बर्ड बिटल छ नि कान्छी किरा,
1: ए हजुर हजुर,
2: यसले चाहिँ कतिवटा यो सानो सानो लाई किराहरू छ नि त्यसको रोकथाम चाहिँ साह्रै मजाले गर्छ हौ, मजाले खाइदिन्छ बुझ्नुभयो। अनि लाइकिराको रोकथामको लागि हामीले औषधि व्यवहार गर्नुभन्दा चाहिँ यो रासायनिक औषधिहरू व्यवहार गर्नुभन्दा चाहिँ यस्तै मैत्री किटहरू जस्तै यो लेडी बिटलहरू यसलाई चाहिँ नमारेर आफ्नो खेतीमा बढ्नु दियो भने चाहिँ राम्रो हो।
1: ए हजुर हजुर, एकदमै उपयोगी पनि रहेछ त नि यी किराहरू पनि हाम्रो लागि।
2: हजुर, अनि वनस्पतिक कीटनाशकको प्रयोगले कीट दमन गर्नुमा उत्तिकै उपयोगी हुन्छ। जस्तै हामीले रासायनिक मलको रासायनिक औषधिको सट्टा निमको तेलबाट बनिएको औषधिहरू चाहिँ हामीले प्रयोग गर्यो भने यो चाहिँ अब जैव खेतीमै पर्छ नि त।
1: भनेपछि निमको तेलबाट बनेको औषधिहरू
2: यो चाहिँ वातावरण भइहाल्यो नि त, वातावरणसँग मिल्दो जुल्दो, बुझ्नुभयो, यसले चाहिँ वातावरणलाई हानि पुर्याउँदैन, यस्तो औषधिहरू चाहिँ व्यवहार गर्नु पर्यो। अनि यस्ता धेरै अन्य वनस्पति कीटनाशकहरू पनि हामी तयार पार्न सक्छौँ।
1: ए हजुर, कान्छी माया दिदी, त्यस्तै प्रकारले नि यो जैविक खेतीमा पारम्परिक खेतीबाट चाहिँ जैविकमा परिणत गर्न समयको कति पाबन्दी छ बताइदिनुहोस् न।
0: ए हुन्छ हुन्छ, यदि खेती नै नगरेको जमिन हो भने चाहिँ यो प्रमाणिक संस्थाको सिफारिस प्राप्त भएमा सोझै जैविक खेती सुरु गर्न सकिन्छ, अथवा प्राकृतिक खेती गरिएको जमिनमा हामीले वार्षिक अनि बहुवर्षीय फसलको निम्ति चाहिँ क्रमशः 1 अनि 1.5 वर्ष पश्चात चाहिँ हामीले प्रमाणीकरण संस्थाले अनुमति दिए जैविक खेती गर्न चाहिँ आरम्भ गर्न चाहिँ सकिन्छ।
1: ए हजुर हजुर, यो जैविक खेतीमा माटोको के कस्तो भूमिका रहन्छ त्यो पनि बताइदिनुहोस् न।
2: यो पनि जरुरी कुरा हो नि।
1: हजुर,
2: अब तपाईँलाई थाहा भएकै कुरो हो कि माटो फसलको आधार हो।
1: हजुर,
2: स्वस्थ माटो स्वस्थ खाद्यान्न, स्वस्थ मानिस स्वस्थ समाज। माटो स्वस्थ छ भने खेती स्वस्थ हुन्छ है, त्यसरी नै अब खेतीबाट उत्पादन भएको चिज पनि स्वास्थ्यको निम्ति हानिकारक हुँदैन, यो पनि स्वस्थ हुन्छ। अनि माटोलाई प्रकृतिकै सारा र माध्यम बनाई उर्वरा शक्ति बटुली सशक्त बनाई खेती गर्न चाहिँ सकिन्छ है।
1: बिरे दाजु र कान्छी माया दिदीले मलाई यो जैविक खेतीको बारेमा विविध जानकारीहरू दिनुभयो।
0: हजुर, भनेपछि तपाईको मन बुझ्यो।
1: हजुर, धेरै कुराहरू मैले बुझ्न सके आजको यस सभाबाट है, अब सिक्न पनि सके भनौँ न, अब सिकेर है सभाबाटै सिकेर चाहिँ अब कतिवटा कुराहरू पनि गर्नुपर्ने हुन्छ,
0: गर्नु पर्यो। अब यहाँ हामीले बताएको मात्रै होइन, तपाईँले व्यवहारमा पनि ल्याउनु पर्यो।
1: हजुर हजुर, त्यही त, त्यही भएर नि यसरी कुराकानी गर्दा गर्दै आजको समय कति छ दाजु, समय छ भने एउटा गीत सुन्ने हो कि।
2: हजुर हजुर, सभाको समय त अलिकति रहेको जस्तो छ, आनन्द लिउ न ल।
1: हुन्छ हुन्छ।

0: लौ त साइली बुहारी बिरे भाइ, हामीले यति राम्रो गीत सुनेर मनोरञ्जन गर्दा गर्दै के गर्नु, बिदा लिने समय त भयो, बिदा लिने समय भयो भनेपछि त बसिरहने कुरो आएन, त्यहाँ मिल्यो मेसो त गर्नु पर्यो,
1: घरमा पनि निकै काम हुन्छ,
0: काम छ, लु आजलाई चाहिँ लाग्नु पर्छ होला बिरे भाइ, साइली बुहारी लु जाउँ त जाउँ
1: जाउँ जाउँ जाउँ लु लागौ
0: लागौ लागौ लु।
2: अब हाम्रा कृषक श्रोताहरूलाई मौसमको कृषि सम्बन्धी जानकारी पनि दिइरहेका छौँ। मौसमको प्राप्त विज्ञप्ति अनुसार आगामी 36 घण्टाभित्रमा सिक्किम राज्यसहित पश्चिम बङ्गालका निम्न हिमालय अञ्चलका सबै जिल्लाहरूका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै पश्चिम बङ्गालका दक्षिण दिनाजपुर, कालिम्पोङ र जलपाइगुडी जिल्लाका एक वा दुई स्थानहरूमा भारी वर्षा हुने प्रबल सम्भावना रहेको छ। यसको साथै उत्तर र दक्षिण दिनाजपुर, मालदा र कुचबिहार जिल्लाका एक वा दुई स्थानहरूमा मेघगर्जन, चट्यान र हुरी बतास चल्ने सम्भावना छ र रहल जिल्लाहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन, चट्यान र हुरी बतास चल्ने प्रबल सम्भावना रहेको छ भने मौसम विभागबाट सूचित गरिएको छ।

0: पनि भ्रमण गर्नुहुने कार्यक्रम रहेको थियो। भोलि राष्ट्रपति मुर्मुद्वारा नाथुला क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। यसपछि उहाँले गान्तोकको मनन केन्द्रमा आयोजना हुने सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा मुख्य अतिथिको रूपमा सहभागी बन्नुहुनेछ। उहाँको भ्रमण आगामी 28 मईसम्म निर्धारित रहेको छ। सिक्किमका मुख्य सूचना आयुक्त कुबेर भण्डारीले आज नयाँ दिल्लीमा केन्द्रीय सूचना आयोगका मुख्य सूचना आयुक्त राजकुमार गोयलसँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा उहाँहरूबीच आरटीआई ऐन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र भिडियो कन्फरेन्सिङ मार्फत अनलाइन सुनवाई गरी न्यायमा नागरिकको पहुँचलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको जानकारी प्राप्त भएको छ। लोकभवनमा आज सिक्किम उच्च अदालतकी न्यायाधीश श्रीमती मीनाक्षी मदन राईले राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा सर्वोच्च अदालतको कलेजियमद्वारा श्रीमती मीनाक्षी मदनलाई पटना उच्च अदालतको मुख्य न्यायाधीश मनोनित गरिएकोमा राज्यपालले बधाई एवं शुभकामना व्यक्त गर्नुभयो। यसअघि श्रीमती राईले आज बिहान मुख्यमन्त्री श्री प्रेमसिंह तामाङसँग पनि भेट गर्नुभयो। पटना उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा पदोन्नति र यो उच्च प्रतिष्ठित पदमा पुग्ने सिक्किमकी पहिलो महिला न्यायाधीश बन्नु अत्यन्तै गर्व र सम्मानको विषय हो भन्दै मुख्यमन्त्रीले न्यायपालिका प्रतिको उहाँको समर्पण, निष्ठा र प्रतिष्ठित सेवाको उच्च प्रशंसा गर्नुभएको छ। साथै उहाँलाई सिक्किम सरकार र जनताको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। भारतका निर्वाचन आयोगका उपनिदेशक अपूर्व कुमार सिंहले आज बल्लखानी स्थित सिक्किमका मुख्य निर्वाचन अधिकारीको कार्यालयबाट राज्यका 6 वटै जिल्लाका सूचना अधिकारीहरूसँग भिडियो कन्फरेन्सको माध्यमबाट संचार र मीडिया सम्बन्धमा एक बैठक गर्नुभयो। उक्त बैठक मतदाता नामावलीको एसआईआरका लागि तय गरिएको मानक सञ्चालन प्रक्रियामा केन्द्रित थियो। उपनिदेशकले सहभागीहरूलाई एसआईआर प्रक्रियाका उद्देश्यहरूबारे जानकारी गराउनुभयो। यसलाई सुचारू रूपमा सम्पन्न गर्न मिडियाको भूमिकाबारे प्रकाश पार्दै एसआईआर प्रक्रियामा सन्तुलित र सही समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकतामा जोर दिनुभयो। सिक्किम राज्य सहकारी संघका अध्यक्ष एवं उत्तर पूर्व राज्य सहकारी संघ मञ्चका मुख्य संयोजक डाक्टर मंगलजीत राईको नेतृत्वमा गएको एउटा प्रतिनिधिमण्डलले हिजो गुवाहाटी लोकभवनमा सहकारी संवाद विषयवस्तु अन्तर्गत असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यसँग शिष्टाचार भेट गर्यो। भेटका क्रममा डाक्टर राईले राज्यपाललाई भ्रमणको मुख्य उद्देश्य क्षेत्रमा सहकारी कार्यलाई अझ बलियो र प्रवर्तन गर्न सहकारी संघद्वारा भइरहेका विभिन्न पहलबारेमा विस्तृत जानकारी गराउनुभयो। प्रतिनिधिमण्डलमा अरुणाचल प्रदेश र असमका उच्च पदाधिकारीहरू पनि सामेल थिए। पाक्योङ जिल्लाको स्वास्थ्य तथा परिवार कल्याण विभागले पाक्योङ प्रहरी चौकी र माचुङ प्राथमिक स्वास्थ्य केन्द्रसँगको समन्वयमा माचुङ क्षेत्रमा चुरोट तथा अन्य सुर्तिजन्य पदार्थ ऐन COTPA कोटपा अन्तर्गत एक प्रवर्धन अभियान सञ्चालन गर्यो। यस अभियान अवधिमा स्थानीय शैक्षिक र व्यावसायिक संस्थान अनुगमन गरिएको थियो। कोटपा ऐन मुताबिक शैक्षिक संस्थाहरूको 100 गजको दायराभित्र खुल्ला चुरोट र सुतिजन्य पदार्थको बिक्रीमा प्रतिबन्धको प्रावधान छ। अनुगमन टोलीले सार्वजनिक र व्यावसायिक प्रतिष्ठानहरूमा अनिवार्य रूपमा धुम्रपान निषेध अर्थात् नो स्मोकिङको साइनबोर्ड भएको या नभएको बारे निरीक्षण गरेको छ। समाचार पूरा भयो।
1: पुनः स्वागत सम्पूर्ण श्रोतहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। तब भने यहाँहरूलाई अहिलेको रहल साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरू सम्बन्धी छोटो जानकारी दिइरहेका छौं। अब केही क्षणमा 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार, बेलुकी 7:05 केही लोकनी आधुनिक गीतहरू सुन्नुहुनेछ। कार्यक्रम युवावाणी जसमा रेडियो र भावनाको सम्बन्ध विषयमा केही जानकारी दिनेछौ 8:00 अनि 8:30 कार्यक्रम चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसारण गरी सुनाउनेछौ 9:00 स्पोटलाइट, 9:30 मनिटक अनि मन्थन अनि राति 10:00 कार्यक्रम आजका फनकार। भोलि 6:25 शुभारम्भ हुनेछ हाम्रो अधिवेशन भने शुरूआत गर्नेछौ कार्यक्रम अर्चनाबाट। के आधुनिक गीतहरू सुन्नुहुनेछ कार्यक्रम शुभ प्रभातमा 7:07 भजन, 7:15 7:35 कार्यक्रम संगीत प्रभा कार्यक्रम, कथा सफलताको 8:30 कार्यक्रम सन्दर्भ 8:45, 9:05 फिल्मी गीतको कार्यक्रम रहनेछ। मासिक पत्रिका कार्यक्रम माधुरीका 9:35 बिहान 10:05 यहाँहरूको प्रिय कार्यक्रम हेलो खरसाङ। कार्यक्रम हाम्रो सरोकार 10:30, 11:07 कार्यक्रम स्वर माधुरी।

बंगला संगीतको कार्यक्रममा साहेब शंकर ब्यानर्जीसितको अन्तर्वार्ता सुनाउनेछौ। 11:30, 12:05 अनुरोध गीत संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम 12:30 दिउँसोको 2:30 केही लोक तथा आधुनिक गीत यहाँहरूले सुन्न सक्नुहुनेछ। फिल्मी गीतको कार्यक्रम 3:00, 3:20 कार्यक्रम विश्वमा हामी, विषय देशको प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू। आकाशवाणी खरसाङ पोडकास्ट 4:00, 4:30 शिक्षा ज्योति। यस कार्यक्रममा स्यारोन लेप्चाले केही जानकारी दिनुहुनेछ लियो टल्स्टय विषयमा भने साँझको 5:07 सुनाउनेछौ कार्यक्रम जय जवान। गाउँले सभा 6:10 जसमा पहिरोको कारण रोकथाम विषयमा केही जानकारी दिनेछौ। यस केन्द्रको प्रादेशिक समाचार 6:50 बेलुकी 7:05 केही लोक अनि आधुनिक गीतहरू सुनाउनेछौ भने यो अनि कार्यक्रम अन्तर्गत कोशेली मैले मन पराएका गीतहरू रातिको 8:00, 8:30 कार्यक्रम चर्चा चौतारी। यसको साथै आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसारण गरी सुनाउनेछौ 9:15 स्पोटलाइट, 9:30 चर्चाका विषय अनि राति 10:00 कार्यक्रम आजका फनकार। यी तथ्य अहिलेको रहल, साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूका संक्षिप्त रूपरेखा। यी कार्यक्रमहरू यहाँहरूले एफएम 103.5 MHz साथै न्यूजन एआईआर एप अनि दार्जीलिङको एफएम 102 MHzमा आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्न सक्नुहुनेछ। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। मौसमको प्राप्त विज्ञप्ति अनुसार बितेका दिनहरूमा सिक्किम राज्य सहित पश्चिम बंगालका निम्न हिमालय अञ्चलका अधिकांश जिल्लाहरूमा हल्का वर्षा भयो भने केही स्थानहरूमा मौसम सुखा रह्यो। आगामी 36 घण्टाभित्रमा सिक्किम राज्य सहित पश्चिम बंगालका निम्न हिमालय अञ्चलका सबै जिल्लाहरूका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै पश्चिम बंगालका दक्षिण दिनाजपुर, कालिम्पोङ र जलपाइगुडी जिल्लाका एक वा दुई स्थानहरूमा भारी वर्षा हुने प्रबल सम्भावना रहेको छ। यसको साथै उत्तर र दक्षिण दिनाजपुर, मालदा र कुचबिहार जिल्लाका एक वा दुई स्थानहरूमा मेघ गर्जन, चट्टान र हुरी बतास चल्नेछ र रहल जिल्लाका एक वा दुई स्थानहरूमा मेघ गर्जन, चट्टान र हुरी बतास चल्ने प्रबल सम्भावना छ भन्ने मौसम विभागबाट सूचित गरेको छ।

0: अब सुन्नुहोस् वरिपरिको ताजा हालखबर प्रादेशिक समाचारमा यस केन्द्रबाट।
1: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि सिक्किमको तीन दिने भ्रमणमा हुनुहुन्छ। उहाँले अर्किडेरियमको भ्रमण साथै पिंक बसलाई हरियो झण्डा देखाउनुभयो। केन्द्र सरकारले घुसपैठ र अन्य कारणले गर्दा हुने जनसांख्यिकीय परिवर्तनका चुनौतीहरूको सामना गर्न एक उच्च स्तरीय समिति गठन गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले अन्नपूर्ण योजनाका फारमहरू बुधबार नवान्नबाट जारी गरिने घोषणा गर्नुभएको छ। आगामी 1 जुनदेखि टाइगर हिलको टोकन हटाउन बारे हालसम्म कुनै स्पष्ट नभएको दार्जीलिङका महकुमा अधिकारी डाक्टर बनोमली रोयले बताउनु भएको छ र कर्मचारी भविष्य निधि संगठनले 7 करोड 30 लाख रूपियाँ बकाया भुक्तानी नगरेकोमा लङभ्यू चियाबारीका निर्देशक सौरभ गर्ग विरूद्ध पक्राउ वारेन्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मु सिक्किमको 3 दिवसीय भ्रमणका लागि आज गान्तोक आइपुग्नुभयो। लिभिङ हेलिप्याडमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र अन्य वरिष्ठ विशिष्ट व्यक्तिहरूले राष्ट्रपतिको स्वागत गर्नुभयो। आफ्नो भ्रमणको पहिलो दिन राष्ट्रपतिले राज्यमा सुरक्षित र पहुँचयोग्य परिवहन सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूका लागि समर्पित पिंक बसहरूलाई हरियो झण्डा देखाउनुभयो। राष्ट्रपतिले सिक्किमको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गर्न रिच पार्कमा स्थित अर्किडेरियमको भ्रमण गर्नुभयो। उहाँले दुर्लभ पाण्डुलिपि र बौद्ध सांस्कृतिक कलाकृतिहरूको संरक्षणका लागि प्रसिद्ध नामग्याल तिब्बत विज्ञान संस्थानको पनि भ्रमण गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन राष्ट्रपतिले नाथुला पासको भ्रमण गर्नुहुनेछ र गान्तोकमा रहेको सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन उहाँले सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। यसका साथै सिक्किम यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने देशको 15 राज्य बन्नेछ। उहाँलाई लोकभवनमा आज राज्यपाल तथा मुख्यमन्त्रीद्वारा राज्यको जनताको पक्षमा न्यानो स्वागत जनाइयो। केन्द्र सरकारले घुसपैठ र अन्य कारणले गर्दा हुने जनसांख्यिकीय परिवर्तनका चुनौतीहरूको सामना गर्न एक उच्च स्तरीय समिति गठन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले एक सोसियल मिडिया पोस्टमा भन्नुभएको छ, यस समितिको अध्यक्षता सर्वोच्च न्यायालयका पूर्व न्यायाधीश प्रकाश प्रभाकर नाउलेकरले गर्नुहुनेछ। जनगणना आयुक्तका साथ पूर्व आईएएस अधिकारी दुर्गा शंकर मिश्रा, पूर्व आईपीएस अधिकारी बालाजी श्रीवास्तव र अर्थशास्त्री डाक्टर शमिका रविलाई यस समितिको सदस्य नियुक्त गरिएको छ। गृह मन्त्रालयमा संयुक्त सचिवले यस समितिमा सदस्य सचिवको रूपमा कार्य गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष लाल किल्लाबाट स्वतन्त्रता दिवसको भाषणमा जनसांख्यिकीय परिवर्तन सम्बन्धी उच्च स्तरीय समिति गठनको घोषणा गर्नुभएको थियो। श्री अमित शाहले भन्नुभएको छ, घुसपैठ र अन्य कारणहरूले गर्दा अस्वाभाविक जनसांख्यिकीय परिवर्तनहरू भइरहेका छन्, जुन कुनै पनि राष्ट्रको वर्तमान र भविष्यको लागि ठूलो चुनौती हो। केन्द्रीय गृहमन्त्री अमित शाहले जूनको मध्यमा पश्चिम बंगालको भ्रमण गर्नुहुने सम्भावना छ। आधिकारिक सूत्रहरूले आज यसको जानकारी दिएका छन्। गृहमन्त्री शाहले सुरक्षा व्यवस्थाको समीक्षा गर्न सीमावर्ती क्षेत्रहरूको भ्रमण गर्ने सूत्रहरूले बताएका छन्। यसका साथै सीमा सुरक्षा, घुसपैठ, गाईवस्तु र लागू औषध तस्करी तथा सीमा क्षेत्रमा सुरक्षा सम्बन्धी उच्च स्तरीय समीक्षा बैठक पनि हुनेछ। सूत्रहरू अनुसार गृहमन्त्रीले सीमा सुरक्षा बलका वरिष्ठ अधिकारीहरू, राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी र प्रशासनिक अधिकारीहरूका साथ भेटघाट गर्ने सम्भावना छ। सीमावर्ती जिल्लाका पुलिस अधिकारीहरूलाई सतर्क रहन निर्देश दिएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कल्याणीमा आयोजित प्रशासनिक समन्वय बैठकपछि कैयन ठूला घोषणाहरू गर्नुभएको छ। बैठकमा नदिया, उत्तर चौबिस परगना र हुगली जिल्लाका प्रशासनिक अधिकारीहरू लगायत मन्त्रीमण्डलका सदस्यहरू उपस्थित थिए। मुख्यमन्त्रीले लक्ष्मी भण्डार योजनालाई अन्नपूर्ण भण्डार योजनामा परिवर्तन गर्ने प्रक्रिया चाँडै पूरा हुने बताउनुभयो। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
2: मुख्यमन्त्रीले अन्नपूर्ण योजनाका फारमहरू बुधबार नवन्नबाट जारी गरिने घोषणा गर्नुभएको छ। यो फारम अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुनेछ। योजनाका लाभ लिनका लागि लाभार्थीहरूले फारम भर्नु अनिवार्य छ। मुख्यमन्त्री अनुसार जति चाँडो नामाङ्कन प्रक्रिया पूरा हुन्छ त्यति नै चाँडो लाभहरू प्राप्त हुन थाल्नेछन्। अन्नपूर्ण भण्डार योजना पूर्ण रूपमा सञ्चालन नभएसम्म लाभार्थीहरूले लक्ष्मी भण्डार योजनाबाट लाभ पाइरहनेछन् भनी उहाँले स्पष्ट पार्नुभयो। अन्नपूर्ण भण्डारको प्रक्रिया बुधबारदेखि सुरु हुनेछ। मुख्यमन्त्रीले यो योजनाको लाभ भारतीय नागरिकहरूले मात्र पाउन सक्ने पनि बताउनुभयो। राज्य सरकारले मा क्यान्टिन बारे पनि एउटा ठूलो निर्णय गरेको छ। अब साताको दुई दिन पाँच रुपियाँमा माछा र भात क्यान्टिनमा उपलब्ध गराइनेछ। मुख्यमन्त्रीले राज्यमा हाल लगभग 400 मा क्यान्टिन सञ्चालित भइरहेको बताउनुभयो। स्वास्थ्य विभाग बारे पनि एउटा महत्वपूर्ण घोषणा गरिएको छ। मुख्यमन्त्रीले आयुष विभागलाई स्वास्थ्य विभागबाट अलग गरिने र अब यो विभागले स्वतन्त्र रूपमा काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो स्वास्थ्य साथी योजनालाई आयुष्मान भारत योजनामा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरिएको छ। यो प्रक्रिया पूरा नभएसम्म मानिसहरूले स्वास्थ्य साथी योजनाको लाभ प्राप्त गरिरहनेछन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
1: पश्चिम बंगालको शुभेन्दु सरकारद्वारा होल्डिङ सेन्टर स्थापना गर्ने निर्देशपछि उत्तर चौबिस परगना जिल्लाको हाकिमपुर सीमा क्षेत्रमा हलचल बढेको छ। आज बिहान सीमा सुरक्षा बल बीएसएफको चेकपोस्ट नजिकै ठूलो संख्यामा अवैध बंगलादेशी नागरिकहरू आफ्ना सामानहरू लिएर भेला भएका देखियो। प्रत्यक्षदर्शीहरू अनुसार हिजो पनि चेकपोस्ट नजिकै स्थापना गरिएको अस्थायी शिविरमा लगभग 100 बंगलादेशी घुसपैठ उपस्थित थिए भने 30 40 जना बाहिर पर्खिरहेका थिए। हालै प्रदेशको नयाँ राज्य सरकारले अवैध

0: को खबरहरू प्रकाशमा आएका थिए। राज्यमा सत्ता परिवर्तनपछि सिलगढी नगर निगममा राजनीतिक गतिविधि तीव्र भएको छ। तृणमूल कंग्रेसका पार्षदहरूको व्हाट्सएप ग्रुपमा उपमेयर रञ्जन सरकारले परिषद दलको नेताको पद त्याग्ने आफ्नो मनसाय स्पष्ट रूपमा संकेत गरेका छन्। प्राप्त जानकारी अनुसार हिजो नगर निगममा पार्षद दलको बैठक तय गरिएको थियो, जुन प्रत्येक बोर्ड मिटिङ भन्दा पहिले हुन्छ, तर रञ्जनद्वारा पद छोड्ने इच्छा जताएको कारण बैठक स्थगित गरियो। मेयर गौतम देवले पनि यस कुराको पुष्टि गर्दै रञ्जन सरकारको प्रस्तावबारे उहाँलाई जानकारी भएको र यस मुद्दामा उहाँसित कुराकानी गर्ने बताउनु भएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल एक्स एट एआईआर न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी खरसाङ हो। आगामी 1 जुनदेखि टाइगर हिलको टोकन हटाउनबारे हालसम्म कुनै स्पष्ट नभएको दार्जिलिङका महकुमा अधिकारी डाक्टर बेनोमली रोयले बताउनु भएको छ। उहाँले आगामी आदेश नआएसम्म टोकन प्रक्रिया जारी रहने बताउनुभयो।
4: Today I have seen on newspaper in Millennium Post where they mentioned that from 1st June the token system at Tiger Hill is going to abolish. But this decision has been not taken, is a status meeting. It will be running at the token system jo bhi hai, token system abhi chalu hai, token systems is will be running for in future until further order.
0: कर्मचारी भविष्य निधि संगठनले 7,30,00,000 रुपियाँ बकाया भुक्तानी नगरेकोमा लङभ्यू चियाबारीका निदेशक सौरभ गर्ग विरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ। अधिक जानकारी हाम्रा संवाददाताबाट।
5: वारेन्ट सिलगढी क्षेत्रीय कार्यालयका सहायक पीएफ कमिश्नर अंकित श्रीवास्तवद्वारा खरसाङ थानामा पठाइएको जानकारी प्राप्त भएको छ। यदि पूर्ण रकम तुरन्तै डिमाण्ड ड्राफ्ट मार्फत भुक्तानी नगरिएमा पुलिसलाई गर्गलाई पक्राउ गर्न र 24 घण्टाभित्र सिलगढीको भविष्य निधि भवनमा रहेको रिकभरी अधिकारी समक्ष पेश गर्न निर्देशन दिएको छ। कर्मचारी भविष्य निधि ऐन 1952 अन्तर्गत 2013 देखि 2022 सम्मको अवधिलाई बक्यौताले समेट्छ। स्मरण रहोस्, दार्जिलिङका सांसद राजु विष्टको 19 मेमा लङ्ग्यू चियाबारीको भ्रमणपछि सार्वजनिक कोषमा चुक्ता नगर्नेहरू विरूद्ध कार्यवाहीको लागि कडा चेतावनी दिनुभएको थियो। श्री विष्टले जिल्ला प्रशासन, पुलिस र श्रम अधिकारीहरूलाई तत्काल संकट समाधान गर्न दबाव दिनुभएको थियो भने कामदारहरूलाई मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको पश्चिम बंगालको भाजपा सरकारले न्याय सुनिश्चित गर्नेछ भन्ने आश्वासन पनि दिनुभएको थियो। 6 महिनादेखि भुक्तानी नभएको जियाला र पीएफ र अन्य पारिश्रमिकमा 11 करोड रुपियाँ भन्दा बढी बाँकी रहेको भन्दै कामदारहरू हाल पनि रिले अनसनमा छन्। दिव्यतम अधिकारी, आकाशवाणी समाचार, खरसाङ।
0: बिजनबारीमा गोजामुमो पुल बिजनबारी गोक समिष्ठीको आयोजनामा तथा गोरामुमो भाजपा अनि क्रामकपा समर्थकहरूको संयुक्त सभा सम्पन्न भयो। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा गोजामुमो पुल बिजनबारी गोक समिष्टि संयोजक अजय सुब्बाले आगामी 6 जुनको दिन समिष्ठीमा दार्जिलिङ विधानसभा क्षेत्रका नवनिर्वाचित विधायक नोमन राईले भ्रमण गर्ने बताउनु भएको छ। विधायकले राईले सिंगला केराबारी कर्मटार गोकपुल बजार हुँदै बिजनबारीसम्म भ्रमण गर्दै मतदाताहरूलाई आभार प्रकट गर्ने कार्यक्रम रहेको पनि जानकारी प्राप्त भएको छ। कालेबुङमा भारतीय जनता पार्टीको थप एक नयाँ कार्यालयको उद्घाटन गरिएको छ। भाजपा जिल्ला समिति अध्यक्ष सञ्जीव लामा, उपाध्यक्ष शुभ प्रधान, महासचिव साङदेङ लेप्चा, अन्य पार्टी प्रतिनिधि अनि कार्यकर्ताहरूको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक

0: ब्लक कमिटी टोलीले आज मिरिक खण्ड विकास कार्यालयमा पुगेर विभिन्न जन सरोकारका विषयहरूलाई लिएर सहखण्ड विकास अधिकारी समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: ब्लक कमिटी सभापति समीर तामाङ तथा सचिव सुजित तामाङको नेतृत्वमा पुगेको टोलीले पञ्चायत क्षेत्रभित्र सञ्चालन भएका विभिन्न विकासमूलक योजनाहरूमा कथित रूपमा भएको भ्रष्टाचारप्रति गम्भीर ध्यान आकर्षण गराउँदै आवश्यक छानबिन तथा कारवाहीको माग गरेको छ। यसरी नै टोलीले सय दिने रोजगार योजना, हर घर जल योजना लगायत अन्य योजनाहरूमा देखिएका समस्याहरूबारे प्रत्यक्ष रूपमा अवगत गराउँदै अब उपरान्त सबै सरकारी सुविधा तथा सहुलियतहरू पारदर्शी र निष्पक्ष ढंगले जनसाधारणसम्म पुर्याउनु पर्ने विषयमा ध्यान आकर्षण गरिएको जानकारी गोरामोमो मिरिक ब्रान्चका सदस्य सहदेव रन पहिले गराउनु भएको छ। यस क्रममा खण्ड विकास सह अधिकारी मिलन मलेटकारले भविष्यमा सरकारी तथा विकास सम्बन्धी सम्पूर्ण कार्यहरू निर्धारित नियम कानून अनुसार पारदर्शी ढंगले सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि श्री रन पहिले बताउनु भएको छ। आकाशवाणी खरसाङका लागि मुस्कान राईको यो रिपोर्ट।
0: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कार्यालय दार्जीलिङमा जीटीए कर्मचारी संगठनका प्रतिनिधिहरूले पार्टी अध्यक्ष मन घिसिङसित शिष्टाचार भेटघाट गर्दै विभिन्न महत्वपूर्ण विषयमा छलफल गरेका छन्। देवप्रकाश खवासको नेतृत्वमा पुगेको प्रतिनिधि मण्डलले पार्टी अध्यक्ष मन घिसिङ समक्ष कर्मचारीहरूको विभिन्न समस्या माग तथा समसामयिक विषयहरूबारे जानकारी गराएका उनीहरूले वर्तमानमा जीटीएभित्र कार्यरत कर्मचारीहरूले भोगिरहेका समस्याहरूलाई सकारात्मक रूपमा समाधान गरिदिन संगठनले श्री घिसिङसित विशेष अनुरोध गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि सिक्किमको 3 दिने भ्रमणमा हुनुहुन्छ। उहाँले अर्किडेरियमको भ्रमण साथै पिङ्क बसलाई हरियो झण्डा देखाउनुभयो। केन्द्र सरकारले घुसपैठ र अन्य कारणले गर्दा हुने जनसांख्यिकीय परिवर्तनका चुनौतीहरूको सामना गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले अन्नपूर्ण योजनाका फारमहरू बुधबार 59 जारी गरिने घोषणा गर्नुभएको छ र कर्मचारी भविष्य निधि संगठनले 7,30,00,000 रुपियाँ बकाया भुक्तानी नगरेकोमा लङभ्यू चियाबारीका निदेशक सौरभ गर्ग विरूद्ध पक्राउ वारेन्ट जारी गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
2: यहाँहरू जुडिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्रसित। त अब यहाँहरूलाई केही क्षण मनोरञ्जन गराउन लिएर आएका छौं केही लोकनी आधुनिक गीतहरू। प्रथमत सुनाइरहेछौ केही लोकगीतहरू भीमकान्त गुरुङको स्वरमा। स्वीकार्नुहोस्।

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

मेवा कान्त गुरुङको शर्मा लोकगीत यहाँहरूले सुनिहाल्नुभयो। अब पालो आधुनिक गीतको त स्वीकार्नुहोस् कृष्ण शर्माको स्वरलाई यी आधुनिक गीतहरूमा।

0: काशवाणी हो समाचार वंदना राय बाट सुन्न होस। शुरूमा इस बुलेटिन का प्रमुख समाचार। विदेश मंत्री डॉ एस जयशंकर को अध्यक्षता में क्वाड विदेश मंत्री को बैठक आज नया दिल्ली में संपन्न भयो। राष्ट्रपति द्रौपदी मुर्मू आज तीन दिने भ्रमण में सिक्किम आईपुग्नुभयो। वहां अर्किडेरियम र नामग्याल इंस्टीट्यूट अफ टिबेटोलॉजी को भ्रमण गर्नुभयो। गृहमंत्री अमित शाह आज राजस्थान को बीकानेर नजीकैको सांचु चौकी में प्रहरी सम्मेलनलाई संबोधन गर्दै अपरेशन सिन्दूर को क्रम में सीमा सुरक्षा बल को भूमिका को प्रशंसा गर्नुभयो। युवा मामिला तथा खेलकूद मंत्री मनसुख मंडाविया आज भन्नुभयो 2036 को ओलंपिक खेल आयोजना गर्ने भारत को दावेदारी ध्यान में राख्दै भविष्य को ओलंपिक खेल को सूची में योगासनलाई समावेश गर्न जोड़ दिइनेछ। र आईपीएल प्लेअफ क्रिकेट में धर्मशाला में क्वालिफायर वन मुकाबला में वर्तमान चैंपियन रॉयल चैलेंजर्स बेंगलुरू ने गुजरात टाइटन्ससँग साँझ 7:30 बजेदेखि खेल्ने छ। टस जितेर गुजरात टाइटन्सले पहिले बोलिंग गर्ने भएको छ। अब समाचार विस्तारमा विदेश मंत्री डॉ एस जयशंकर को अध्यक्षता में क्वाड विदेश मंत्री को बैठक नया दिल्ली में संपन्न भयो। बैठक में अस्ट्रेलिया की विदेश मंत्री पेनी वांग, जापान का विदेश मंत्री तोशिमित्सु मोतेगी र अमेरिकी विदेश मंत्री मार्को रूबियो ले भाग लिएका थिए। बैठक बारे श्री जयशंकर ले भन्नुभयो
1: Economic resilience should be promoted.
2: बैठक में आर्थिक मजबूती बनाए रखने, आपूर्ति श्रृंखला को मजबूत करने, विश्वसनीय और सुरक्षित तकनीकों का प्रसार करने तथा उत्पादन क्षमता में वृद्धि करने पर चर्चा हुई। ऊर्जा और उर्वरक की वर्तमान उपलब्धता के साथ साथ महत्वपूर्ण खनिजों और संसाधनों की उपलब्धता पर भी बात हुई। हमारा लक्ष्य आपसी सहयोग को मजबूत करना तथा दूसरों की सहायता करना है। हम क्वाड देश आदान प्रदान से विकास और समृद्धि की खोज में नवाचार और रचनात्मकता को बढ़ावा देते हैं।
0: भारत अस्ट्रेलिया जापान र अमेरिकाले आज सुसंचालित स्थिर पारदर्शी सुरक्षित र लचिलो ऊर्जा बजार सुनिश्चित गर्न प्रतिबद्धता दोहोर्याए। विशेष गरी विश्वव्यापी ऊर्जा बजारमा अवरोधहरूको अवधिमा एकअर्काको ऊर्जा सुरक्षा आवश्यकताहरूलाई समर्थन गर्न सहयोगलाई तीव्र बनाउन देशहरू सहमत भए। ती देशहरूले कानूनको शासन सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरे। क्वाड विदेश मन्त्रीहरूको बैठकको संयुक्त वक्तव्यमा भनिएको छ क्वाड राष्ट्रहरूले पश्चिम एशियाको स्थितिबारे छलफल गरे र कूटनीतिक प्रयासहरूको समर्थन गर्दै क्षेत्रमा दिगो शान्तिको आशा व्यक्त गरे। उनीहरूले नौवहन अधिकार र स्वतन्त्रता होर्मुज जलडमरू मध्य र लाल सागर हुँदै विश्वव्यापी वाणिज्यको सुरक्षा र निर्बाध प्रवाहको सम्बन्धमा समुद्रको कानून सम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धिमा प्रतिविम्बित अन्तर्राष्ट्रिय कानूनको पालना गर्ने महत्वलाई दोहोर्याए। क्वाड राष्ट्रहरूले आज नयाँ दिल्लीमा आयोजित क्वाड विदेश मन्त्रीहरूको बैठकमा गठबन्धन एजेण्डाको प्रगतिको समीक्षा गरे र हिन्द प्रशान्त सम्बन्धी क्षेत्रीय र विश्वव्यापी विकासको बारेमा पनि छलफल गरे। बैठकको समापनपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका अतिरिक्त सचिव के नागराज नायडूले भने बैठकले स्वतन्त्र र खुल्ला हिन्द प्रशान्तप्रति क्वाडको प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो। उनले भने कि छलफल समुद्री र अन्तर्राष्ट्रिय सुरक्षा आर्थिक समृद्धि सुरक्षा र महत्वपूर्ण तथा उदयमान प्रविधिहरू र मानवीय सहायता एवं विपद प्रतिक्रिया सहित क्वाड सहयोगका चार स्तम्भहरू वरिपरि केन्द्रित थियो। विदेश मन्त्रीहरूले सीमापार आतंकवाद सहित सबै रूप र अभिव्यक्तिहरूमा आतंकवादको कड़ा निन्दा गरेको पनि श्री नायडूले बताए।
3: आतंकवाद से सख्ती से निपटना क्वाड सहयोग का एक महत्वपूर्ण स्तंभ बना हुआ है। विदेश मंत्रियों ने सीमा पार आतंकवाद और आतंकवाद के सभी रूपों की कड़ी निंदा की। संयुक्त बयान में विशेष रूप से पहलगाम आतंकी हमले की निंदा की गई और आतंकवादी गुटों उनके वित्त पोषण और प्रायोजकों के खिलाफ निर्णायक अंतर्राष्ट्रीय कार्रवाई की आवश्यकता पर बल दिया गया।
1: टेररिस्ट एंटिटीज फाइनेंसेस एंड स्पॉन्सर्स।
0: भारत र अमेरिकाले आज महत्वपूर्ण खनिजहरू र दुर्लभ मृदा तत्वहरूको आपूर्ति खनन र प्रसंस्करण सुनिश्चित गर्ने उद्देश्यले प्रमुख द्विपक्षीय ढाँचामा हस्ताक्षर गरे। यो ऐतिहासिक सम्झौता दिल्लीमा विदेश मन्त्री डॉ एस जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रूबियो बीच भएको थियो। राष्ट्रपति द्रौपदी मुर्मू आज तीन दिन भ्रमण में सिक्किम आईपुग्नुभयो। वहां अर्किडेरियम र नामग्याल इंस्टीट्यूट अफ टिबेटोलॉजी को भ्रमण गर्नुभयो। राज्यपाल ओम प्रकाश माथुर, मुख्यमंत्री प्रेम सिंह तामाङ र अन्य विशिष्ट व्यक्तिहरूले राष्ट्रपतिलाई अर्किडेरियम में स्वागत गर्नुभयो, जुन अर्किड खेती र प्रदर्शन गर्न तैयार पारिएको एक समर्पित जलवायु नियन्त्रित ग्रीन हाउस हो। राष्ट्रपतिले अर्किडेरियम में राज्य को समृद्ध पारिस्थितिकी र पुष्प सम्पदा को अवलोकन गर्नुभयो। भोलि राष्ट्रपतिले नथुला पासको भ्रमण गर्नुहुनेछ र सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन उनले सिक्किम पुलिसलाई भारतको राष्ट्रपतिको पुलिस कलर पदक प्रदान गर्नुहुनेछ। सिक्किम यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने 15औं राज्य बन्नेछ। यो आकाशवाणी हो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज अपरेशन सिन्दूरको बेलामा सीमा सुरक्षा बलको भूमिकाको प्रशंसा गर्दै यसले सीमाको मजबूतीका साथ रक्षा मात्र गरेन तर सीमावर्ती जिल्लाहरूमा बस्ने मानिसहरूको मनोबल पनि बढ़ायो भन्नुभयो। वहाँले सीमा सुरक्षालाई पूर्ण रूपमा सुरक्षित बनाउन बीएसएफ, सेना, प्रशासन र सतर्क नागरिकहरू सम्मिलित चार स्तरीय ग्रिड सिर्जना गर्ने कुरामा जोड़ दिनुभयो। श्री शाहले आज राजस्थानको बीकानेर नजिकै रहेको बीएसएफको सान्चु चौकीमा प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। वहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारमा देशको सुरक्षा ढाँचामा ठूलो परिवर्तन आएको छ भन्नुभयो। यस अवसरमा गृहमन्त्रीले सीमा चौकीहरूमा 14 नवनिर्मित महिला ब्यारकहरूको वर्चुअल रूपमा उद्घाटन पनि गर्नुभयो। युवा मामिला तथा खेलकूद मन्त्री मनसुख मण्डाविया आज भन्नुभयो 2036 को ओलम्पिक खेल आयोजना गर्ने भारतको दावेदारीलाई ध्यानमा राख्दै भविष्यको ओलम्पिक खेलको सूचीमा योगासनलाई समावेश गर्न जोड़ दिइनेछ। नयाँ दिल्लीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो अहमदाबादले 4-8 जूनसम्म पहिलो विश्व योगासन च्याम्पियनशीप आयोजना गर्नेछ, जुन देशको परम्परागत कल्याण अभ्यासलाई विश्वव्यापी खेलकूद अनुशासनको रूपमा स्थापित गर्ने

0: सुन्दै हुनुहुन्थ्यो भुटान गीत। समय यस बेला बेलुकीको 7:50 भइरहेछ। त अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति सीपी राधाकृष्णनको विभिन्न सरकारी पहलहरूलाई उजागर गर्ने लेख साझा गर्नुभएको छ। केन्द्र सरकारले घुसपेट र अन्य कारकहरूबाट हुने जनसाङ्ख्यकीय परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। गृहमन्त्री अमित शाहले अपरेसन सिन्दुरको समयमा सीमा सुरक्षा बल बीएसएफको भूमिकाको प्रशंसा गर्नुहुँदै बलले सीमाको दृढतापूर्वक रक्षा मात्र होइन तर सीमावर्ती जिल्लाका जनताको मनोबल पनि बढाएको बताउनुभयो। भारत अनि अमेरिकाले आज महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वी तत्त्वहरूको आपूर्ति खानी साथै प्रशोधन सुनिश्चित गर्ने उद्देश्यले एक ऐतिहासिक द्विपक्षीय ढाँचामा हस्ताक्षर गरेका छन्। अनि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईको भुक्तानी प्रवेशद्वार प्रणाली सुधार गर्न चार प्रमुख सार्वजनिक क्षेत्रका ब्याङ्कका वरिष्ठ अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति सीपी राधाकृष्णनको विभिन्न सरकारी पहलहरूलाई उजागर गर्ने लेख साझा गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै भन्नुभयो, देश अमृतकालमा सर्दै जाँदा उपराष्ट्रपतिले आफ्नो लेखमा देशभरिका मानिसहरू विशेष गरी नारी शक्ति, युवा र किसानहरूलाई फाइदा पुर्याउने सरकारी पहलहरूलाई उजागर गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, उपराष्ट्रपतिले स्वामी विवेकानन्द, तिरुवल्लपुर र सुब्रमण्यम भारतीबाट प्रेरणा लिँदै 2047सम्ममा विकसित भारत निर्माण गर्न सबैलाई मिलेर काम गर्न आह्वान गर्नुभएको छ। केन्द्र सरकारले घुसपैठ र अन्य कारकहरूबाट हुने जनसाङ्ख्यकीय परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै समितिको अध्यक्षता सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश प्रभाकर नावलेकरले गर्ने बताउनु भएको छ। जनगणना आयुक्तसँगै पूर्व आइएएस अधिकारी दुर्गा शङ्कर मिश्र, पूर्व आइपिएस अधिकारी बालाजी श्रीवास्तव र अर्थशास्त्री डाक्टर समीकार रविलाई समितिको सदस्यको रूपमा नियुक्त गरिएको छ। गृह मन्त्रालयका एक सहसचिव सदस्य सचिवको रूपमा काम गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष लाल किल्लाबाट आफ्नो स्वतन्त्रता दिवसको भाषणमा जनसाङ्ख्यकीय परिवर्तन सम्बन्धी उच्च स्तरीय समिति गठनको घोषणा गर्नुभएको थियो।
2: मैं आज देश के सामने एक चिंता, एक चुनौती के संबंध में आगाह करना चाहता हूँ। षड्यंत्र के तहत देश की डेमोग्राफी को बदला जा रहा है, एक नए संकट के बीज बोए जा रहे हैं और ये घुसपैठिए मेरे देश के नौजवानों की रोजी रोटी छीन रहे हैं, एक घुसपैठिए मेरे देश की बहन बेटियों को निशाना बना रहे हैं, ये बर्दाश्त नहीं होगा। ये घुसपैठिए भोले भाले आदिवासियों को भ्रमित करके उनकी जमीनों पर कब्जा कर रहे हैं, ये देश सहन नहीं करेगा और इसलिए एक हाई पावर डेमोग्राफी मिशन शुरू करने का निर्णय किया है।
1: श्री शाहले घुसपैठ र अन्य कारकहरूबाट हुने अप्राकृतिक जनसाङ्ख्यकीय परिवर्तन कुनै पनि राष्ट्रको वर्तमान र भविष्यको लागि प्रमुख चुनौती भएको बताउनुभयो। उहाँले जनसाङ्ख्यकीय परिवर्तन एक गम्भीर मुद्दा भएको र यो देशको सार्वभौमिकता मात्र होइन राष्ट्रिय सुरक्षा, कानून र व्यवस्था, सामाजिक संरचनामा गहन परिवर्तन र आदिवासी समाजको संरक्षणसँग पनि सम्बन्धित रहेको बताउनुभयो। गृहमन्त्रीले भन्नुभयो, यस समितिले अवैध बसाइसराई र अन्य अप्राकृतिक कारणहरूले गर्दा भारतभरि हुने जनसाङ्ख्यकीय परिवर्तनको व्यापक मूल्याङ्कन गर्नेछ। यसले धार्मिक र सामाजिक समुदायहरूको स्तरमा हुने असामान्य जनसङ्ख्या परिवर्तनहरूको ढाँचाहरूको पनि विश्लेषण गर्नेछ र योजनाबद्ध र समयबद्ध समाधान प्रस्ताव गर्नेछ। गृहमन्त्री अमित शाहले अपरेसन सिन्दुरको समयमा सीमा सुरक्षा बल बीएसएफको भूमिकाको प्रशंसा गर्नुहुँदै बलले सीमाको दृढतापूर्वक रक्षा मात्र होइन तर सीमावर्ती जिल्लाका जनताको मनोबल पनि बढाएको बताउनुभयो। उहाँले सीमालाई पूर्ण रूपमा अभेद्य बनाउन बीएसएफ, सेना प्रशासन र नागरिकहरू सम्मिलित चात स्तरीय ग्रिड सृजना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। श्री शाहले आज राजस्थानको बिकानेर नजिकैको सान्चो चौकीमा पुलिस सम्मेलनलाई सम्बोधन गर्नुहुँदै यस ग्रिडको सहायताले सीमाबाट निस्कने खतराको प्रभावकारी रूपमा सामना गर्न सकिने बताउनुभयो। सीमा सुरक्षामा सीमावर्ती गाउँहरू र त्यहाँका बासिन्दाहरूको भूमिकालाई उल्लेख गर्नुहुँदै श्री शाहले भन्नुभयो, यी गाउँहरूमा कल्याणकारी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्नेछ। सरकारले भारतीय रिजर्भ ब्याङ्कले जारी गरेको इमेलको दावीलाई अस्वीकार गरेको छ, जुन अनलाइन प्रसारित भइरहेको थियो। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले नकली इमेलले मानिसहरूलाई दान कार्यक्रम 2026 अन्तर्गत लटरी योजना जितेकोमा क्रेडिट शुल्क वा क्षतिपूर्ति तिर्न भनिएको बताइएको छ। जाँच इकाइले उक्त इमेल नकली भएको र मानिसहरूलाई ठग्ने प्रयास भएको बताएको छ। इकाइले भारतीय रिजर्भ ब्याङ्कले न त यस्तो इमेल जारी गरेको छ, न त लटरी वा अन्य कुनै योजनाको लागि दान कार्यक्रम चलाएको छ भनी स्पष्ट पारिएको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रवर्तन निदेशालयले आज चेन्नई र मदुरैको 5 स्थानमा अन्तर्राष्ट्रिय सम्बन्ध भएको प्रमुख लागु औषध तस्करी सिन्डिकेटसँग सम्बन्धित मुद्दामा खोजी कार्य गरेको छ। यो जाँच मनी लन्ड्रिङ रोकथाम ऐनको प्रावधान अन्तर्गत गरिएको थियो। यो जाँच राजस्व गुप्तचर निदेशालयले लागु औषध तथा मनोचिकित्सा पदार्थ ऐन र भन्सार ऐन अन्तर्गत अभियुक्त जोन ब्रिटो र अन्य विरुद्ध दायर गरिएका दुई आपराधिक उजुरीहरूको आधारमा सुरु गरेको मनी लन्ड्रिङ जाँचपछि गरिएको हो। प्रवर्तन निदेशालयले अनुसार यो सिन्डिकेट ठूलो मात्रामा लागु औषधको तस्करीमा संलग्न छ, जसमा लगभग 108 करोड मूल्यको 99 किलोग्राम चरस र 150 करोड मूल्यको 37 किलोग्राम भन्दा बढी मेथामफेटामाइन समावेश छ। भारत अनि अमेरिकाले आज महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वी तत्त्वहरूको आपूर्ति खानी साथै प्रशोधन सुनिश्चित गर्ने उद्देश्यले एक ऐतिहासिक द्विपक्षीय ढाँचामा हस्ताक्षर गरेका छन्। यो ऐतिहासिक सम्झौतामा विदेश मन्त्री डाक्टर एस जयशंकर अनि अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच दिल्लीमा हस्ताक्षर भएको हो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईको भुक्तानी प्रवेशद्वार प्रणाली सुधार गर्न 4 प्रमुख सार्वजनिक क्षेत्रका ब्याङ्कका वरिष्ठ अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभयो। बैठकको क्रममा श्री प्रधानले विद्यार्थीहरूलाई असुविधा हुनबाट बचाउन निर्बाध र सुरक्षित भुक्तानी प्रणालीको आवश्यकतामा जोड दिनुभयो। उहाँले ब्याङ्कहरूलाई समयमा नै कारोबार भुक्तानी समस्याहरूको द्रुत समाधान र बढी वा असफल भुक्तानीको अवस्थामा स्वचालित फिर्ता सुनिश्चित गर्न बलियो भुक्तानी प्रोटोकलहरू स्थापना गर्न सिबिएसईलाई सहयोग गर्न निर्देशन दिनुभयो। शिक्षा मन्त्रीले अवस्थित पूर्वाधारलाई बलियो बनाउन उन्नत प्राविधिक सुरक्षा उपायहरू, वास्तविक समय अनुगमन र द्रुत गुनासो निवारण संयन्त्रको लागि पनि आह्वान गर्नुभयो। उहाँले ब्याङ्कहरूलाई भविष्यमा प्राविधिक त्रुटिहरू र भुक्तानी असफलताहरूलाई सम्बोधन गर्न पहलहरूलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। सहभागी ब्याङ्कहरूले पूर्ण सहयोगको आश्वासन दिएर सिबिएसईसँग नजिकको समन्वयमा

प्रमुख पहलहरू र सार्वजनिक सहभागिताका अवसरहरूका लागि एक विस्तृत निर्देशिका भएको बताएको छ। यसमा मन्त्रालयका प्रमुख कार्यक्रमहरू जस्तै योग संगम, हरित योग, योग समावेशीकरण, योग पार्क र योग अनप्लग्ड साथै जुन 21 सम्म निर्धारित गतिविधिहरूको विवरण समावेश छ। मन्त्रालयले भनेको छ, पुस्तिकाले 2014 संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवसलाई अपनाएदेखिको विकासको संक्षिप्त विवरण प्रदान गर्दछ। सूचना स्रोत हुनुको साथै यो पुस्तिकाले व्यवहारिक डिजिटल टुल किटको रूपमा पनि काम गर्दैछ। रुसले हिजो राति युक्रेनमा 100 भन्दा बढी ड्रोन र 2 ब्यालिस्टिक मिजाइल प्रहार गरेको जानकारी प्राप्त भएको छ। युक्रेनी वायुसेनाले यसको पुष्टि गरेको छ। रुसले विदेशी नागरिकहरूलाई युक्रेनको राजधानी किभबाट सकेसम्म चाँडो बाहिर निस्कन आग्रह समेत गरिसकेको छ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति सिपी राधाकृष्णनको विभिन्न सरकारी पहलहरूलाई उजागर गर्ने लेख साझा गर्नुभएको छ। केन्द्र सरकारले घुसपैठ अनि अन्य कारकहरूबाट हुने जनसाङ्ख्यकीय परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। गृहमन्त्री अमित शाहले अपरेसन सिन्दुरको समयमा सीमा सुरक्षा बल बीएसएफको भूमिकाको प्रशंसा गर्नुहुँदै बलले सीमाको दृढतापूर्वक रक्षा मात्र होइन तर सीमावर्ती जिल्लाका जनताको मनोबल पनि बढाएको बताउनु भएको छ। अनि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईको भुक्तानी प्रवेशद्वार प्रणाली सुधार गर्न 4 प्रमुख सार्वजनिक क्षेत्रका ब्याङ्कका वरिष्ठ अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभयो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

पुरनसँग कार्यक्रम युवावाणीमा यहाँ सबैलाई स्वागत छ। मानिसको जीवनमा केही यस्ता आवाजहरू हुन्छन् जुन केवल कानसम्म सीमित रहँदैनन्, सिधा मनभित्र पुग्छन्। कहिलेकाहीँ शब्दहरूभन्दा पनि आवाजले धेरै भावना बोकेको हुन्छ, अनि त्यही भावनालाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने एउटा सुन्दर माध्यम हो रेडियो। समय बदलियो, प्रविधि बदलियो, मानिसहरूको जीवनशैली बदलियो। आज संसार मोबाइलको स्क्रिनभित्र सीमित हुँदै गएको छ। मानिसहरू नजिक भएर पनि भावनात्मक रूपमा टाढिँदै गइरहेका छन्। यस्तै व्यस्तता, थकान र मौनता बीच पनि कतै न कतै एउटा आवाज अझै मानिसको साथी बनेर बाँचिरहेको छ, रेडियोको आवाज। श्रोता मित्रहरू, कहिलेकाहीँ रातको एकान्तमा बजिरहेको एउटा गीतले मन रोइरहेको कुरा बुझिदिन्छ। कुनै प्रस्तुताको आत्मीय आवाजले दिनभरको थकान बिर्साइदिन्छ। कुनै समाचारले हामीलाई समाजसँग जोडिदिन्छ भने कुनै प्रेरणादायी कार्यक्रमले फेरि उठ्ने साहस दिन्छ। यही कारणले रेडियो केवल संचारको माध्यम होइन, भावना जोड्ने एउटा अदृश्य सम्बन्ध पनि हो। आजको हाम्रो प्रस्तुति पनि यही भावनासँग जोडिएको छ, रेडियो र भावनाको सम्बन्ध। आज हामी कुरा गर्नेछौँ रेडियोले मानिसको जीवनमा बनाएको आत्मीय सम्बन्धबारे। समाचारदेखि प्रेरणासम्म, गीतदेखि सम्झनासम्म, रेडियोले कसरी हरेक भावना बोकेको छ भन्ने विषयमा हामी सँगै यात्रा गर्नेछौँ। तसर्थ कार्यक्रमको अन्तिम क्षणसम्म हामीसँग जोडिरहनुहोस्, किनकि आजको यो प्रस्तुति केवल सुन्ने कार्यक्रम मात्र होइन, सायद तपाईँको आफ्नै कुनै सम्झना, कुनै अनुभूति र कुनै मौन भावनासँग जोडिने यात्रा पनि हुनसक्छ। म फेरि एकपटक स्वागत गर्दछु। म कार्यक्रम सञ्चालक पुरन र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम युवावाणी। मानिसको जीवनमा धेरै यस्ता आवाजहरू हुन्छन् जसले केवल कानमा मात्र होइन मनभित्र पनि गहिरो प्रभाव छोडिरहेका हुन्छन्। ती आवाजमध्ये एउटा आत्मीय आवाज हो रेडियो। समय बदलियो, प्रविधि फेरियो, संसार डिजिटल भयो, तर रेडियोसँग जोडिएको भावनात्मक सम्बन्ध अझै पनि धेरै मानिसहरूको मनभित्र जीवित छ। किनकि रेडियो केवल सूचना दिने माध्यम होइन, यो त भावना सुनाउने साथी हो। कहिलेकाहीँ एक्लोपन

साथ दिने मित्र, कहिले सम्झनाको पुल हो त कहिले मन रोइरहेको बेला सान्त्वना दिने अदृश्य सहयात्री हो। पहिले पहिले गाउँघरमा बिहानको सुरुवात नै रेडियोको आवाजबाट हुन्थ्यो। कसैको घरमा समाचार बजिरहेको हुन्थ्यो, कतै लोकदोहोरी गीत, कतै भजन त कतै कार्यक्रम प्रस्तुताको आत्मीय आवाज। मानिसहरू खेत जाँदा, पसल खोल्दा, खाना पकाउँदा वा बेलुका सबै काम सकेर आराम गर्दा पनि रेडियो सँगै हुन्थ्यो। त्यो आवाजले घरलाई जीवन्त बनाउँथ्यो। सायद त्यसैले रेडियो केवल उपकरण बनेन, परिवारको सदस्य जस्तै बन्यो। रेडियोको सबैभन्दा ठुलो शक्ति भनेकै भावना जोड्ने क्षमता हो। एउटा प्रस्तुताले बोलेको साधारण शब्दले पनि श्रोताको मन छुन्छ, किनकि रेडियोमा अनुहार देखिँदैन, केवल आवाज सुनिन्छ। अनि आवाजमा लुकेको भावना धेरै गहिरो हुन्छ। कहिलेकाहीँ कुनै गीत बज्दा मानिस आफ्ना पुराना दिनहरू सम्झिन्छ, कुनै कार्यक्रम सुन्दा कसैलाई आफ्नो छुटेको मान्छे याद आउँछ, कुनै कविताले मनभित्र दबिएको पीडा बाहिर ल्याउँछ। रेडियोले यस्तै अदृश्य भावनाहरूलाई छुने काम गर्छ। आज सामाजिक सञ्जालमा सबै कुरा देखाउन सकिन्छ, तर मनको कुरा बुझ्ने माध्यम कम हुँदै गइरहेको छ। मानिसहरू पोस्ट गर्छन्, भिडियो बनाउँछन्, हाँसेको अभिनय गर्छन्, तर भित्रभित्रै थाकेका हुन्छन्। त्यस्तो अवस्थामा रेडियो अझै पनि शान्त साथी भनेर उभिएको छ। राति सबै सुतिसकेपछि एक्लो कोठामा बजिरहेको मधुरो रेडियोको आवाजले कतिपय मानिसलाई रोइरहेको मन सम्हाल्ने साहस दिन्छ, किनकि रेडियोमा कृत्रिमता कम हुन्छ, आत्मीयता बढी हुन्छ। रेडियो र भावनाको सम्बन्ध केवल मनोरञ्जनमा सीमित छैन, यसले समाजलाई जोड्ने काम पनि गरेको छ। प्राकृतिक विपत्ति हुँदा, कठिन परिस्थितिमा वा महामारी जस्ता समयमा रेडियोले मानिसलाई आशा दिएको छ। कतिपय दुर्गम ठाउँमा जहाँ इन्टरनेट पुग्न सकेन, त्यहाँ पनि रेडियोले सूचना र भरोसा पुर्यायो। त्यसैले रेडियो केवल प्रविधि होइन, मानवताको आवाज पनि हो। विशेष गरी युवा पुस्ताका लागि रेडियो एउटा भावनात्मक अभिव्यक्तिको माध्यम बन्न सक्छ। आज धेरै युवाहरू आफ्ना भावना खुलाएर भन्न सक्दैनन्। उनीहरू तनाव, एक्लोपन, अपेक्षा र असफलतासँग लडिरहेका छन्। यस्तो अवस्थामा कुनै रेडियो कार्यक्रममा बोलेको प्रेरणादायी शब्द, कुनै गीत वा कुनै श्रोताको अनुभवले उनीहरूलाई म एक्लो छैन भन्ने अनुभूति दिन सक्छ। यही अनुभूति नै भावनात्मक सम्बन्धको सबैभन्दा सुन्दर रूप हो। रेडियोको अर्को विशेषता भनेको कल्पनालाई जीवित राख्नु हो। टेलिभिजनमा दृश्य देखिन्छ, तर रेडियोमा दृश्य श्रोताको मनले बनाउँछ। जब कुनै कथा सुनाइन्छ, मानिसले आफ्नै कल्पनामा पात्रहरू देख्छ। जब कुनै गीत बज्छ, मानिसले आफ्नै सम्झनासँग जोड्छ। यही कारणले रेडियो अझ बढी व्यक्तिगत वा भावनात्मक लाग्छ। समयसँगै नयाँ नयाँ माध्यम आए, मानिसहरू मोबाइल र इन्टरनेटमा व्यस्त भए, धेरैले रेडियोलाई पुरानो माध्यम भन्न थाले। तर साँचो कुरा के हो भने भावना कहिले पुरानो हुँदैन। आज पनि धेरै मानिसहरू यात्रा गर्दा एफएम सुन्छन्, राति निदाउनु अघि रेडियो बजाउँछन् वा पुराना कार्यक्रम सम्झेर भावुक हुन्छन्, किनकि रेडियोले केवल आवाज होइन, अनुभव दिन्छ। यो अनुभवमा सम्झना हुन्छ, आत्मीयता हुन्छ र मन छुने न्यानोपन हुन्छ। रेडियो र भावनाको सम्बन्ध शब्दमा पूर्ण रूपमा व्याख्या गर्न सकिँदैन, यो सम्बन्ध महसुस गरिन्छ। कुनै पुरानो गीत बज्दा अचानक आँखा रसाउनु, कुनै प्रस्तुताको आवाज सुन्दा मन हलुका हुनु, वा एक्लोपनमा रेडियोलाई साथी महसुस गर्नु, यी सबै रेडियोले बनाएको भावनात्मक संसारका उदाहरण हुन्। प्रविधि जति अगाडि बढे पनि मानिसलाई आत्मीयता चाहिन्छ, सुन्ने केही चाहिन्छ, बुझ्ने आवाज चाहिन्छ, र सायद त्यसैले रेडियो आज पनि केवल एउटा माध्यम होइन, धेरै मनहरूको धड्कन बनेर बाँचिरहेको छ। तर रेडियोसँग जोडिएको भावना केवल व्यक्तिगत अनुभवमा मात्र सीमित हुँदैन, यसको सम्बन्ध पुस्तासँग पनि जोडिएको हुन्छ। हिजो आमा बाबुले सुनेका कार्यक्रम आज सन्तानले सम्झनाको रूपमा सुन्छन्,
कुनै पुरानो गीत बज्दा बुबाले

आफ्ना युवा अवस्थाका दिनहरू सम्झिनुहुन्छ, आमाले आफ्नो माइती घर सम्झिनुहुन्छ। एउटा सानो रेडियोले कहिलेकाहीँ पुरा परिवारलाई एउटा भावनामा बाँधिदिन्छ। त्यही कारणले रेडियो केवल ध्वनि होइन, समयलाई जोड्ने एउटा पुल पनि हो। कतिपय मानिसहरूको जीवनमा रेडियोले आशाको काम गरेको छ। जीवनमा धेरै दुःख, सङ्घर्ष र निराशा हुँदा पनि कुनै प्रस्तोताले बोलेको एउटा सकारात्मक वाक्यले उनीहरूलाई फेरि उठ्ने हिम्मत दिएको हुन्छ। कहिलेकाहीँ हामीलाई चाहिने कुरा ठुलो समाधान होइन, केवल कसैले सबै ठिक हुन्छ भनेर भनिदिनु मात्र हुन्छ। रेडियोले यस्तै साना शब्द मार्फत ठुला प्रभाव पारिरहेको हुन्छ। त्यसैले रेडियोको शक्ति आवाजमा होइन, त्यसले छुने भावनामा लुकेको हुन्छ। रेडियोले मानिसलाई बोल्न पनि सिकाएको छ। आफ्ना भावना दबाएर बाँचिरहेका मानिसहरूले रेडियो मार्फत आफ्ना कथा सुनाएका छन्। कसैले प्रेमको कथा भने, कसैले बिछोडको पीडा, कसैले जीवनको सङ्घर्ष। जब ती कथाहरू हजारौँ श्रोताले सुन्छन्, त्यहाँ एउटा अदृश्य सम्बन्ध निर्माण हुन्छ। मानिसहरूले महसुस गर्छन्, मेरो जस्तै पीडा अरूले पनि भोगिरहेका रहेछन्। यही अनुभूतिले मनलाई हलुका बनाउँछ। आजको समयमा मानिसहरू धेरै नजिक देखिन्छन्, तर भावनात्मक रूपमा टाढा हुँदै गइरहेका छन्। एउटै घरभित्र बसेर पनि सबै आफ्नै मोबाइलमा हराइरहेका छन्। कुराकानी कम हुँदै गएको छ, सुन्ने बानी हराउँदै गएको छ, तर रेडियो भने अझै पनि सुनिरहन्छ। श्रोताले केही नभने पनि रेडियोले उसको मौनता बुझ्ने प्रयास गरिरहेको हुन्छ। यही कारणले धेरै मानिसहरू रेडियो सुन्दा आत्मीयता महसुस गर्छन्। रेडियोमा बज्ने गीतहरू पनि केवल सङ्गीत हुँदैनन्, ती त भावनाका भाषा हुन्छन्। कुनै गीतले पहिलो प्रेम सम्झाउँछ, कुनै गीतले छुटेको साथी, कुनै गीतले बाल्यकाल। शब्द र सङ्गीत मिलेर बनाएको त्यो क्षणले मानिसलाई केही समयका लागि आफ्नै संसारमा पुर्याइदिन्छ। कहिलेकाहीँ एउटा गीतले वर्षौँदेखि दबिएको आँसु बाहिर ल्याइदिन्छ। यही त रेडियोको जादु हो। यसले मनभित्र बोल्न नसकेका भावनाहरूलाई आवाज दिन्छ। सायद यही कारणले रेडियो कहिले पूर्ण रूपमा हराउने छैन। माध्यम बदलिन सक्छ, प्रविधि फेरिन सक्छ, तर मानिसको मनभित्र रहेको आत्मीयताको आवश्यकता कहिले समाप्त हुँदैन। जबसम्म मानिस खुसीमा हाँस्नेछ, पीडामा रोनेछ, सम्झनामा हराउनेछ, तबसम्म रेडियो र भावनाको सम्बन्ध जीवित रहनेछ। किनकि मानिसलाई केवल सूचना होइन, अनुभूति चाहिन्छ, र रेडियोले सधैँ त्यही अनुभूति बाँडिरहेको हुन्छ। आवाज मार्फत मनसम्म पुग्ने एउटा अदृश्य यात्रा।

रेडियोको महत्त्व केवल भावना र मनोरञ्जनमा मात्र पनि सीमित छैन, यसले समाजलाई सचेत बनाउने, शिक्षित गर्ने र सही दिशातर्फ डोर्याउने महत्त्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आएको छ। विशेष गरी सूचना र समाचारको क्षेत्रमा रेडियोले वर्षौँदेखि विश्वसनीय माध्यमको रूपमा आफ्नो पहिचान बनाएको छ। बिहान सबेरै बज्ने समाचारदेखि रातिसम्म प्रसारण हुने विभिन्न कार्यक्रमहरूले मानिसलाई देश, समाज र संसारसँग जोडिराख्ने काम गरेको छ। पहिले गाउँघरमा धेरै मानिसहरू पत्र पत्रिका पढ्न सक्दैनथे, टेलिभिजन सबैको पहुँचमा थिएन। त्यस्तो अवस्थामा रेडियो नै समाचारको मुख्य स्रोत थियो। मानिसहरू निर्धारित समयमा रेडियो अगाडि बस्ने गर्थे किनकि उनीहरूलाई थाहा थियो देशमा के भइरहेको छ, हाम्रो वरिपरि के भइरहेको छ भन्ने जानकारी रेडियोले दिनेछ। मौसमको अवस्था, कृषि सम्बन्धी सूचना, शिक्षा, स्वास्थ्य, सरकारी योजना, विपदको खबर, यी सबै कुराहरू रेडियो मार्फत जनतासम्म पुग्थे। त्यसैले रेडियो केवल मनोरञ्जन दिने माध्यम होइन, जनचेतना फैलाउने विधालाई पनि बन्यो। विशेष गरी प्राकृतिक विपत्तिका समयमा रेडियोको भूमिका अझ महत्त्वपूर्ण बनेको देखिन्छ। बाढी, पहिरो, भूकम्प वा अन्य सङ्कटका समयमा धेरै सञ्चार माध्यम प्रभावित भए पनि रेडियोले मानिसलाई सूचना पुर्याउने काम जारी राखेको हुन्छ। कतिपय दुर्गम ठाउँमा इन्टरनेट र टेलिफोनले काम नगरेको अवस्थामा पनि रेडियोले आशा र जानकारीको आवाज बनिरहेको हुन्छ। सतर्क रहनुहोस्, सुरक्षित स्थानमा जानुहोस्। यस्ता सन्देशहरूले हजारौँ मानिसको जीवनमा प्रभाव पारेको हुन्छन्। यसरी रेडियोले केवल सूचना मात्र होइन, सङ्कटमा भरोसा पनि बाँडिरहेको हुन्छ। रेडियोमा प्रसारण हुने प्रेरणादायी कार्यक्रमहरूको प्रभाव पनि समाजमा गहिरो देखिन्छ। कतिपय कार्यक्रमहरूले युवालाई सकारात्मक सोच्न सिकाउँछन्, आत्मविश्वास बढाउँछन् र सङ्घर्षका कथा मार्फत अघि बढ्ने प्रेरणा दिन्छन्। कुनै कार्यक्रममा सफल व्यक्तिहरूको जीवन सङ्घर्ष सुनाइन्छ, कुनै कार्यक्रममा विद्यार्थीलाई मार्गदर्शन गरिन्छ त कुनै कार्यक्रममा मानसिक स्वास्थ्य र आत्मबलका विषयमा छलफल गरिन्छ। यस्ता कार्यक्रमहरूले निराश मनलाई आशा दिन्छन्। रेडियोमा आउने श्रोताका फोन, सन्देश र अनुभवहरूले पनि कार्यक्रमलाई अझ आत्मीय बनाउँछन्। जब कुनै श्रोताले आफ्नो पीडा, सङ्घर्ष वा सफलता बाँड्छन्, त्यसले हजारौँ मानिसलाई छोइरहेको हुन्छ। एउटा सामान्य व्यक्तिको कथा पनि अरूका लागि प्रेरणा बन्न सक्छ। यही कारणले रेडियोमा बोलिएका शब्दहरू केवल प्रसारण भएर हराउँदैनन्, ती धेरै मनहरूमा बसेर जीवन बदल्ने शक्ति राख्छन्। शैक्षिक क्षेत्रमा पनि रेडियोको योगदान एकदमै महत्त्वपूर्ण छ। यसले प्रमाणित गर्छ कि रेडियो केवल पुरानो माध्यम होइन, आवश्यकता अनुसार समाजलाई सहयोग गर्न सक्ने सशक्त साधन हो। ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि रेडियो अझै पनि सिकाइको पहुँचयोग्य माध्यम बनेको छ। कृषि कार्यक्रमहरू पनि रेडियोका अत्यन्त उपयोगी पक्षमध्ये एक हुन्। किसानहरूलाई मौसम, बिउ बिजन, मल, रोग नियन्त्रण तथा आधुनिक खेती प्रविधिका बारेमा जानकारी दिने कार्यक्रमहरूले ग्रामीण जीवनमा सकारात्मक प्रभाव पारेका छन्। कतिपय किसानहरूले रेडियोबाट सुनेको जानकारी प्रयोग गरेर आफ्नो उत्पादन बढाएका उदाहरणहरू पनि छन्। यसरी रेडियोले प्रत्यक्ष रूपमा जनजीवनसँग जोडिएर काम गरिरहेको हुन्छ। त्यसै गरी रेडियोले कला, संस्कृति र भाषाको संरक्षणमा पनि ठुलो भूमिका खेलेको छ। लोकगीत, लोककथा, कविता, गजल, नाटक तथा स्थानीय भाषाका कार्यक्रमहरूले हाम्रो मौलिक पहिचान जोगाइरहेका छन्। नयाँ पुस्ताले बिर्सदै गएका संस्कृति र परम्परालाई रेडियोले अझै पनि जीवन्त राखिरहेको छ। एउटा लोकदोहोरी गीत वा पुरानो कथा सुन्दा मानिस आफ्नो ठाउँ, आफ्नो माटो र आफ्नो पुराना दिनहरूसँग फेरि जोडिएको महसुस गर्छ। रेडियो एउटा यस्तो माध्यम हो जसले भावना, सूचना, शिक्षा, प्रेरणा र समाजलाई एउटै आवाजमा बाँध्ने काम गरेको छ। यसले मानिसलाई केवल मनोरञ्जन मात्र दिएको छैन, सोच्न, बुझ्न, महसुस गर्न र अघि बढ्न पनि सिकाएको छ। त्यसैले रेडियोको आवाज केवल स्पिकरबाट आउने ध्वनि होइन, यो समाजको चेतना, अनुभव र भावनाको धड्कन हो। त्यसै गरी रेडियोमा प्रसारण हुने विभिन्न विशेष कार्यक्रमहरूले समाजका हरेक वर्गलाई छुने प्रयास गरिरहेका हुन्छन्।
महिला सशक्तिकरणका लागि तयार गरिएका नारी कार्यक्रमहरूले महिलाका अधिकार, शिक्षा, आत्मनिर्भरता, स्वास्थ्य र सफलताका कथाहरू प्रस्तुत गरेर धेरैलाई प्रेरणा दिइरहेका हुन्छन्। यस्ता कार्यक्रमहरूले महिलालाई आफ्ना आवाज खुलाएर राख्ने साहस पनि दिन्छन्। बाल कार्यक्रमहरूले बालबालिकाको सृजनशीलता, ज्ञान र मनोरञ्जनलाई प्राथमिकता दिन्छन् भने युवा केन्द्रित कार्यक्रमहरूले युवा पुस्ताका सपना, सङ्घर्ष, करियर, सम्बन्ध र मानसिक अवस्थाका विषयमा खुलेर संवाद गर्दछन्। त्यस्तै स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूले रोग उपचार, मानसिक स्वास्थ्य र स्वास्थ्य जीवनशैलीबारे सचेतना फैलाउँछन्। कृषि कार्यक्रम किसानहरूको साथी बनेका छन्। मौसम, खेतीपाती, आधुनिक प्रविधि र उत्पादन सम्बन्धी जानकारीले ग्रामीण जीवनलाई सहयोग पुर्याइरहेको हुन्छ। त्यस्तै साहित्यिक कार्यक्रमहरूमा कविता, गजल, कथा र सृजनाहरू सुन्दा श्रोताले आफ्ना भावना शब्दहरूमा भेटिरहेका हुन्छन्। साङ्गीतिक कार्यक्रमहरूले त झन् रेडियोलाई अझ आत्मीय बनाइदिन्छन्। कहिले पुराना गीतले सम्झनामा डुबाउँछन्, कहिले नयाँ गीतले मन हलुका बनाइदिन्छ। श्रोताले पठाएका सन्देश, शुभकामना र गीत अनुरोधहरूले रेडियो र श्रोता बीचको सम्बन्धलाई अझ नजिक बनाइरहेका हुन्छन्। यसरी हेर्दा रेडियो केवल एउटा सञ्चार माध्यम होइन, समाजका हरेक भावना, आवश्यकता र आवाजलाई जोड्ने एउटा साझा चौतारी हो। प्रिय श्रोता मित्रहरू, आजको प्रस्तुति रेडियो र भावनाको सम्बन्ध यही समापनको चरणमा आइपुगेको छ। आज हामीले सँगै अनुभव गर्यौँ, रेडियो केवल एउटा यन्त्र होइन रहेछ, यो त भावना बोल्ने आवाज रहेछ। कहिले समाचार बनेर चेतना दिने, कहिले गीत बनेर सम्झनामा डुबाउने, कहिले प्रेरणादायी शब्द बनेर हिम्मत दिने, त कहिले एक्लोपनमा साथी बनेर साथ दिने माध्यम रहेछ रेडियो। सायद यही कारणले प्रविधि यति धेरै अगाडि बढ्दा पनि रेडियोको आत्मीयता हराएको छैन, किनकि मानिसलाई केवल सूचना मात्र होइन अनुभूति पनि चाहिन्छ, बुझ्ने आवाज चाहिन्छ, मन हलुका बनाउने साथी चाहिन्छ। अनि रेडियोले सधैँ त्यही काम गरिरहेको छ, आवाज मार्फत मन छुने। प्रिय श्रोताहरू, यदि तपाईँ अहिले हामीलाई सुन्दै हुनुहुन्छ भने सायद तपाईँको मनमा पनि कुनै गीतसँग जोडिएको सम्झना होला, कुनै कार्यक्रमसँग जोडिएको एउटा अनुभूति होला, वा कुनै आवाजसँग जोडिएको आत्मीयता होला। यही भावनाले रेडियोलाई विशेष बनाएको छ। तपाईँहरूको माया, साथ र निरन्तर सुनाइले नै युवावाणी कार्यक्रम अझ जीवित, अझ आत्मीय बन्दै गएको छ। आगामी दिनहरूमा पनि यस्तै नयाँ विषय, यस्तै अनुभूति र मन छुने प्रस्तुतिका साथ फेरि भेट्नेछौँ। अहिलेलाई म यहाँहरूबाट बिदा चाहन्छु। आफ्नो मनलाई सधैँ सकारात्मक राख्नुहोस्, आफ्ना मान्छेहरूको कदर गर्नुहोस् र जीवन जति व्यस्त भए पनि भावनालाई कहिले मर्न नदिनुहोस्। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तुता योजना मोहरा लगायत म पूरणलाई दिनुहोस् बिदा। नमस्ते।

0: दीदी नौकरी लग गई।
1: अरे वाह बधाई हो, तो अब तो ढेर सारी शॉपिंग।
0: हाँ दी, नया मोबाइल।
1: अरे रुको शहजादे, सैलरी से पहले खर्चे।
0: इंस्टेंट लोन भी तो मिलता है।
1: पहले बजट बनाना सीखो फिर खर्च करो।
0: पर दीप,
1: देखो कमाई का एक हिस्सा हमेशा बचाना चाहिए, लेकिन पार्टी देने से नहीं बचोगे तुम।
0: हाँ दी, पार्टी मेरी बजट तुम्हारा।
1: अच्छा।
2: आरबीआई कहता है
3: सही वित्तीय बर्ताव करे आपका बचाव।
4: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आज हामी प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले पूर्वोत्तर भारतको सर्वाङ्गीण विकासमा ठूलो फड्को कसरी मार्दैछ त्यसबारे चर्चा गर्नेछौ। तपाईहरूका साथ स्टुडियोमा म रोशनी छेत्री
5: अनि म सबिना गिरी। सन् 2014 प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि उहाँको नेतृत्वमा रहेको एनडीए सरकारले कसरी उत्तर भारतको कायाकल्प गर्दै सर्वाङ्गीण विकासलाई एउटा नयाँ उचाइ र गति प्रदान गरिरहेको छ यसबारे प्रस्तुत छ असम विश्वविद्यालय सिल्चरको कानून विभागका प्राध्यापक र विभागीय प्रमुख श्री पार्थ प्रतिम पालको एउटा सारगर्भित आलेख जसलाई हामी प्रस्तुत गरिरहेका छौं।
4: 13 मार्च 2026 दिन प्रधानमन्त्री नरेन्द्र मोदीले असमको भ्रमण गर्नुभयो तथा 47,800 करोड़ रुपियाँ भन्दा बढ़ीका विभिन्न परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुभयो। यसमा असममाला 3.0 सड़क पूर्वाधार निर्माण परियोजना, 6 अन्य सड़क परियोजना, 4 फ्लाइओभर अनि बीटीसीका लागि 2 पुलहरू सामेल छन्। श्री मोदीले बोडोल्याण्ड क्षेत्रीय परिषद इलाकाको विकासका लागि 4,570 करोड़ रुपियाँका विभिन्न परियोजनाहरूको पनि उद्घाटन र शिलान्यास कोक्राझारबाट भर्चुअल रूपमा गर्नुभएको थियो।
5: एउटा अर्को उल्लेखनीय कुरा के हो भने देशका कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म असम र पूर्वोत्तर भारतको भ्रमण गरेको इतिहासमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि वहाँका मन्त्रीहरूको सर्वाधिक भ्रमण असम र पूर्वोत्तर भारतमा नै भएको छ अनि भइरहेको छ। प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई पूर्वोत्तर भारतको विकासमाथि अधिक भन्दा अधिक ध्यान केन्द्रित गर्ने विशेष निर्देश दिनुभएको छ। हामी सबैलाई सर्वविदित नै छ। उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ, पूर्वोत्तर भारतको विकास बिना भारतको विकास सम्भव छैन।
6: मैं बार बार कहता आया हूं कि न्यू इंडिया तभी अपनी पूरी शक्ति से विकसित हो पाएगा जब पूर्वी भारत नॉर्थ ईस्ट का तेज गति से विकास होगा।
4: कुनै महिना छैन जसमा केन्द्रका मन्त्रीहरूले पूर्वोत्तर राज्यहरूको भ्रमण गरेका छैनन्। यसैले बुझिन्छ प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पूर्वोत्तर भारतको विकास देशकै विकासका लागि कति महत्वपूर्ण छ।
5: प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प छ साल 2047 भारतलाई विकसित राष्ट्र बनाउनु। उहाँले भन्नुहुन्छ, सबका साथ सबका विकास, सबका प्रयास अनि सबका विश्वास। यसैले पूर्वोत्तर भारतका मानिसहरूमा एउटा विश्वास निर्माण गर्न, राज्यमा शान्ति र सौहार्दको सृजना गर्न, पूर्वोत्तरका प्रत्येक व्यक्तिलाई राष्ट्रको मुख्यधारामा जोडेर एउटा सशक्त बलियो र विकसित भारतको निर्माण गर्ने दिशामा विकासको मूल मन्त्र एउटा मुख्य सञ्चालक। हामी सबै भारतीयहरूको लक्ष्य पनि यही हुनुपर्छ अनि प्रधानमन्त्रीले यसलाई चरितार्थ गर्दै हुनुहुन्छ। श्री मोदीले पूर्वोत्तर भारतलाई अष्टलक्ष्मी भन्नुहुन्छ। देशको विकास अष्टलक्ष्मीको विकासमा अन्तर्निहित छ। प्रधानमन्त्री नरेन्द्र मोदी भन्नुहुन्छ,
6: साथियो, हमारी परम्परा में माँ लक्ष्मी को सुख आरोग्य और समृद्धि की देवी कहा जाता है। जब भी लक्ष्मी जी की पूजा होती है तो हम उनके 8 रूपों को पूजते हैं, आदि लक्ष्मी, धन लक्ष्मी, धान्य लक्ष्मी, गज लक्ष्मी, संतान लक्ष्मी, वीर लक्ष्मी, विजय लक्ष्मी और विद्या लक्ष्मी। इसी तरह भारत के पूर्वोत्तर में 8 राज्यों की अष्टलक्ष्मी विराजमान है। असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागालैंड, त्रिपुरा और सिक्किम, नॉर्थ ईस्ट के इन 8 राज्यों में अष्टलक्ष्मी के दर्शन होते हैं।
4: एउटा यस्तो समय थियो जब देशकै अशान्त क्षेत्रहरूमा पूर्वोत्तर भारतको नाम आउँथ्यो। असम, मणिपुर, मिजोरम, नागाल्याण्ड, अरुणाचल प्रदेश, त्रिपुरा, मेघालय सबै धेर थोर अशान्त थियो। हिंसा र हत्याको माहौल थियो। न त उद्योगपति न त पर्यटक नै पूर्वोत्तर भारतमा निवेश गर्न र भ्रमण गर्ने विचार गर्थे। विगत एक दशक अघि मानिसहरू यस क्षेत्रमा आउन हिचकिच्याउँथे, तर जबदेखि केन्द्रको सत्तामा प्रधानमन्त्री नरेन्द्र मोदी आउनुभयो, कर्मशः अनि निरन्तर रूपमा पूर्वोत्तर राज्यहरूको कायाकल्प हुँदै गयो। आज यहाँ निवेश गर्न उद्योगपतिहरू अथवा घुम्न आउन देश विदेशका पर्यटकहरू हिचकिजाउँदैनन् अनि डराउँदैनन्। यो सब सोच र विकासको परिणाम हो। यसैले त भनिन्छ, मोदी हे तो मुमकिन है।
5: त श्रोता, आज हामीले असमको सर्वाङ्गीन विकासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदान गर्नुभएको नयाँ गति अनि राज्यका मुख्यमन्त्री हिमन्त विश्व शर्माको भाजपा सरकार र केन्द्रको एनडीए सरकारले मिलेर सर्वाङ्गीन विकासमा मारेको ठूलो फड्को बारे क्रमशः जान्नेछौ। यथार्थमा भनौं भने डबल इन्जिनको सरकारले विगत एक दशकमा असमको विकासको हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ, राज्यको अप्रत्याशित र अभूतपूर्व कायाकल्प गरेको छ।
4: पार्थ प्रतिम पालज्यूले आफ्नो आलेखमा असम राज्यको विकासमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि, डबल इन्जिनको सरकारले गरिरहेको अभूतपूर्व विकास परियोजनाहरूको सारभूत अनि सुन्दर विवरण यस प्रकार गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, इतिहास साक्षी छ, असमको दुर्गम पहाड़ी क्षेत्र होस् अथवा ठूल्ठूला नदीहरू नै किन नहोस्, सबैलाई चिर्दै आज सड़क र रेल सम्पर्कको जाल पुनिएको छ, जसले यातायातलाई सुगम र कम समय लाग्ने तथा सुरक्षित बनाएको छ। पहाड़ी र समतल क्षेत्रहरूमा सड़क, सुरुङ, पुलहरू, फ्लाइओभर आदिले सड़क र रेल सम्पर्कले मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। यो क्षेत्रले आज राजमार्ग, रेलवे, विमानस्थल, पुल र सीमापार करिडोरहरूको अभूतपूर्व विस्तार देखिरहेको छ। आम जनजीवनलाई सहज र गुणात्मक रूपमा उत्कृष्ट बनाउँदैछ। राष्ट्रिय र क्षेत्रीय अर्थव्यवस्थासित स्थिर रूपमा एकीकृत गर्दैछ र थप विकास र थप रोजगारीको लागि लगानी आकर्षित गर्दैछ। अवसरहरूको कुरा गरौं भने यस क्षेत्रमा नयाँ प्रकारका उद्योगहरू पनि देखा पर्दैछन्, जसले वैज्ञानिक र प्राविधिक विकासको उदयमान आवश्यकताहरू पूरा गर्नेछन्। देशलाई विश्व औद्योगिक नक्सामा बलियो स्थानमा राख्ने सम्भावनाहरू रहेका छन्।
5: असमको पूर्वाधार विकासका साथसाथ असम र पूर्वोत्तरका अन्य राज्यहरूको सामरिक महत्व र देशको सुरक्षाको आवश्यकताहरूलाई पनि यस विकासले ठूलो टेवा दिइरहेको छ। यी परियोजनाहरूले गहिरो रणनीतिक महत्व बोकेको छन्। चीन, म्यानमार र बंगलादेशसँगको संवेदनशील सीमाहरूमा रसद पहुँचलाई सुदृढ पार्दै सशस्त्र सेनाको परिचालन तयारीलाई ठूलो टेवा दिइरहेका छन्। व्यापार, लगानी र गतिशीलतालाई बढ़ावा दिएर यो पूर्वाधार पुनरुत्थानले आर्थिक वृद्धिलाई मात्र ऊर्जा प्रदान गरिरहेको छैन, तर राष्ट्रिय सुरक्षालाई पनि सुदृढ पार्दै विस्तारै उत्तर पूर्वलाई भारतको भविष्यको लागि समृद्धि, स्थिर र सामरिक शक्तिको महत्वपूर्ण प्रवेशद्वारमा रूपान्तरण गर्दै यसले असल रूपमा असमको भूमिकालाई क्रमशः पुनः परिभाषित गर्दै कनेक्टिभिटीलाई सुदृढ पार्दै लगानीलाई प्रोत्साहन गर्दै र क्षेत्रीय र अन्तर्राष्ट्रिय करिडोरहरूमा व्यापारलाई सहज बनाएर विकासको यो लहरले असमलाई फराकिलो क्षेत्रीय रूपान्तरणको केन्द्रमा स्थिर रूपमा राखिरहेको छ।
4: अब असमको समग्र विकासका लागि केन्द्र सरकारका केही महत्वपूर्ण परियोजनाहरूबारे चर्चा गरौं। एउटा सबैभन्दा महत्वपूर्ण परियोजनाहरूमा कुमार भास्कर वर्मा सेतु सामेल छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस कुमार भास्कर वर्मा सेतुको उद्घाटन फरवरी 2026 गर्नुभयो। ब्रह्मपुत्र नदीमा गुवाहाटीलाई उत्तर गुवाहाटीसित जोड्ने यो एउटा अत्यन्तै महत्वपूर्ण र प्रमुख 6 लेनको पुल हो जसले असममा शहरी र क्षेत्रीय कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा मजबूत बनाइरहेको छ। लगभग 3030 करोड रुपियाँको अनुमानित लागतमा निर्मित यो ऐतिहासिक पुलले देशकै पहिलो एक्स्ट्रा डोज प्रिस्टेस्ड कंक्रीट पुल हो। यसले शहरको दुई छेउ बीचको यात्रा समयलाई लगभग 45 60 मिनटबाट घटाएर 60 मिनटमा ल्याइदिएको छ अनि सराईघाट पुल माथिको दबाउलाई निकै कम गरेको छ। आधार आइसोलेसन प्रविधि र पुल स्वास्थ्य अनुगमन जस्ता उन्नत इन्जिनियरिङ सुविधाहरूसित यसको डिजाइन गरिएको छ। क्षेत्रको उच्च भूकम्पीय गतिविधिहरूको सामना गर्न यो पुल सक्षम छ। असम तथा पूर्वोत्तरका अन्य राज्यहरू बीचको सम्पर्क सञ्जाल सम्वर्धनमा यो पुल एउटा कोसेढुङ्गा बनेको छ। यसले पर्यटन र वाणिज्यलाई ठूलो टेवा दिएको छ।
5: एउटा अर्को महत्वपूर्ण परियोजनाको उल्लेख प्रतिम पालज्यूले गर्नुभएको छ, त्यो हो सिलोङ सिल्चर हाई स्पीड करिडर। यो सिलोङ सिल्चर हाई स्पीड करिडर भारतको उत्तर पूर्वीय क्षेत्रको आर्थिक तथा रणनीतिक दुवै हिसाबले सबैभन्दा परिणामकारी र महत्वपूर्ण पूर्वाधार परियोजनाहरूमध्ये एक हो। मेघालयको राजधानी सिलोङ तथा असमको सिल्चरलाई जोड्दछ। चार लेनको 166.8 किलोमिटर लामो यस ग्रीनफिल्ड महत्वाकांक्षी सड़क परियोजनाको लागत खर्च झण्डै 22,864 करोड रुपियाँ रहेको छ। यसको शिलान्यास प्रधानमन्त्री श्री मोदीले 14 मार्च 2026 गर्नुभयो। यो करिडरले गुवाहाटी, सिलोङ र बाराक उपत्यका, त्रिपुरा, मिजोरम र मणिपुरलाई देशको अन्य भागसँग जोड्नुमा महत्वपूर्ण भूमिका खेल्नेछ। यो परियोजनाले देशको सुरक्षा तथा आवागमनमा एउटा निर्णायक परिवर्तन ल्याउनेछ। यसको ठूलो सामरिक महत्व छ। यसले म्यानमार हुँदै कलादान बहुमोडल ट्रान्जिट यातायात परियोजनाको लागि एउटा महत्वपूर्ण भूमिलिङ्गको रूपमा काम गर्नेछ।
4: यसले पूर्वोत्तर भारतलाई बंगलादेशमाथि निर्भरता बिना नै कोलकाता र विशाखापट्टनम जस्ता बन्दरगाहहरूमा वैकल्पिक समुद्री पहुँच मार्ग प्रदान गर्नेछ। यसो गर्दा करिडोरले यस क्षेत्रमा भारतको रणनीतिक स्वायत्ततालाई बढाउनेछ, साँगुरो सिलगढ़ी करिडोरसित सम्बन्धित जोखिमहरूलाई कम गर्नेछ। यसले क्षेत्रीय व्यापार सञ्जालहरूसित उत्तर पूर्वलाई अझ बलियोसित जोड्नेछ अनि सैन्य तथा रक्षा सम्बन्धी मामिलाहरूको दृष्टिकोणले उत्तर पूर्वलाई अभेद किल्लाको स्वरूप प्रदान गर्नेछ। विशेष गरी चीनको कुनै पनि खतराको सामना गर्न देशको सैन्य सञ्चालनलाई ठूलो गति प्रदान गर्नेछ।
5: यसले भारतको लुक इस्ट पोलिसीलाई पनि ठूलो टेवा दिनेछ। साथै यस हाई स्पीड राजमार्गले मेघालय र असम, त्रिपुरा, मणिपुर, मिजोरममा औद्योगिक क्रान्ति ल्याउनेछ अनि क्षेत्रको पर्यटन, रसद दक्षता र रोजगारी सृजनालाई प्रेरित गर्नेछ। देशको विकासमा तथा आसियान देशहरूसम्म भारतको व्यापार वाणिज्यलाई ठूलो टेवा दिनेछ।
4: श्रोतागण, असम तथा पूर्वोत्तरको विकासमा प्रधानमन्त्री नरेन्द्र मोदीका महत्वपूर्ण पाइलाहरूबारे हाम्रो चर्चा चौतारीको अर्को अङ्कमा लिएर फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् बेलुकी 8:30 आकाशवाणी खरसाङको प्रस्तुति चर्चा चौतारी।
2: सुन्दै हुनुहुन्थ्यो कार्यक्रम चर्चा चौतारी, सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र।

हामी बोलिरहेका छौं आकाशवाणीको खरसाङ केन्द्रबाट। समय यस बेला रातिको 10:30 भइरहेछ र यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै पूरा गर्दछौ। भोलि बिहान 6:25 हामी पुनः यहाँहरू समक्ष उपस्थित हुने नै छौ। तबसम्मलाई दिनुहोस् आज्ञा, शुभरात्रि।